0: ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816566187।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4, पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178, 9850600778।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, नेपाल राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यहरूको कार्यकाल 3 वर्ष कायम गर्ने भएको छ। सिंहदरबारमा बिहिबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकले 2058 सम्बोधन गर्न भनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यको कार्यकाल 3 वर्ष कायम गरिने सहमति भएको हो। बैठकमा गवर्नर र संचालकको 5 वर्षको कार्यकाललाई 3 वर्षमा सीमित गर्न सहमति भएको समिति सभापति कृष्ण हरि बुढाथोकीले जानकारी दिनुभयो। सरकारको आर्थिक नीति तथा योजनासँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम रहोस् भन्ने उद्देश्यले कार्य सम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको उहाँले बताउनुभयो। डेपुटी गवर्नर र संचालकको प्रारम्भिक पदावधि 3 वर्षको हुने र कार्य सम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुनः 2 वर्ष अवधि थप गर्न सकिने व्यवस्था विधेयकको दफा 18 उप दफा 1 र 2 कायम गर्ने निर्णय गरिएको सभापति बुढाथोकीले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार, युरोपमा परेको भीषण खडेरीका कारण ट्युनोक नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिस माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय गरेको बीबीसीले जनाएको छ। विज्ञहरूका अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिस रोयल एयर फोर्सले बिछाएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बस्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्टोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनका कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर गर्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन्। खेल समाचार, क्यानाडाको पुरूष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो पद छोडेका छन्। उनी बाहिरसँगै क्रिकेट क्यानाडाले नयाँ पृष्ठका लागि आवेदन आह्वान गरेको छ। मुन्टी देसाई गत मे महिनामा क्यानाडाको प्रशिक्षक नियुक्ति भएका थिए। आफ्नो चार महिनाको छोटो कार्यकालमा उहाँले घरेलु मैदान र स्कटल्याण्डमा सम्पन्न दुईवटा विश्वकप लिग दुई त्रिकोणात्मक सिरिजमा टोलीको नेतृत्व गरेपछि उहाँले गत साता राजीनामा दिनुभएको थियो। क्रिकेट क्यानाडाले आगामी अगस्त 28 नयाँ प्रशिक्षकका लागि निवेदन दिन सकिने बताएको छ। क्यानाडाले आफ्नो अर्को श्रृंखला अक्टोबर 9 ओमनमा हुने खेल्ने तालिका छ, जहाँ उसले ओमन र नेपालको सामना गर्नेछ। यही खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र प्राप्त नहुने राष्ट्रपति सभापति लामी छानेको भनाई। बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त छ, नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ, एमालेलाई समर्थन गरेको भन्दै बागमती प्रदेश सभाका सदस्य उद्धव थापालाई राप्रपाद्वारा पार्टीबाट निष्कासन। नीतिगत निर्णयको कानूनी जटिलता नपुकाएसम्म मन्त्री परिषदले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने अख्तियार प्रमुख आयुक्त रहेको भनाई। 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने कांग्रेसी दलको निर्णय। गाछे पानीमा बोलबम धार्मिकमा औसत जारी। शुक्ला गण्डकी 1 र 11 नम्बर वडामा सामुदायिक जीविकोपार्जन प्रबन्धन परियोजना सञ्चालन। पहिलो वर्ष 500 परिवार लाभान्वित हुँदै र पोखरा नेपालगंज रूटमा फेरि उडान हुने।

0: पुग्नेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेनाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
2: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदायको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफुदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।
5: माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले जिल्लाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए थिम्पो, बसिगर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
14: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घाय फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहीँ,
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0865-5790-4, मोबाइल नम्बर 98460-61268,
16: 98560-61268।
11: प्रसन्न, होमवर्क देखाउ त।
18: हस् टिचर।
11: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
18: टिचर, मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
11: ए

0: र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कफीमै लेख्नुहोस् है।
1: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कफी क्लासिक कफीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856603384 र 9856607988।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0563414411 मोबाइल 9856229038 र 9800282938।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
2: संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउनु सुझाव।
3: बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो, बङ्गुर कुरोहरू पनि हामीले क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो, गाविसलाई हामीले भ्याक्सिन चर्चा दिलाउनु पर्यो।
4: इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर 5 वटा देशहरूद्वारा संयुक्त विरोध, योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
2: र टप एण्ड T20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दर्न टेरिटोरीसँग खेल्दै एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन अब 1 महिना बाँकी।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: BSC AD तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI बाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: काया कैरनमा अब खबरको सिलसिला। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको भान्सा महँगिँदै गएको छ। अत्यावश्यक खाना पकाउने ग्यास समेत सहजै पाउन सकिएको छैन। चामल, चिनी, तेल, दाल र मसलाको मूल्य उकालो लागिरहेका बेला बजारमा सरकारी निगरानी कमजोर देखिएको छ। उपभोक्ता महँगी र अभावको दोहोरो मारमा परेका छन्। चिनी, चामल र खानेतेलको मूल्यमा भएको वृद्धिले निम्न तथा मध्यम आय भएका परिवारको मासिक खर्च थप बढ़ाएको छ। आमदानीको ठूलो हिस्सा खाद्यान्न र खाना पकाउने इन्धनमै खर्च हुन थालेपछि अरू आवश्यकता का लागि छुट्याएको रकम कटौती गर्नुपर्ने अवस्था आएको उपभोक्ताको गुनासो छ। उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनले सरकारको प्रभावकारी उपस्थिति नदेखिँदा बजारमा बिचौलिया र कालो बजारी गर्नेहरूको मनोमानी बढ़ेको बताउनुभयो। उपभोक्तावादी माधव तिमिल सिन्हाले अन्तर्राष्ट्रिय रूपमा डलरको भाव स्थिर र विश्वमा युद्ध पनि नभएका बेला एकाएक नुन बाहेक तरकारी, माछा, मासु र खानेतेलमा मूल्य वृद्धि हुनु केन्द्र, प्रदेश र पालिकाले बजार अनुगमन नगरेका कारण भएको बताउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न, हरेक तहको लागत र नाफा पारदर्शी बनाउन तथा कालो बजारी र कृत्रिम अभाव सृजना गर्ने व्यवसायमाथि तत्काल कार्यवाही गर्न माग गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हिजो अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई गएको असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठक का प्रकरणमा अनुसन्धान टुंग्याउन अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले असार 7 गते चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा पनि आफ्नो अभिव्यक्ति दिनुभएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: कांग्रेस महाधिवेशनका प्रारम्भिक मतदाता बनेका क्रियाशील सदस्य हुन्। वडादेखि केन्द्रीय कार्यसमितिमा पुग्न क्रियाशील सदस्य हुनैपर्छ। क्रियाशील सदस्य नभई उम्मेद्वार बन्न मात्रै होइन मतदान गर्न पनि पाइँदैन। यति महत्वपूर्ण क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसलाई जहिले सकस पर्छ। 12 महाधिवेशनदेखि क्रियाशील सदस्यता विवाद अझै सुल्झेको छैन। क्रियाशील सदस्यता विवादका कारण तोकिएको समयमा 15 महाधिवेशन हुन सकेन। कांग्रेसको क्रियाशील सदस्यतामा जहिले किचलो शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गएको वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। कान्तिपुरमा खबर छ।
5: रोल्पाको थबाङ गाउँपालिका 5 उवाको कोटल भाडामा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उवा पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका छन्। पहिरोबाट मानिसको आउजाउ समेत अवरूद्ध छ। लायन्स क्लब अफ रोल्पा, रोल्पाली समाज, त्यसै गरी आईएनएफ लगायत संघ संस्थाले संकलन गरी पठाएका राहत सामग्री सुनछहारीको माबाङ पोबाङ हुविन लगायतका ठाउँमा राखिएका छन्। ती सामग्री कोटल बारासम्म पुर्याउन मात्रै झण्डै 200 भरिया आवश्यक पर्ने वडा अध्यक्ष बुद्धि घरतीले बताउनुभयो। दाताले पठाएका सबै सामग्री कोटल बारा ल्याउन सकिएको छैन। उहाँले भन्नुभयो, सड़क धेरै ठाउँमा भत्किएको पुरिएको छ, तत्काल गाड़ी चल्ने सम्भावना छैन, भरिया पाउन पनि मुस्किल छ। वडा अध्यक्ष घरती मगरका अनुसार सुली चौरदेखि उहाँसम्मको सड़कमा पहिरोले क्षति पुर्याएको छ। अहिले स्थानीय जनप्रतिनिधिहरूले गाउँमै पीड़ितका लागि सहयोग जुटाइरहेका छन्। थबाङ गाउँपालिका स्थानीय र आफन्तले उपलब्ध गराएको खाद्यान्न तथा अन्य सामग्रीबाट पीड़ितको आवश्यकता परिपूर्ति गरिरहेको वडा अध्यक्ष घरतीले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: काया कैरनमा मनसूनका बेला पशुपन्छीमा लाग्ने संक्रामक रोगको जोखिम बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-94-33-93-555।
12: गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी विदेशी डिजाइन का तैयारी कर गहना पाइने
11: पुराना सुन संग नया गहना साथ न सकिने
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
11: विवाह को लागी गर गहना बनाउँदा विशेष छूट को व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु थप सेवा सुविधा सहित पहिले को ठाउँबाट हाईवे सँगै हुलाक चोक मा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
15: ह्याप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
16: वाओ कस्तो राम्रो गहना कहाँ बनाएको
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना
15: पुराना गर गहना सँग नयाँ साथ फेर
16: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
15: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो प्रोप्राइटर पेन घिमिरे मोबाइल 9855602609
17: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको पानी लाग्छ
18: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा सरकारबाट अवरोध भई कार्यवाही गर्न अख्तियारलाई राष्ट्रपा सभापति लामी छानेको सुझाव कांग्रेसको क्रियाशील सदस्यमा सधैं किचलो एमालेमा सदस्यता नवीकरण 53% मात्रै रोल्पामा पहिरोबाट विस्थापितहरूको बास स्वास्थ्य चौकीमा लगायतका खबर प्रस्तुत गर्यौं
5: अब बाँकी खबर सरकारले कृषि पशुपालन र जड़ीबुटी खेतीमा दिँदै आएको बीमाको अनुदानको तहलाई घटाएको छ कृषिमा जोखिम न्यूनीकरण गर्दै किसानहरूलाई प्रोत्साहन गर्न ल्याएको बीमा कार्यक्रम यसअघि 50, 65 र 80% गरी तीन तहमा अनुदान दिने व्यवस्था थियो अहिले यसलाई 50 र 80% गरी दुई तहमा राखिएको छ कृषि मन्त्रालयले कृषि पशुपंक्षी तथा जड़ीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि जारी गर्दै बीमा शुल्कमा अनुदानको तहलाई घटाएको छ मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले यसअघिको तीन तहको अनुदान प्रतिशतलाई दुई तहमा मात्र दिने गरी मापदण्ड ल्याइएको जानकारी दिनुभयो उहाँका अनुसार यसअघि 50 लाख रूपियाँसम्मको बीमामा 80%, 50 लाखदेखि 1 करोड़सम्म 65% र योभन्दा माथि 50% अनुदान दिने व्यवस्था थियो अहिलेको नयाँ कार्यविधि अनुसार 1 करोड़ रूपियाँसम्म लगानी गर्नेलाई 80% अनुदान र 1 करोड़ भन्दा माथिका लागि 50% अनुदान दिने व्यवस्था गरिएको छ मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख हरिबहादुर केसीले कृषि बीमा अनुदानमा भइरहेको दुरूपयोग रोक्न नयाँ व्यवस्था ल्याइएको बताउनुभयो उहाँका अनुसार अब कृषि बीमाको अनुदान व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ कारोबार दैनिकले खबर छापेको छ
18: बर्खाको यो बेला धेरै किसान खेतीपातीको काममा व्यस्त हुन्छन् यसअघि रोपाईको काम सकेका किसानलाई अहिले धानको गोडमेल गर्न चटारो छ मध्य पहाड़मा चैत वैशाखमा छरेको मकै भित्राउने बेला भयो किसान खेतबारीमा व्यस्त हुने बर्खाको यो बेला पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनका दृष्टिले पनि निकै संवेदनशील मानिन्छ तर त्यति धेरै ध्यान पुगिरहेको हुँदैन मनसूनका बेला पशु पंक्षीमा विशेष गरी संक्रामक रोगको जोखिम बढ़ी हुन्छ आहारा चरण तथा अरू व्यवस्थापन सरसफाईसँग विभिन्न रोग विरूद्धका खोप लगाउन किसानलाई विज्ञको सल्लाह छ थप जानकारी सहित मदन पौड्याल
19: पंक्षीतर्फ मुख्य पालिने कुखुरामा यसअघि फैलिएको बर्ड फ्लूको संक्रमण हालै मात्रै रोकथाम भएको छ यसका लागि बर्ड फ्लू फैलिएका क्षेत्रमा कुखुरा अण्डा र दाना सबै नष्ट गर्नु पर्यो पशु चौपायामा विगतमा लम्पी स्किन रोग फैलिँदा कतिपय किसानको गोठ नै रित्तो भयो यस्ता संक्रामक रोगको जोखिम जुनसुकै बेला हुन सक्छ तर मनसूनको यो बेला कीटजन्य र पानीजन्य रोगको जोखिम उच्च हुने भएकाले पूर्व तयारी र सावधानी कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामनन्दन तिवारी
20: यो सिजन भनेको चाहिँ मौसम भनेको चाहिँ यही बेलामा झिगा किरा लामखुट्टे किना र विभिन्न त्यस्ता किटजन्य चिजहरू हुन्छ गाई भैँसीलाई हामीले चाहिँ चराउन लग्यौँ भने जुगा त जुगाले टास्किने कुराहरू हुन्छ यो बराबर चाहिँ नजिक पानी हुन्छ, झाडी बुट्यान हुन्छ, भने किन झिगा बढ्छ भने चाहिँ त्यसले सार्ने रोगको जोखिम यही बेला छ भनेर हामीले भन्यो।
19: किटजन्य रोग फैलिन सक्ने मात्र नभई पशु पंक्षीमा यो बेला अन्य रोगले पनि सताउन सक्छ। निरन्तरको वर्षाबाट चिस्यान बढ्ने, पानी फोहोर दूषित हुने, बाढ़ी पहिरोबाट खोरगोठ बग्ने, व्यवस्थापनमा समस्या हुने, दाना आहार बिग्रने हुँदा किसानले अनेक चुनौती झेल्नुपर्छ। त्यसो त किसान पनि यो बेला आफै व्यस्त हुनुपर्ने भएकोले खोर गोठ र फार्मको सरसफाई र व्यवस्थापनमा ध्यान नपुगेको हुन सक्छ। गाई भैंसी बाख्रा पालिएका ठाउँ गोठ अनि कुखुरा भए फार्मलाई सुक्खा राख्ने, हावा ओहोर दोहोर गर्न मिल्ने बनाउने, पालिएका वस्तुलाई शुद्ध सफा पानी निरन्तर दिने गर्नुपर्छ। त्यो सँगै आहार अनि दानामा ढुसी हुनु भएन। ती आहार दिने ठाउँको पनि बेला बेला सरसफाई उत्तिकै आवश्यक छ।
20: पशुको डुण हुन्छ गाई भैँसीको, अनि हामीले घाँस हाल्छौँ, घाँस हालिसकेका छन् डुणमा चाहिँ कहिले काहीँ रह हुन्छ, अनि फेरि त्यहाँ हाल्छौँ रह हुन्छ, त्यो तल रगमा चाहिँ ढुसी रहेको हुन्छ, त्यो डुणलाई पनि हामीले सफा गर्न जरुरी छ। अर्को एउटा विषय के छ भने कहिले काहीँ हामी भाँडामा पानी दियौँ भने गाई भैँसी भाँडा हामीले त खाएको थाल पचाडा सफा गर्छौँ, पशुको पनि त हामीले बेला सफा गर्नु पर्यो नि त, सकिन्छ डेली सफा गर्नु पर्यो। कुखुरा दाना भाँडा पनि हामीले जति पानी दिन्छ त्यति भाँडा सफा गर्नुपर्छ। त्यो गरेन भने राम्रो चिज दिउँ त्यो भाँडोबाट चाहिँ बिग्रेको छ।
19: यो बेला पशु पंक्षीमा हुने संक्रामक तथा महामारी जन्य रोगहरू लम्पी स्किन, खोरेत, पीपीआर, स्वाइन फिभर, रानीखेत लगायत हुन्। यस्ता रोगबाट पशु पंक्षीलाई जोगाउन खोरगोठ अनि फार्मको नियमित सरसफाई, जैविक सुरक्षाका विधिको पालना अनि विभिन्न रोग विरूद्धको खोप बेलैमा लगाउन कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीको सल्लाह छ।
20: यो बेला के हो, जस्तो अब हामीले खोरेत लाग्नु खोज्छ, खोरेतको खोप चाहिँ गाई भैँसीलाई वर्षको दुईचोटि, अहिले हामीले भदौमा छ भने भदौमा लगायौँ भने त्यसको छ महिनापछि दोरेन गरी दुईचोटि लाउनु पर्यो। बाख्रालाई पनि हामीले पीपीआरको खोप लाउनु पर्यो। बङ्गुर पुऱ्याउने पनि हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लू लाउनु पर्यो। गाई भैँसीलाई हामीले भ्याकुली चर्चा दिलाउनु पर्यो।
18: मनसूनको बेला पशु पंक्षीको उचित व्यवस्थापन बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामानन्दन तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
21: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
21: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
21: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सातकी मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्नै पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गर्नुभएको छ। आमाको पहिलोको नागरिकता प्रयोग गर्न नमिल्ने हुनु र आफू सहायक प्रमुख जिल्ला अधिकारी भएकै बेला प्रतिलिपि निकाल्नुपर्ने अवस्था आउनु वास्तवमै एउटा गजबको संयोग ठान्नुहुन्छ केशव। पानीमा परेपछि आमाको नागरिकता प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो। प्रतिलिपि निकाल्ने बारे खास सल्लाह पनि भएको थिएन। मंगलबार दिउँसो आमाले नागरिकता नबनाई भएन भनेपछि आफूले नै ओडा कार्यालयमा पुगेर कागजात मिलाउन सहजीकरण गरेको उहाँले बताउनुभयो। आमाको नागरिकतामा हस्ताक्षर गर्नु विरलै पाइने अवसर र संयोग भएकोले आफूलाई रमाइलो लागेको उहाँको भनाई छ। आजको कान्तिपुरले खबर छापेको छ।
4: अब विदेशको खबर। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले इजरायलली कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढ़ाएको योजनाको विरोध गरेका छन्। ती देशहरूले संयुक्त विज्ञप्ति निकालेर पूर्वी जेरूसेलम नजिकै झण्डै 1200 नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई अस्वीकार्य हुने बताएका बीबीसीले जनाएको छ। उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन्। इजरायलको आवास मन्त्रालयले अस्ति बुधबार पूर्वी जेरूसेलम र माले अदिदुम बस्ती बीचको क्षेत्रमा 3401 स्वीकृत आवास एकाई मध्ये 1234 लागि बोलपत्र आह्वान गरेको थियो। झण्डै 12 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आउँदो महिना अक्टोबर 19 तारीक तोकिएको छ। यसले भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावनालाई थप कमजोर बनाउने ती देशहरूको भनाइ छ।
5: अब केही खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू हुने टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए ले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार डार्विनमा दिउँसो 2:15 शुरू हुनेछ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली यसअघि भदौ 1 गते नै त्यसतर्फ गइसकेको छ। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्दैछन्। नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते हर्बर्ट हेरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किंग्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए 11 खेल्ने तालिका रहेको छ। खेलकै अर्को प्रसंगमा एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आईजी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी रहेको अवसरमा उत्सव समेत मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्।
4: रक्काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो छ घण्टामा सिन्धुपाल्चोकमा 71 मिलिमिटर, ताप्लेजुङमा 53 मिलिमिटर, दैलेखमा 42 मिलिमिटर पानी परेको छ। मध्य र पश्चिम क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताडी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई आज बिहान समय सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेको छ।
4: सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दावी गरिरहेका बेला चालू आर्थिक वर्षको पहिलो महिनामै 70,000 भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै कुल 70,441 जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्षको तुलनामा 44,466 जनाले श्रम स्वीकृति लिएका थिए, जुन यस वर्षको तुलनामा 25,975 जना बढ़ी हो।
5: यस्तै सरकारी संयन्त्र मार्फत जीटूजी पछिल्लो 4 आर्थिक वर्षमा इजरायल र दक्षिण कोरियामा 54,931 युवा रोजगारीका लागि गएका छन्। वैदेशिक रोजगार विभागको पछिल्लो 4 आर्थिक वर्षको प्रगति विवरण अनुसार सरकारले इजरायलमा 2,748 र दक्षिण कोरियामा 52,142 युवालाई रोजगारीका लागि श्रम स्वीकृति दिएको छ।
4: संघीयता कार्यान्वयनमा तीनै तहका सरकारको लागत साझेदारीमा निर्माणाधीन भेरी पम्पिङ उप आयोजनाको प्याकेज 2 को जारी खरिद प्रक्रिया रद्द भएको छ।
5: सरकारले सैटेलाइट प्रविधिमा आधारित संचार सेवा विस्तारका लागि सैटेलाइट अर्थ स्टेशन गेटवे र टेलिपोर्ट सेवा खुला गर्ने तयारी गरेको खबर आजको कारोबार दैनिकमा छ।
4: राष्ट्र बैंकको गवर्नरको कार्यकाल घटाउनका लागि सांसदहरू तयार भएका छन्। अर्थ समितिमा छलफलका क्रममा सांसदहरू गवर्नरको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्षमा झार्नका लागि तयार भएका हुन्।
5: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आयोजना कार्यान्वयन समितिले भेरी पम्पिक उपायोजना दोस्रो चरणको दोस्रो प्याकेज अन्तर्गतको अहिले सञ्चालन रहेको बोलपत्र प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने निर्णय गरेको खबर नागरिक दैनिकले छापेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: ठक्कर नखाई अक्कल आउँदैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा, मूल्यवृद्धिको वास्तविक कारण सार्वजनिक गर्न उपभोक्ता अधिकार कर्मीहरूको माग।
4: रोल्पामा पहिरोबाट विस्थापितहरूको बास, स्वास्थ्य चौकीमा सड़क अवरूद्ध भएकाले खाद्यान्न, लत्ता कपड़ा लगायतका राहत सामग्री बाटोमै अलपत्र।
5: कृषि, पशुपक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था। मनसूनका बेला पशुपक्षीमा संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउनु सुझाव।
4: इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर 5 वटा देशहरूद्वारा संयुक्त विरोध। योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
5: र टप N20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै एसिया सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन अब 1 महिना बाँकी।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले अलि पहिले फेसबुकमा एक्लै लड्नुपर्छ भनेर लेखेको प्रसंगलाई नागरिकको अहिलेको अवस्थालाई जोड्न खोजिएको छ। महँगी र अभावमा दिन काट्न बाध्य नागरिक, एक सिलिण्डर ग्यासको लागि 4 तिर धाउनुपर्ने अवस्था अहिले छ। यहाँ कार्टुनमा एकजना मान्छे रित्तो सिलिण्डर काँधमा राखेर बाटोमा लखर लखर भौतारिरहेका छन् अनि उनी आफैसँग भन्दैछन्, एक्लै लड्दैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिजाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोमगुबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9460745580
2: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफी ढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यही दुईवटामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
4: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
5: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
4: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 6 खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुल कुमार कुमाल मोबाइल 9846026617 र 9811638981
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
8: तिमी बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
8: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घाई फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, वेट सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलीगाडा त नहुँ,
10: टुपाइटो लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 7907, मोबाइल नम्बर 98 60 61 268,
8: 98 560 60 268।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्मुनियम, अब युपिभीसीको साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564 14 411, मोबाइल 98 560 22 938 र 98 028 22 938।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातन हो, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 560 62 099।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल परेमा त होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 7, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98 4 61 94 378, 98 1 91 96 902।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे, शुक्ला गण्डकी FM को तारीपट्टी, मोबाइल नंबर 98 560 30 982 र 97 065 20 209।
18: TVS साथ छ हाम्रो।
19: कता हिँडेको आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
21: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
22: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: शुक्ला गण्डकी FM 97.6।
24: सुशासनकै पक्षमा छ। फेरि अस्ति मात्रै एउटा सुकुम्बासी बस्तीमा आत्महत्या भएको खबर पनि आएको छ। फेरि हिजो अस्ति मात्रै फेरि अर्कोले आत्महत्या गरेका खबरहरू छन्। सुकुम्बासी बस्ती व्यवस्थापनमा पनि सरकारको जुन तदारुकता थियो त्यसमा पनि अलिकति कतै राम्रो काम हुन सकेन कि होइन, जनताहरू चाहिँ किन निराश हुनुपर्ने, दुईटै नजिकको सरकारबाट जुन आशय आशाको होइन केन्द्र हुनुपर्ने ठाउँमा चाहिँ किन जनताहरू यति निराश छन्। विदेश जानेको संख्याको कुरा अझै गर्नुहोस्, राजधानी विभागमा गएर लाइन लागेका विषयहरू गर्नुहोस्। अहिले त एकताका प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भन्नुहुन्थ्यो घर घरमा ग्यासको पाइपलाइन पुर्याउँछु भनेर, तर राष्ट्रपतिको सरकार आएपछि त घर घरमा सिलिण्डरको लाइन पुग्यो भन्ने पनि होइन आलोचना कटाक्षी आइरहेका छन्। यसलाई किन व्यवस्थापन गर्न सकिएन?
25: होइन, यसमा जस्तो हामी अस्ति संसदीय दलमा पनि माननीय मन्त्रीज्यूले यसको बारेमा भन्नुभयो, होइन ग्यास पहिलाको भन्दा पनि बेसी आएको छ, कति चाहिँ हाम्रो त्यो जहाँनिर हामीले राख्नुपर्ने हो त्यो राख्ने ठाउँ पनि नबनेको भएर एउटा। अर्को चाहिँ हेर्नुहोस्, कहिले काहीँ हामीतिर फर्केर प्रश्न गर्दाखेरि नि खेमजी मान्छेले या त आम नागरिकले यस्तो हो भन्नुहुन्छ, एकदम निष्पक्ष भएर एकदमै आत्मालाई साक्षी राखेर भन्नु, तपाईँको घरमा ब्याकअपमा कतिवटा ग्यास सिलिन्डर छ?
24: मेरो घरमा मैले त्यहाँ लाइन लाग्दाखेरि अस्ति म पनि लाइन लागे, मेरो रोल नम्बर 146 आएको थियो होइन, त्यहाँ लाइन लागे, 146 रोल नम्बरमा करिब करिब 4 घण्टा बसे, मेरो अफिसमा जानुपर्ने थियो, समस्या भयो, एक दिन कुर्नु पर्यो, मेरो अर्को मान्छे नै थिएन लाइन।
25: तपाईँलाई म भन्दैछु, जस्तो मेरो घरमा पनि मैले एउटा सिलिन्डर मात्र ब्याकअपमा राख्छु कि, तर हामी चाहिँ कसो छ भने बजारमा कृत्रिम अभाव हुने खासै यो हाम्रो ह्युमन नेचर पनि हो, एउटा सिलिन्डरले औसत व्यक्तिको घरमा या मेरो 5 जनाको परिवारको घरमा 1 महिना चल्छ भनिसके पछाडि त्यो 1 महिनाको अन्तिम अन्तिमतिर मैले एउटा ब्याकअप राख्छु जसले गर्दा मेरो 2 महिना चाहिँ रेगुलर चलोस् भनेर। तर हामी आफै पनि हेर्नुहोस्, यो आफैले आत्मा आलोचना गर्ने आत्मा समीक्षा गर्ने विषय हो कि हामी कयौं व्यक्तिहरूको घरमा जसको पहुँच छ, जसको सहजता छ, उहाँहरूले कम्तीमा पनि 3-4-5 वटा सिलिन्डरसम्म पनि राखेको
24: छ। अनि मेरो प्रश्न कहाँनिर हो भने नि समस्या बास्कोटाजी, समस्या हुन्छ किनभने विश्वयुद्धमा छ, हरेक कुराहरू चाहिँ छन्, ग्यास आयात भइ नै रहेको छ, कतिपय रूपमा डिपोले कालोबजारी गर्ला के गर्ला, तर मलाई त्यहाँ त्यो ग्यास रोल नम्बर 146 आउँदै गर्दाखेरि कम्तीमा पनि त्यहाँ 3-4 घण्टा कुर्नुपर्ने स्थिति आयो। हामी त अनलाइन के अरे लाइन होइन अनलाइनको गफ गर्दैछौँ नि त, त्यसलाई व्यवस्थित पार्न मर्निङ सो अज अफ द डे भन्दाखेरि चाहिँ त्यहाँ लाइन लाग्नु पर्ने व्यवस्थाको अन्त्य गर्नतिर ध्यान दिनुपर्ने ग्यासलाई चाहिँ
25: मन्त्रीजीले भने अनुसारले हामीले भनौँ न भारतकै एक्जाम्पल लिएर पनि जस्तो सामान्य घरमा रेसिडेन्सियल पर्पजको लागि छुट्टै ग्यास र कमर्सियल पर्पजको लागि छुट्टै सिलिन्डरको व्यवस्था त्यस्तै गरेर सबै सिलिन्डरहरूलाई चाहिँ तपाईँ भनौँ न एउटा हिसाबले व्यवस्थित गरेर कसको घरमा कतिवटा चाहिँ राखिएको छ भन्ने रेकर्ड सहितको काम अब केही काम गर्न समय लाग्छ र हामी नागरिकको तर्फबाट पनि त्यो लेभलमा हामी सचेत भइदिनु पर्ने चाहिँ हुन्छ र आउनलाई आइराखेको छ र वितरण प्रणालीमा पनि केही समस्या हो कि भन्ने पनि छ होइन सो त्यो सबै समस्यालाई एड्रेस गर्नलाई टाइम लाग्छ र म चाहिँ यसलाई कहाँ पनि जोड्छु भन्दाखेरि नि नयाँ व्यक्ति ठ्याक्कै नयाँ ठाउँमा गएर काम गर्नलाई उसले त्यो संयन्त्र बुझेर काम गर्नलाई केही टाइम लाग्छ त्यो गर्दै गर्दाखेरि यति धेरै विषयहरू आउँछन् कि त्यसलाई एकैचोटि ह्यान्डल गर्न अलिकति असहज परिस्थिति भएको र म के विश्वस्त छु
24: भन्दाखेरि जान्छ नि त होइन सक्षमता त आफूले प्रदर्शन गर्नु पर्यो नि त
25: त्यही भएर उहाँहरूले काम गरिरहनु भएको छ त्यसमा पनि ढिलाइ भएको छ भने अस्ति संसदीय दलबाट जति सक्दो चाँडो तपाईँहरूले काम गर्नुहोस् र एकैचोटि मलाई यो के लाग्छ भने हाफ सिलिन्डरको विषयमा सबैलाई पर्याप्त पुगिराखेको थियो एकैचोटि फुल सिलिन्डर बाँड्दाखेरि काहीँ न काहीँ समस्या आएको होला र आगामी दिनमा त्यस्ता समस्या नआउनको लागि मन्त्रीले काम गरिरहनु भएको छ र
24: जिम्मेवारी पनि प्रस्तुत भयो भने नि समीक्षाजी तपाईँले राम्रोसँग हेर्नु पनि भएको छ मल छ जति पनि छ मल हामी वितरण गर्दैछौ भन्ने तर किसानले समयमा मल नपाउने ग्यास जति पनि छ वितरण गर्दैछ जो चाहिँ लाइनमा लाग्छ नि त्यसलाई पीड़ा थाहा छ क्या होइन छोरा बगबगै कोठामा राखेर लाइन बस्नेको पीड़ा थाहा छ अफिसको छुट्टी लिएर लाइन बस्नेको पीड़ा थाहा छ यसमा जिम्मेवार हुनु पर्यो होइन जनतालाई चाहिए यही त हो नि सुशासन यही त हो नि
25: त्यसमा म तपाईँसित 100% एग्री मेरै भनौँ न हाम्रै अफिसमा थाहा पाएको नजिकको साथीहरू सबैजना छुट्टी लिएर लाइनमा गइरहनु भएको छ लाइन बस्दाखेरि कसैले एक दुई घण्टा लाइन बस्नुभयो भने तपाईँ आफैले भन्नुभयो केही साथीहरूले हाम्रै सांसदहरू पनि लाइन बसेर लिइरहनु भएको छ 15 मिनट 20 मिनटमा पनि पाइराखेको उदाहरणहरू पनि
24: सांसदले त लाइन बस्नु पर्दैन होला उहाँहरूले त मान्छे पठाउनु समस्या छ
25: सर्वसाधारणले पनि लाइन बस्ने हो सांसदले नै लाइन बस्ने हो हामी पनि त्यो अनुचित प्रभाव पारेर चाहिँ काहीँ पनि कामहरू गरिरहेका छैनौँ एक अर्को कुरा चाहिँ नि तपाईँले मलको विषयमा जति नै मल ल्याए पनि नेपालमा अहिले पुग्नेवाला छैन यो बटम लाइन हो हेर्नुहोस् त्यही भएर मलको विषयमा हामीले अहिलेको सरकारलाई मात्र होइन हामी त प्राङ्गारिक खेती प्रमोट गर्ने भएको हिसाबले जैविक मल उत्पादन कारखाना नेपालमै खोल्नुपर्छ भनेर पटक पटक विभिन्न सरकारहरूलाई भनेको र यो सरकारले केही पहल गर्न खोजिरहेको छ हामीले प्रदेश र स्थानीय तहमालाई पनि जोडेर जैविक मल उत्पादन आफ्नै स्वदेशमा नगर्ने हो भने तपाईँ जति नै आयात गर्नुहोस् न मलले पुग्नेवाला छैन र मलका पनि आयात पहिलाको भन्दा बेसी भइराखेको छ के अरे यो ठ्याक्कै पुर्याउने ठाउँमा चाहिँ अब भन्यो भने फेरि तपाईँहरू एकदमै काम गर्न आउनु भएको तपाईँहरू काम गर्नुहोस् न भन्नुहुन्छ होइन तर स्थानीय प्रदेश मल ल्याउने मल ल्याएपछि वितरणको लागि प्रदेश र स्थानीयलाई जिम्मा दिने नै नीति छ अब जिम्मा दिइसकेपछि प्रदेश र स्थानीयमा हाम्रो छैन त्यहाँ पनि काहीँ न काहीँ असहयोग भएको छ त्यही भएर मैले अस्ति संसदमा पनि के विषय उठाएको भने अनुसूचीमा तपाईँहरूले जसरी साझा अधिकार र एकल अधिकार भनेर गोलमोटोल गरेर हामीले अनुसूची निर्माण गर्यौँ यसलाई पनि हामीले सच्याएर जानुपर्नेछ केन्द्रको पनि अधिकार भनेको छ प्रदेशको पनि अधिकार भनेको छ स्थानीयको पनि अधिकार भनेको छ सबैजनाले आफ्नो अधिकार क्लेम गर्ने र नागरिकलाई चाहिँ त्यो डे टु डे लाइफको काम कारवाही या मल पाउने विषय अन्य विषयहरूमा चाहिँ असहज हुनु भनेको यो गलत हो यसको सहजताको लागि हामीले यी विषयहरूलाई पनि एड्रेस गरेर जानुपर्छ भन्ने हो होइन र हेर्नु होला तपाईँले अहिले झन्डै 34 अर्बको मल आउँदाखेरि पनि यस्तो हाहाकार भएको छ भोलिको दिनमा 74 अर्बको मल आएछ भने पनि समस्या यही नै हो त्यही भएर हामीले हाम्रो माटोको क्वालिटी पनि जोगाउनको लागि हामीले आफ्नै देशमा जैविक उत्पादन मल केन्द्र नबनाएसम्म यो समस्यालाई चाहिँ दिगो रूपमा हामी हल गर्न सक्दैनौँ क्षणिक रूपमा हल गर्न सक्लौं दिगो रूपको लागि चाहिँ हामीले हाम्रै देशमा म त केमिकल फर्टिलाइजरको कारखाना भन्दा पनि जैविक मल उत्पादन कारखाना 7 वटा प्रदेशमा स्थापना गरेर किसानलाई समयमै मल बिउ दिन सक्ने वातावरण या प्रणाली निर्माण नगरेसम्म किसानले यो समस्या चाहिँ भोगिरहनुहुन्छ भन्ने लाग्छ
24: हस् भास्कोलाजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
25: धेरै धन्यवाद
24: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानून समिति सभापति समीक्षा बास्कोट आधारित श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
0: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: पाको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क,
3: हर विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ।
4: ग्लोबल आर्मी बैंक, सबैका लागि बैंक,
5: डिश होम इन्टरनेट।
6: यतिखेर हाम्रो ब्रेसमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद छ।
6: अब नेकपा एमालेको स्थिति हेर्ने हो भने त अब के भयो त, निर्वाचनको समीक्षा गर्ने कार्यदल गठन भयो, कार्यदलले चाहिँ प्रतिवेदन त लिएर आएको छ, तर त्यो प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो भन्ने कुरा आइरहेछ अहिले। किन चाहिँ यो सार्वजनिक भएन, यसको छलफल बहस चाहिँ किन टुङ्गिन सकेन?
7: यो छलफल भएर अन्तिम अवस्थामा पुगेको अवस्था छ होइन। अब यो चाहिँ अब अध्यक्षले अध्ययन गर्दै हुनुहुन्छ होला। यसमा कस्तो छ भने हामी यो गरिरहेका छौँ, सबै कुराहरू भएको छ, तलबाट पनि सबैतिरबाट समीक्षा भएर आइसकेको छ। अब यही पहिलो हप्तामा सचिवालयको बैठक बस्ने भनेको छ, त्यस पछाडि दोस्रो तेस्रो हप्तातिर केन्द्रीय कमिटिको बैठक बस्ने भनेको छ। अब यसमा चाहिँ हामीभन्दा अरूलाई चासो छ क्या, अलिक बढी हामीलाई चासो हुनुपर्ने हो होइन। नेकपा एमालेका
6: अध्यक्ष केपी शर्मा ओली पक्षलाई भन्दा पनि अर्को इतर पक्षलाई चासो धेरै छ।
7: होइन, चासो छ खै, कसलाई चासो छ म जान्दिनँ, तर नचाहिँदो खालको यसलाई चाहिँ अब उछाल पछाल गरिरहेको अवस्था छ। त्यो गर्नुपर्ने जरुरी छैन, हामी एकदम सही सलामत ढंगले यसको समीक्षा गर्छौं र यसलाई निकास पनि दिन्छौं, र जे जस्तो कारणले गर्दाखेरि अहिलेको अवस्था सिर्जना भयो। अब यो आम रूपमा भने एमालेको मात्रै समस्या होइन, सबै देशव्यापी रूपमै निर्वाचनको

0: मलाई थाहा छैन त्यो चाहिँ अब कार्यदलले के निष्कर्ष निकाल्यो भन्ने बारेमा मैले जानकारी छैन मलाई होइन तर मलाई लाग्छ नेतृत्व परिवर्तन भन्ने बित्तिकै को नेतृत्व परिवर्तन हो त
1: केपी शर्मा ओलीजीलाई विश्राम सम्मानजनक बहिर्गमन विसर्जन
0: अध्यक्षलाई मात्रै हो कि अथवा त्यो उपाध्यक्षहरू अथवा सचिवालयका अरू सबैलाई हो कि कसलाई चाहिँ विश्राम लिने भने हो त
1: त्यसको मतलब पदाधिकारी लेभलका सबैलाई विश्राम लिनु पर्यो होइन नेतृत्व भने चाहिँ
0: नेतृत्व भने त त्यही त होला नि त अनि आफै एक्लै अध्यक्षलाई जिम्मेवारी लगाएर अध्यक्षको कारणले गर्दाखेरि यस्तो भयो भनेर कोही मान्छे आएर नेतृत्व गर्दैमा यो आन्दोलन अगाडि बढ्छ त मेरो विचारमा बढ्दैन त्यसो हुँदाखेरि मैले पार्टीमा आफ्नो कुरा राख्दाखेरि पनि यही विषयमा राखिरहेको छु होइन अब विश्राम लिने हो ठिक छ अब एउटा उमेर समूहका मान्छेले विश्राम लिने हो भने विश्राम लिऊ त्यसमा मै पनि विश्राम लिन सक्छु भनेको छु होइन त्यसले गर्दाखेरि अब यो नेतृत्व परिवर्तन भनेर चाहिँ अब भेकमा कुनै पनि कुरालाई गर्नु हुँदैन भन्ने कुरा हो मेरो चाहिँ होइन नेतृत्व परिवर्तन गर्ने बित्तिकै समस्याको समाधान हुँदैन नि खास भनेको त के भने के कारणले यस्तो भयो भन्ने कुराको सही समीक्षा गर्न सक्यो भने अनि अगाडि बढ्न सकिन्छ कि
1: तर अहिलेको अवस्थामा के छ भने नि जब तत्कालीन बेला चाहिँ पार्टी अध्यक्ष नै प्रधानमन्त्रीत्वको कालमा जुन किसिमको जेएनजी विद्रोह भयो त्यस पछाडि चाहिँ अलोकप्रियता बढ्दै पनि गयो उहाँको नेतृत्वमाथि र त्यसको मूल्य चाहिँ एमाले चुकाउनु पर्यो भन्ने खालको निष्कर्ष त हो नि त होइन पार्टी पंक्तिमा
0: होइन होइन त्यस्तो होइन किन होइन भन्दाखेरि त्यो एक खालका मान्छेले त्यो भने होला आफ्नो स्वार्थमा तर त्यस्तो किन होइन भने यो नेपालमा लोकतन्त्र प्रजातन्त्रलाई कमजोर बनाउने मास्ने गरी गतिविधि भइरहेकै हुन् होइन त्यो चाहिँ विभिन्न बाहनामा जस्तो यहाँ भ्रष्टाचार भयो यहाँ अनियमितता भयो यहाँ चाहिँ अब सुशासन भएन भन्ने विषयलाई उठान गरेर हुन पनि अब ती कतिपय कुरामा त्यो नभएको चाहिँ होइन भएकै हो तर त्यसको मतलब के भन्दाखेरि यसबीचमा 35 वर्षमा केही पनि भएन भएर भाष्य निर्माण गर्ने र अहिले पनि तपाईँहरूले सुनिराख्नु भएको छ 35 वर्षमा के गर्यो भन्ने खालको कुराहरू 35 वर्षमै भएको छ यी सबै कुराहरू अहिले नेपालमा जुन ढङ्गको अहिले स्थिति छ बाटाघाटा विकास निर्माणदेखि लिएर सबै सिस्टम डेभलप गर्ने कुराहरू पूर्ण रूपले गर्न सकिएन त्यो बेग्लै कुरा हो तर पनि यी सबै कुराहरू यसबीचमै भएका छन् तर यसलाई चाहिँ अब गलत भाष्य निर्माण गरेर प्रजातन्त्र लोकतन्त्रकै खिलाफमा चाहिँ एउटा शक्ति आएर यहाँ चाहिँ यो वितण्डा मचाएको हो यहाँले जेएनजी विद्रोह भन्नुभयो त्यो कुनै जेएनजी विद्रोह सुद्रोह केही पनि होइन यो के हो त भन्दाखेरि यो लोकतन्त्र प्रजातन्त्रका विरुद्धको अभियान थियो किनभने सिंहदरबार किन जलाउनु पर्यो के गरेको थियो सिंहदरबारले होइन यसले गर्दाखेरि यो कुरा के हो भन्दाखेरि यी सबै कुराको दोष चाहिँ केपी शर्मा ओली त होइन होला नि केपी शर्मा ओलीले नेतृत्व गरेको कारणले गर्दाखेरि त
1: होइन आक्रोश नेतृत्वप्रति थियो आक्रोश सरकारप्रति थियो
0: जस्तो एमाले मात्रै होइन काङ्ग्रेस माओवादी सबका विरुद्धमा आए नि मान्छेहरू उनीहरूको विरुद्ध चाहिँ किन भएका छ त्यसो भए
1: कंग्रेसले नेतृत्व परिवर्तन गरि नै सक्यो होइन नेकपा रिफर्म हुँदैछ
0: होइन होइन त्यो रिफर्म गरेर उनीहरूले रिफर्म सिफर्म केही गरेका छैन काङ्ग्रेसले पनि काङ्ग्रेसको पनि यहाँहरूले सुनि नै राख्नु भएको छ होइन काङ्ग्रेसको पनि अब एक खालको मान्छेहरू चाहिँ अब यो अदालतदेखि लिएर सारा घो गरिरहेछन् तिनीहरूको पनि भद्रगोल अवस्था रहेको छ त्यसो हुँदाखेरि मलाई चाहिँ मेरो भनाइ के हो भन्दाखेरि यो सबै कुराको मूल्याङ्कन चाहिँ सबैले आफ्नो भागमा कति पर्छ लिउँ भन्ने छ क्या
1: अब कुरा हो अब कस कसको भागमा चाहिँ लाउने पदाधिकारीहरूको भागमा
0: होइन कसको भागमा मैले अघि नै भनिन मेरै भागमा पर्छ भने नि मैले पनि त त्यसको जिम्मा त लिनु पर्छ
1: भनेपछि केपी ओलीको विकल्प छैन त्यसमा चाहिँ धेरै लम्बा चौडा नगरे हुन्छ अहिले
0: होइन विकल्प छैन अहिलेको अवस्थामा त्यत्रो महाधिवेशन गरेर 75% भन्दा बढी प्रतिनिधिले छनौट गरेको नेतृत्व अहिले त्यति सजिलै एउटा फेसबुकका भरमा फेसबुकमा लेखेर अनि त्यस पछाडि त्यतिकै हल्ला गरेर नेतृत्व हुँदैन परिवर्तन हुँदैन त्यसले गर्दा केपी ओलीको विकल्प अहिले छैन
1: तर प्रक्रियाबाट आयो भने चाहिँ उहाँ विदाय हुन तयार हुनुहुन्छ त्यसो भए
0: स्वाभाविक हो त्यो त एकदम स्वाभाविक हो प्रक्रियाबाट जानु पर्यो
1: प्रक्रिया भने अर्ली महाधिवेशन हुन सक्छ होइन यदि त्यो बहुमत जुट्यो भने पार्टीमा त्यो हिम्मत राख्नु पर्यो होइन एउटा पक्षले
0: अनि यसो त्यो त संविधान विधानमा किन लेखेको छ त्यो विधानमा त्यही कारणले त लेखेको त्यस्तै विशेष परिस्थिति पर्छ भनेर लेखेको तर अहिले त्यो अर्ली महाधिवेशनको पनि जरुरी छैन केन्द्रीय कमिटीमा त्यसको छलफल हुन्छ हाम्रो अहिलेको उच्च निकाय भनेको केन्द्रीय कमिटी नै हो महाधिवेशन पछाडिको त्यस पछाडि त्यहाँ केन्द्रीय कमिटीमा छलफल भएर केन्द्रीय कमिटीले जे निष्कर्ष निकाल्छ त्यसको आधारमा अगाडि बढ्नुपर्छ हामीले त्यहाँ निर्मम ढङ्गले

0: समीक्षा गर्नुपर्छ भन्ने कुरा छ।
1: होइन, मैले एउटा कुरा आज उठाउँदै आएको छु देवेन्द्र जालजी, तपाईँ पनि भौतिक पूर्वाधार मन्त्री पनि बन्नुभयो होइन, केही समयको लागि भए पनि, तर बाटाघाटाहरू अलिक राम्रा नहुँदाखेरि हेर्नुहोस् न, यो 13 जनाको ज्यान जाने गरी रोल्पाको थवाङ 5 कोटल 12 गएको पहिरोले 10 परिवार अहिलेसम्म विस्थापित रहेछन्। उनीहरू चाउचाउ र केको नुनको भरमा बसिरहेका छन् होइन। सरकारको मन्त्रीको टाउको दुख्दाखेरि चाहिँ हेलिकप्टर परिचालन हुन्छ, तर यस्ता ठाउँमा हेलिकप्टर किन जाँदैनन्?
0: यो कुरो तपाईँले जेन्युन कुरो उठाउनुभयो, तर म के भन्छु भने नि, यो प्राकृतिक प्रकोप भन्ने उस नि, तपाईँले पहिरोको कुरा गर्नुभयो नि,
1: होइन मृत्यु भएकाहरूको त अब के गर्नु बिचरा, होइन बाँचेकाहरूले त टाइममा खाने लत्ता कपडाहरू होइन,
0: बाटोघाटो नबनेको कारणले गर्दाखेरि पनि होइन यो कुरा, बनेका बाटा पनि भत्किन्छन् हेर्नुहोस् होइन, पहिरो आयो भने त बनेका बाटाहरू पनि भत्केर गएका छन् नि त, त्यसो हुँदाखेरि बाटोघाटो नबनेर पनि होइन। कुरा के त भन्दाखेरि, नेपालको प्राकृतिक भूबनोट नै त्यस्तो छ क्या, त्यसले गर्दाखेरि यो समस्या पर्या हो। तर खालि के त भन्दाखेरि, एउटा मन्त्रीलाई चाहिँ यसो भुँडी दुख्ने बित्तिकै हेलिकप्टर प्रयोग गर्ने अनि जनतालाई चाहिँ अब उचित उपचार नगर्ने भन्ने कुरो चाहिँ त्यो बेठिक कुरा हो र अहिले

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङ जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने जनाइएको छ। प्रधानमन्त्री शाहसँग उहाँका केही सल्लाहकार र सहयोगी समेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ। यद्यपि उहाँ कति बेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिएको छैन। प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि केही बताइएको छैन। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन सिंहदरबारमा दिउँसो 1:15 बजे बस्नेछ। आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसूची उल्लेख छ। साथै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल विशेष सेवा ऐन 2042 साबिक व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने जनाइएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दावी गरिरहेका बेला चालू आर्थिक वर्षको पहिलो महिनामै 70,000 भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारका लागि बाहिरिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै कुल 70,441 जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्षको साउनमा 44,466 जनाले श्रम स्वीकृति लिएका थिए, जुन यस वर्षको सोही अवधि मा 25,975 जना बढ़ी हो। विगतको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा पुरूषको तुलनामा महिलाको संख्या निकै कम छ। साउनमा कुल श्रम स्वीकृति लिने मध्ये पुरूषको संख्या 60,472 अर्थात 85.8% र महिलाको संख्या 9,969 अर्थात 14.2% छ। यद्यपि अघिल्लो वर्षको साउनको तुलनामा यस वर्ष पुरूषको संख्या 22,071 र महिलाको संख्या 3,904 बढ़ेको छ। अघिल्लो आर्थिक वर्ष जस्तै यस वर्ष पनि नेपाली कामदारको पहिलो रोजाई संयुक्त अरब इमिरेट्स यूएई बनेको छ। साउनमा यूएईका लागि 18,784 जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत वर्षको महिनाको 17,779 तुलनामा 1,005 जनाले बढ़ी हो। त्यस्तै अन्य प्रमुख गन्तव्य मुलुकहरूमा मलेसियाका लागि 12,498, कतारका लागि 10,360, साउदी अरेबियाका लागि 8,613, कुवेतका लागि 4,567 र रोमानियाका लागि 2,908 जनाले श्रम स्वीकृति लिएर आफ्नो यात्रा तय गरेका छन्। खाड़ी मुलुक बाहेक जापान, पोर्चुगल, साइप्रस, टर्की, ओमान जस्ता पश्चिमा युरोपेली तथा अन्य विकसित राष्ट्रहरू पनि नेपालका लागि आमदानीका हिसाबले प्रमुख गन्तव्य बन्दै गएका छन्। देशभरका 70 जिल्ला मध्ये वैदेशिक रोजगारीमा जानेको संख्यामा तराईको धनुषा जिल्ला पुनः पहिलो स्थानमा छ। धनुषाबाट साउन महिनामा 3,368 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्षको पहिलो महिनामा त्यहाँबाट 1,992 जना बाहिरिएका थिए। तनहुँको शुक्ला गण्डकी नगरपालिका नम्बर 1 र 11 सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। आइरिस रेडक्रस साझेदारीमा र नेपाल रेडक्रस सोसाइटी तनहु शाखाले सञ्चालन गरेको परियोजना तेस्रो चरण कार्यक्रम समीक्षा तथा सिकाई आदान प्रदान प्रथम कार्यशालामा सो जानकारी दिएको हो। दुलीगढ़मा हिजो आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेलले प्रति परिवार 29,000 रूपियाँ पाउने जानकारी दिनुभयो। सो रकमले जलवायु अनुकूलन खेती प्रवर्धन गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास गरिएको छ। दोस्रो वर्ष थप 150 परिवारलाई सो कार्यक्रममा समावेश गराइने कार्यक्रम व्यवस्थापक अनुपमा कोइरालाले बताउनुभयो। परियोजना मार्फत सुन्तला, कागती, अदुवा, केरा खेती, बाख्रा, भैंसी, मौरी पालन, कुखुरा, टनेलमा खेती प्रविधिका लागि आर्थिक प्राविधिक सहयोग गरिनेछ। सो अवसरमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरले उत्पादनमा आधारित अनुदान दिँदै आएको जानकारी दिँदै बजारीकरण पनि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। नगर उपप्रमुख खुम्बहादुर विकराजुले परियोजना सम्पन्न पश्चात पनि दिगो हुने गरी सहजीकरण गर्न आग्रह गर्नुभयो।
रेडक्रस तनहुँ शाखा अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका निर्देशक पूजा कोइराला, रेडक्रस गण्डकी महासचिव रामदत्त पोखरेल, वार्ड नम्बर 11 का अध्यक्ष शालिग्राम भट्टराई, नेपाल रेडक्रस सोसाइटी ढोरफेदी उपशाखा सभापति जेजुराम पोखरेल लगायतले बोल्नु भएको थियो। यसअघि यो परियोजना पहिलो र दोस्रो चरणको म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालन भएको थियो। नवलप्रासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालक शिवान तामाङ 2 दिनदेखि सामुदायिक वनमा सकुशल फेला पर्नु भएको छ। भदौ 2 गतेदेखि हराउनु भएका उहाँलाई खोजतलाश गर्ने क्रममा हिजो बिहान करिब 10 बजे शंकरदेवी सामुदायिक वनभित्र फेला पारिएको हो। भागर निवासी हेमकुमारी आले भदौ 2 गते बिहान करिब 7 बजेतिर घर नजिकैको शंकरदेवी सामुदायिक वनमा च्याउ टिप्न जानु भएको थियो। उहाँ वनबाट घर फर्किँदा नाति शिवान घरमा हुनुहुन्थेन। घरमा रहेका 2.5 वर्षीय बालक नभएपछि परिवार आफन्तले तत्कालै खोजी शुरू गर्नु भएको थियो। शुरूमा स्थानीय बासिन्दा र छरछिमेकी मिलेर वन क्षेत्रमा बालकको खोजतलाश गरिएको थियो। धेरै समय खोज्दा पनि बालक फेला नपरेपछि परिवारले इलाका प्रहरीकारले पनि निवेदन दिएका थिए। बालक हराएको सूचना पाए लगत्तै प्रहरीले विशेष टोली पहिचान गरी खोजीलाई तीव्रता दिएको थियो।

0: उपल्लो मुस्ताङको लोमान्ता गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालू आर्थिक वर्ष 83-84 को साउन महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको जोङवासेन जिल्लाबाट लिजी नेचुङ कोरलाबाट 100 बीवाईडी कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राशि उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडाले बताउनुभयो। कार्यालय प्रमुख चुडाले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो। पहिलो दुई साता व्यापारी समेत जहाँ सामान मगाउन अलमलमा परेको देखिन्थ्यो, अन्तिम साता भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ। कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन भन्सार कार्यालयबाट जाँचवाच भइसकेको छ। गत 82-83 भदौ महिनाको 30 गतेदेखि व्यावसायिक रूपमा संचालनमा आएको भन्सार कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लाग्ने आरोपको कानूनी छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गरे दाहालले राज्यका जुनसुकै निकायले गर्ने कानूनी अनुसन्धानमा आफू र आफ्नो परिवार सहयोग गर्न तयार रहेको बताउनुभयो। तर प्रमाण विनै पटकपटक परिवारलाई लक्षित गरी अफवाह फैलाउने कामप्रति उहाँले आपत्ति जनाउनु भएको छ। संविधान र कानून बमोजिम जुनसुकै निकायले गर्ने कानूनी छानबिनको लागि म र मेरो परिवार सदैव तयार छौं, उहाँले लेख्नु भएको छ। तर फेरि पनि बेला बेलामा यस्ता अफवाह किन फैलाइन्छन्, कुन उद्देश्यको साथ फैलाइन्छन्? दाहालले आफूले राज्यलाई सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै आर्थिक अनियमित वा पदको दुरूपयोग गरेको प्रमाणित भए कानूनी कार्यवाही भोग्न तयार रहेको बताउनुभयो। उहाँले आफूले अहिलेसम्म कुनै आर्थिक गलत गतिविधि नगरेको र आगामी दिनमा पनि नगर्ने दावी गर्नुभएको छ। गलत गरेको पुष्टि भए कार्यवाही भोग्नेछौ, तर बिना कारण र बिना गल्तीको आरोप स्वीकार्य छैन, उहाँको भनाई छ। दाहालले आफूहरू राजनैतिक संघर्ष क्रममा मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै जनतालाई धोका दिन आफ्नो राजनीतिक संस्कार नभएको दावी गर्नुभएको छ। उहाँले आफ्ना बुबा प्रचण्डलाई छोरीको नातालाई सहयोग गर्नु नै अपराध मान्ने हो कि भन्दै प्रश्न समेत गर्नुभएको छ। व्यक्तिगत जीवन समेत त्यागेर राजनैतिक यात्रामा सहयोग गरेको विषयलाई लिएर प्रश्न उठाएको प्रति उहाँले असन्तुष्टि जनाउनु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लानन्दी चिवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्ला वर्षहरूमा साउन महिनामा महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेले दैनिक धार्मिक प्रवचन गरिदिनु भएको छ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। साँझमा दैनिकमा आरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय रुवा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा म्याग्दीमा कृषि क्षेत्रको विकासको लागि 4,78,00,000 रूपियाँ बजेट तर्जुमा गरिएको छ। जिल्लामा कृषि क्षेत्रको कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट गरेर उक्त बजेट खर्च हुने भएको छ। कृषि विकास कार्यालय म्याग्दीले बिहिबार चालू आर्थिक वर्षको कार्यक्रम योजना र बजेट सार्वजन गर्दै कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव वास्तुलाले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कृषि विकास कार्यालयका अनुसार कृषि प्रसारतर्फ 12 कार्यक्रम सञ्चालनका लागि 36,60,000 नीतिगत तथा संस्थागत सुधारतर्फ 8 कार्यक्रम सञ्चालनका लागि 22,40,000 समुदायमा लक्षित खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000 कृषि उत्पादन र उत्पादकको अभिवृद्धितर्फ 14,59,000 रूपियाँ खर्च हुने भएको छ। पर्वतको ठाँटी गाउँका धेरैजना वैदेशिक रोजगारका लागि विदेश जाँदा युवा भूषाललाई पनि विदेश जान मन लागेको थियो। स्वदेशमा भने जस्तो रोजगारी नहुनु र यातायात व्यवसायबाट नोक्सानी बेहोर्नु परेपछि युवा ज्ञानप्रसाद भूषालको मनमा विदेश जाने विचार पलाएको थियो। आफ्नो वृद्ध बाबुआमा र जहान परिवारलाई छाडेर खाडी मुलुक गइहाल्ने भन्ने युवा भूषालको मनमा थिएन। आर्थिक रूपमा व्यवहारले कठिन भएपछि बाध्य हुनु परेको थियो। भूषाल पासपोर्ट बोकेर काठमाडौँ छिरेको केही दिनमा भिसा लाग्ने र यता घरमा आमाको मृगौलामा गम्भीर समस्या देखा पर्नु एकै समय भयो। आमाको सेवाको लागि विदेश जान बोकेको कुम्लु फाल्ने निर्णय गरी भूषालले घर परिवार घर वरिपरिको बाँझो जग्गामा अगबरे खुर्सानी खेती गर्ने सपना बोल्नुभयो। सपना मात्र नभएर अकबरेको व्यावसायिक खेती शुरू गर्नुभयो। अहिले कृषक भूषाल अकबरी खुर्सानीबाट सोचे जस्तै उत्पादन र आमदानी भएपछि हर्षित हुनुहुन्छ। घरमा बसेर पनि गुजारा धान्ने कसरी भन्ने चिन्ताले पिरोलिते गर्दा बिहाटी गाउँपालिका चार ठाँटी लिङसिंह लामा खर्काका 34 वर्षीय युवा कृषक भूषालले थालेको अकबरी खुर्सानीको व्यावसायिक खेतीले राम्रै आमदानी दिएको छ। निजी हवाई कम्पनी बुद्धयाले पोखरा नेपालगंज रूटमा पुनः उड़ान शुरू गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रूटमा यसअघि उड़ान रोकिएको थियो। सातामा तीन दिन उड़ान सञ्चालन गर्ने तयारी एयरलाइन्सको छ। भदौ 31 गतेदेखि यो रूटमा उड़ान सञ्चालन गर्ने एयरलाइन्सले बताएको छ। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार भारतीय पर्यटकको सिजन शुरू हुन थालेको र चाडबाड़ पनि नजिकिन थालेकाले यो रूटमा पुनः उड़ान सञ्चालन थालिएको हो। उहाँका अनुसार शुरूआती चरणमा हरेक आइतबार बुधबार र शुक्रबार यो रूटमा उड़ान सञ्चालन हुनेछ। यो रूटमा गत जेठ पहिलो सातादेखि उड़ान रोकिएको थियो। लामो समयदेखि पोखरा नेपालगंज उड़ान चलिएको थियो तर यात्रु अभावले जेठ पहिलो सातादेखि उड़ान रोकिएको थियो। अब भने यात्रुको माग पनि थपिएको छ। उहाँले भन्नुभयो भारतीय पर्यटकको सिजन पनि हो, घुमघामका लागि आन्तरिक पाहुना पनि यात्रामा थपिन्छन्। त्यसैले भदौ अन्तिमदेखि पुनः उड़ान गर्न थालिएको हो। मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको सिजन पनि भएकोले पनि उड़ान शुरू गर्न थालिएको उहाँले बताउनुभयो। पोखरा हुँदै मुस्ताङको मुक्तिनाथसम्म जाने पर्यटकको संख्या पर्याप्त हुन्छन्। धार्मिक पर्यटकको संख्या थपिन्छ। त्यसबाहेक आन्तरिक पर्यटक पनि घुमघाममा निस्कन्छन्। उहाँले भन्नुभयो दशैं तिहार लगायतका चाडबाड़ पनि शुरू हुने बेला भएकोले उड़ान पुनः सुचारू गर्न थालिएको उहाँले सुनाउनुभयो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आर्थिक वर्ष 82-83 115 किलोमिटर 700 मिटर सड़क आलोपत्र गरेको छ। मन्त्रालयले पोखरामा सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार सोही अवधिमा 22 सड़क पुल र 9 झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ। मन्त्रालयले एक वर्षको अवधिमा भएका विकास निर्माण र प्रशासनिक सुधारका कार्यलाई समेटेर प्रगति विवरण सार्वजनिक गरेको हो। सड़क पेज गर्ने कार्यमा काशी जिल्ला सबभन्दा अगाडि देखिएको छ। कास्कीमा 27 किलोमिटर सड़क आलोपत्र भएको छ। त्यसै गरी तनहुँमा 22 किलोमिटर र लमजुङमा 17 किलोमिटर सड़क पिच गरिएको छ। नवलपुरमा 10 किलोमिटर 800 मिटर सड़क आलोपत्र भएको छ। स्याङ्जा जिल्लामा 10 किलोमिटर सड़क पिच भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। अन्य जिल्लाहरूमा गोर्खामा 6 किलोमिटर 400 मिटर सड़क आलोपत्र भएको छ। पर्वत र बागलुङमा 6 किलोमिटर, हिमाली जिल्ला मनाङमा 5 किलोमिटर र मुस्ताङमा 2 किलोमिटर 500 मिटर सड़क पिच गरिएको जनाइएको छ। मेगदिम भने 3 किलोमिटर सड़क आलोपत्र भएको जनाइएको छ। मन्त्रालय अन्तर्गत हाल 285 बहुवर्षीय योजना सञ्चालनमा छन्। यी योजनाहरूको कुल सम्झौता रकम 26 अर्ब 44 करोड़ रूपियाँ रहेको छ, जसमा हालसम्म 16 अर्ब 5 करोड़ रूपियाँ खर्च भइसकेको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। बेलायत, फ्रान्स, जर्मनी, इटली र क्यानाडाले इजरायली कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढ़ाएको योजनाको विरोध गरेको खबर छ। ती देशहरूले संयुक्त विज्ञप्ति निकाल्दै पूर्वी जेरूसेलम नजिकै झण्डै 1200 नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई अस्वीकार्य भएको बीबीसीले जनाएको छ। उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन्। इजरायलको आवास मन्त्रालयले बुधबार पूर्वी जेरूसेलम र माले अदुमिम बस्ती बीचको क्षेत्रमा 3400 स्वीकृत आवास इकाई मध्ये 1234 लागि बोलपत्र आह्वान गरेको थियो। खेल समाचार। अस्ट्रेलियामा आजदेखि शुरू हुने टप N20 श्रृंखलामा नेपाल एले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार डार्विनमा दिउँसो 2:15 शुरू हुनेछ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली भदौ 1 गतेदेखि नै त्यसतर्फ गएको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्दै हुनुहुन्छ। नेपालले बंगलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते, होबर्ट हरिकेन्स एकाडेमी भदौ 10 गते, अस्ट्रेलियन क्यापिटल टेरिटोरी भदौ 11 हैदराबाद किङ्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौड़ा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
17: मोबाइल 9856705770।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
20: मोबाइल 9856043952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
8: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न,
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
12: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
14: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
14: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 9856 33 800 98 4 61 56 58।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुप्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
5: सम्पर्क 0654142121, मोबाइल 9850635921।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: यस
7: हजुर, दान गरौ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्था नहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
3: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार। कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौं। आज मिति 2083 साल भदौ महिनाको 5 गते शुक्रबार ईस्वी सम्म 2026-2000 अगस्त 21 तारीक सकसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:38 भने सूर्यास्त साँझ 6:38 हुनेछ। आज श्रावण शुक्ल पक्षको नवमी तिथि। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय जनसङ्घ विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00 5:25 भक्तिक सङ्गीतहरू, 5:25 5:50 शुक्ला गण्डकी समाचार, 6:37 काया कैरन, 37:37 नेपाली बहुत, 7:40 शुक्ला गण्डकी समाचार, 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:48 तपाईँ कार्यक्रम सुख बिहानी, 8:00-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15 प्रादेशिकको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:12 हेलो शुक्ला गण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1:00 नेपाल गीत संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 लोकगीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 फिल्मी संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:36 नेपाल दर्पण, 7:30 भाषा भाषा गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 5:05-6:00 डिटेल गार्डनका कुरा, 6:30 नेपाल दर्पण, 7:30-7:00 विना भाषा भाषा गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विना गीत संगीतहरू, 8:30-8:30 नेपाली भाषा कार्यक्रम, 8:30-9:00 व्यवस्थित नेपाली सभाको साधु पख, 9:10 विभिन्न गीत संगीतहरू, 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज कामको सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो त थियो दिनभरि प्रसारण हुने कार्यक्रम क्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि अपालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि हुनामा से चुचे चोलाली लुले लुआ। अस्वस्थताले काममा जुड्न नसकिए पनि बाधात्मक परिस्थितिबाट मुक्त पाइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् भने नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नुपर्ने समय रहेको छ। रुकेका कामहरूलाई दोहोर्याएर गर्नुपर्दा फल प्राप्त हुनेछ। वृष राशि, वृषस्नमा आउँछ इयुएओ बाबी बुएबो।

समय रहेको थोरै लगानीबाट पनि ठूला आवश्यकताहरू पूरा गर्न सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने विशेष काममा जग बसाउने मौका छ। पर्यटन गर्दा विभिन्न अवसरहरू पछ्याउनेछन् भने मनज्ञ फाइदा उठाउन सकिनेछ। सुख समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगाव बौद्धिक क्षेत्र फराकिलो बन्नुका साथै मेहनतले प्रतिशील कामहरू सम्पादन गर्ने मौका दिलाउनेछ। अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधनहरू जुट्नेछन् भने दिगो फाइदा हुने कामहरू हुन सक्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ। पर्यटन गर्दा लक्ष्यमा पुग्न सकिनेछ। सिंहराशि परिस्थिति सोचे जस्तो अनुकूल हुनाले नजिकका साथीभाइहरूसँग समझदारी बढ्नेछ। काम बिग्रने भयले सताउनेछ। समयमा सजग नहुँदा शुभचिन्तकहरू समेत टाढिनेछ। विश्वमा बुझ्न दिने बानीले पनि समस्या निम्ताउने हुँदा अप्ठ्यारो पर्दा साथीहरू कमै भेटिने अरूको फाइदाका लागि उपयोग भइनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा विशेष फाइदाहरू हुने समय छ भने शत्रु परास्त हुनेछन्। प्रतिस्पर्धीहरू पछि हटेछन्। अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभहरू उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ भने मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। तुला राशि अवसर व्यवधानको उतार चढ़ावबाट न्यून प्रतिफल हात मार्न सफल भइनेछ। धैर्य एवं लोकनशीलताले मात्र उपलब्धिहरू प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुने छ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्राम वचन दिने बानीले पनि समस्या निम्ताउनेछ। कामको अवसर प्राप्त भए पनि विशिष्ट व्यक्तिहरूसँग भेटघाट र शिष्टाचारमा अल्मलिनु पर्ने समय रहेको छ। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्नेछ। राम्रो नतिजा हात पार्न रोकेको कामहरू दोहोर्याउनु पर्ने समय रहेको छ। कमजोरी सुधार गर्न केही कामहरू दोहोराउनु पर्नेछ भने सहयोगीहरूले प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिजनसँग पनि भेटघाट हुनेछ। धनुराशि आकस्मिक खर्चले अथवा देखा पर्न सक्छ। परिस्थिति व्यवस्थापनबाट टाढिनु पर्ने समय रहेको छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था हुन सक्छ। लाभप्रद कामले लुभ्याउने र फजुल खर्चहरू पनि हुनेछ। कड़ा परिश्रमले गर्दा मेहनतको फल प्राप्त हुनेछ भने देश विदेशको यात्रा गर्न सकिनेछ। छिमेकमा असमानताले बढ्ने र विश्वमा काममा अल्मलिने समय रहेको छ। दिन निकै लाभदायक रहनेछ भने पर्यटन गर्दा पनि राम्रो उपलब्धिहरू हात लागि हुने समय रहेकोले पहिलेको रोकिएका कामहरूमा भने जिम्मेवारी बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। परम्परा व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने श्रममा उचित मूल्याङ्कन प्राप्त हुनेछ। संचित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काममा शुरू गर्ने र छोटो समयमै उपलब्धि हात लागि हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू प्रशस्तै भेटिनेछन् र जन्म कामले फाइदा दिलाउने छ भने पहिलेको सफलताले थप काम गर्न हौसला मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै विशिष्ट व्यक्तिहरूसँग मित्रताको हात अगाडि बढ़ाउन सकिनेछ। मेहनतले समाजमा स्थापित बनाउनेछ भने चुनौती बन्छ र कामहरू बनाउन सकिनेछ। पहिलेको कमजोरी सताउँदै सूचनारूप कामहरू गर्न सकिने र आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। साथीभाइहरूले राम्रै सहयोग जुटाउनेछन् भने विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। लोकहितका पेशा व्यवसायमा विशेष फाइदा हुनेछ भने नयाँ काममा जग बसाउने मौका पनि छ। राशिफलमा जस्तो भने तपाईँ भाग्यभन्दा कर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि आपालु रहेको छ। जन्मदिनको शुभकामना।

शुक्रबार तिरास साल भदौ महिनाको पाँच गते शुक्रबार आज तपाईँ दस जन्मदिन परेको छ। आज तपाईँ दस जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य उत्तरोत्तर प्रगतिको साथै तपाईँलाई

त्यो तालिकाएर तपाईँले चाहेका काम कुराहरू रहोस् तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यता पनि हाम्रो इष्टमित्र दाजुभाइ साथी सङ्गी आफ्नो कोही कसैको जन्मदिन परेको छ, हाम्रो यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरू सुनाटी पाउनु भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने प्रदर्शनीहरूलाई विश्वास गरेर तपाईँको दिन तपाईँलाई पाइक परेको छ भने तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरू सुनाटी पाउनु भयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौ। सुनेपछि 4304 सुनेपछि 4111 3314 3114 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको भ्रमणमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा उपस्थित हुने नै छौँ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्लाघाटमा इन्टरनेट अनलाइनमा www.shuklaghatakfm.com सुन्दै

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो?
6: दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
6: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना!
11: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9887769142।
15: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
16: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यसो आमा चाहिँ कहाँबाट छोनेको
1: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705620209
6: TVS साथ छ हाम्रो
7: शुक्ला गण्डकी FM 97.6
8: शुक्ला गण्डकी FM 97.6

0: प्रसुन होमवर्क देखाउ त।
1: हस् टिचर।
0: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9850633384 र 9850667988।
3: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
4: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू
4: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
5: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीति नाटक
4: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती
4: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
6: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694543।
7: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 9850662676।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
13: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028222938
15: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845410950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
16: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
1: होइन कति पुन मोबाइल भन्दै कराएको
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
1: कहाँ छ पुन मोबाइल
0: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: सेल्स र रिपेयरको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ल गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98194788 र 98448400
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
0: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98568 2587
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
2: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
8: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौंडा हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
10: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
11: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0 65 4 14 377 मोबाइल 98560 44 343
12: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
13: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
14: ओमकार
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
14: ओमकार
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार
13: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ
15: जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
17: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
19: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
20: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
19: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
20: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
19: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
21: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
22: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 9845060829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
23: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
22: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
25: आदरणीय श्रोतागण, वर्तमान समाजमा विद्यमान सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिको विरुद्ध नयाँ जनवादी संस्कृतिको पक्षमा अविरल संघर्ष गर्दै जनतासँग जुझारु एकता कायम राख्न अनेरा सुबिउ छैठौंको 11 राष्ट्रिय सम्मेलनको सु अवसरमा रक्तिम सांस्कृतिक अभियान प्रस्तुत गर्दछ जनवादी गीतहरू।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईका अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा छन्। पर्याप्त प्रमाण नजुटुन्जेल त्यस्ता मुद्दाहरूलाई न त तामेलीमा लैजान सकिने न त अनुसन्धान नै टुंग्याउन सकिने प्राविधिक जटिलता रहेको उहाँको भनाई छ। ललिता निवास जस्ता गम्भीर प्रकृतिका जग्गा सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने उहाँको भनाइ छ। भूमि सुधार मन्त्रालयको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले 2021 सालदेखिका हदबन्दी सम्बन्धी मुद्दाहरू अझै मन्त्रालयमा थन्किएर बसेको बताउनुभयो। देशका विभिन्न भूभागमा आउँदो 3 दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। देशका अन्य हिमाली र पहाड़ी भूभागका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताड़ी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाड़ी तथा तराई भूभागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्या बढ़ने क्रमले नयाँ आर्थिक वर्षको शुरूआतमै निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा मात्रै 70,441 जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुराना श्रम स्वीकृति लिनेको कुल संख्या 70,441 पुगेको छ। गएको आर्थिक वर्षको साउनमा यस्तो संख्या 68,110 थियो। यसरी तुलना गर्दा चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या 2,331 बढ़ेको देखिन्छ। वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाग्रह नराख्ने बताउनुभयो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ रहेको समेत स्पष्ट पार्नुभयो। नाप नक्सा सम्पन्न भएको झण्डै एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका 3 का 310 परिवारले जग्गाधनी पूर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक जग्गाको आवश्यक कानून तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापिक कार्यालयले हिजो उनीहरूलाई जग्गाधनी पूर्जा वितरण गरेको हो। साबिक मिथलेश्वर माहुबाही गाउँ विकास समितिले 1-19 वटासम्म पर्ने गाउँ ब्लक जग्गाको नाप नक्सा आर्थिक वर्ष 72-73 नै सम्पन्न गरेको थियो। नाप नक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अध्यावधिक दर्ता तथा अन्य कानूनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पूर्जाबाट वञ्चित हुँदै आएका थिए। आतंकवादबाट पीड़ित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न देशमा आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 2017 राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानवाधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको हो। अब विदेशको खबर। मध्यपूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल मन्देब जस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आइस सिल्क रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निङ्बोबाट शुरू भएर रूसको नर्दन सिरुड हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्स स्टोभमा पुग्छ। चिनिया कम्पनी सी लेजेण्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अब खेल खबर। नेपाल ए पुरूष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप 20 श्रृंखलामा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक को सामना गर्न लागेको हो। खेल आज दिउँसो 2:15 बजेदेखि डार्बिनको मरारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपाल दोस्रो पटक टप 20 श्रृंखला खेल्न लागेको हो। गएको संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यति बेला नेपालले लीग चरणका 6 मध्ये 4 खेलमा हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सड़क अवरूद्ध हुँदा रोल्पाका पहिरो पीड़ितले पर्याप्त राहत पाएनन्। निरन्तर वर्षाका कारण सड़क खुलाउनु समेत समस्या। भूमि सम्बन्धी पुराना मुद्दा टुंग्याउन विशेष अभियान चलाउनु पर्ने अख्तियारको भनाई। तथ्य र प्रमाणको अभावमा धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित। तीन दिनसम्म नै देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आज कोशी, बागमती र गण्डकीका पहाड़ी भूभागमा ठूलो पानी पर्ने। चीनले खोल्यो यूरोप जोड्ने नयाँ समुद्री मार्ग। यूरोप पुग्न झण्डै 20 दिन लाग्ने। र टप एन टी20 श्रृंखलामा नेपालले आज एन्टी स्ट्राइकसँग खेल्दै

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
7: स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
22: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काट्छ होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते गरेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
26: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
27: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
28: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
29: हजुर, दान गरौ।
30: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
31: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
29: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
30: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
32: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
33: साथ छ हाम्रो।
34: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
35: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
34: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
35: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
34: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
28: शुक्ला गण्डकी एफएम 97.6।
34: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
2: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
34: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक रूप सांगीतिक अभिवादन। शुक्लाण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बिसीको भाका लिएर उपस्थित भइसकेकी छु। भरिमा हामीले यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज हामी रहेका छौ शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा तपाईँको माझमा मेरै रोजाइमा रहेका मिठा मिठा रूप भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको बिनाभूषण सुनचाँदी पछि दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू दिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, रासिनेसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतौल प्रणालीद्वारा नापिएका छापा लसनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनचाँदी पसलमा गएर ढुकाका साथ कारोबार गर्न सक्नुहुनेछ। त्यस्तै तपाईँसँग पुराना डिजाइनका गरगनाहरू छन्, कहाँ गएर साफेट गर्ने होला भनेर सोचिराख्नु भएको छ भने पनि तपाईँ ओमेन आभूषण सुनचाँदी पसलमा गएर आफूसँग भएका पुराना डिजाइनका गरगनाहरूसँग नयाँ डिजाइनका गरगनाहरू साफेट गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने पनि विश्वास रहेको छ। कतिपय भाइ बहिनीहरू विद्यालय जाने तर्खरमा हुनुहुन्छ, कतिपय साथीहरू आफ्नो कार्यालयतिर जाने तर्खरमा हुनुहुन्छ भने, कतिपय साथीहरू भर्खरै बिहानको घाँस काटेर घर आउँदै हुनुहुन्छ भने, कतिपय साथीहरू मेलापात जानको लागि खाना खाएर ठिक्क तयारी अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप डाउनलोड गरेर पनि हामीलाई विश्वभरि जुनसुकै ठाउँमा रहेर एकै साथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथै तपाईँ हामीले हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि तपाईँको घर घरमा रहेको रेडियोको माध्यमबाट हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज शुक्रबारको बसाईमा मेरै रोजाईमा रहेका मिठा मिठा लोकबाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छु। पक्कै पनि तपाईँलाई मनपर्छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिकको सिले स्वरूप यसमा आवाज रहेको छ खेम सेन्चुरी अनि सुनिता बुढा छेत्रीको आवाजमा रहेको छ भने लय सदा नेत्र अर्याल र खेम सेन्चुरीको रहेको छ कमाउने नि हो रमाउने नि हो। यो मिठो भाका यति बेला क्रममा सिकानुहोस्, त्यसपछि फेरि अर्को मिठो भाका लिएर म उपस्थित हुनेछु।

हजुर, यसो मधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। र यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर भक्कालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। र शुक्रबारको वर्षमा रहेर विविध सुमधुर लोक भक्कालाई कार्यक्रममा स्थान दिइनेछु र सुनेर पनि आनन्द लिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर भक्कालाई स्थान दिन्छु, कुन चाहिँ त भन्दाखेरि माया इलिकै भन्ने रहेको छ, यसमा आवाज रहेको छ बसन्त थापा र सुनितमी परेको आवाजमा रहेको छ भने लय शब्द नवराज थर बसन्त थापाको रहेको छ। यति बेला क्रम स्विकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यसो मधुर भाकामा तपाईँको माझमा राखिसके माया हिरीकै बसन्त थापालाई सुने तामी परिवारको आवाजमा रहेको थियो। नेक्स्ट शब्द नवराज पन्त र बसन्त थापाको रहेको थियो, पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर भाकालाई स्थान दिन्छु, मायालाई पानको पात भनिरहेको छ। खेम सेन्चुरी र दीपिका बोइम्बुको आवाजमा रहेको सुनलाई सदा नेत्र हरेर खेम सेन्चुरीको रहेको छ। यति बेलाको क्रम भने स्वीकार्नुहोस् सुमधुर भाका।

तेरी हौ अरुलाई धनको पान।

हजुर सुमधुरभाका मैले तपाईँको माझमा राखिसके मायालाई पानको पातहरूलाई धानको भात भनेर आएको थियो पक्कै पनि मन पर्यो होला आज भने नै सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिँदैछ भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ तिनजनासम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण संसारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत आउनुहुने पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जान भने तपाईँको माझ सुरेश अन्जान र देवी घरती भर्ता आवासमा रहेको छन् सुरेश अन्जानको रहेको छ हिमाली फूल भने हिमाली फूल टिपेर भन्ने रहेको छ सुमधुर भाकालाई कार्यक्रम स्थान दिए आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु तपाईँहरूको बाँकी रहेको दिन शुभ अनि सुकल्पित होस् तर सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।

0: किन आमा के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 98563943952 र 98076।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। अज्ञात रूपले अनुसन्धान आएका प्रमुख आयुक्त प्रेम कुमार राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान

0: गर्नुपर्ने बताउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईको अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनियमित अवस्थामा रहेका छन्। पर्याप्त प्रमाणहरू नजुटुन्जेल त्यस्ता मुद्दाहरू न त तामेलीमा लैजान सकिन्छ न त अनुसन्धान नै टुंग्याउन सकिने प्रावधान जटिल रहेको उहाँको भनाइ छ। ललित निवास जस्ता गम्भीर प्रकृतिको जग्गा सम्बन्धी विवादहरू प्रकरण के अभाव निष्कर्षमा पुग्न कठिन हुने उहाँले बताउनुभयो। उहाँले भूमि सम्बन्धी ऐनको दफा 24 प्रयोग गरी पुराना मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्याउन सकिने आधार औलाउँदै त्यसका लागि पहल शुरू गरिएको समेत जानकारी दिनुभयो। भूमि सुधार मन्त्रालयको कार्यशैली प्रति टिप्पणी गर्दै राईले विगत सन् 2021 सालदेखि हदबन्दी सम्बन्धी मुद्दा अझै मन्त्रालयमा थन्किएर बसेको बताउनुभयो। हदबन्दी नापजाँच र बाँडफाँडको काममा समयमै सम्पन्न नहुँदा जग्गा कमाउने मोहीहरू पुस्तौदेखि अधिकारबाट वञ्चित भएर मारमा परेको उहाँले उल्लेख गर्नुभयो। यो गम्भीर समस्या समाधानका लागि करिब 100 जनाको विशेष टोली बनाएर अभियानकै रूपमा काम अघि बढ़ाउन आफूले मन्त्रालयलाई पटक पटक सुझाव दिएको समेत बताउनुभयो। राष्ट्रिय जनता पार्टी राष्ट्रपतिका सभापति रवि लामिछाने सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति कुनै पनि किसिमको आग्रह पूर्वाग्रह नराख्ने बताउनु भएको हो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ रहेको बताउनुभयो। बैठकमा सभापति लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा वर्तमान नेतृत्व अघिल्ला सरकारहरूको पालामा नियुक्त भएको स्मरण गराउनुभयो। कानूनले दिएको अधिकारको दुरूपयोग गर्दै सुशासन कायम गर्ने काममा सरकारबाट कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहुने उहाँको भनाइ छ। उहाँले राज्यका जिम्मेवार निकायहरूलाई कानून सम्बद्ध ढंगले कार्य सम्पादन गर्न दिनुपर्ने जोड़ दिँदै त्यस्ता निकायहरूको स्वायत्ततामा राजनैतिक तहबाट कुनै हस्तक्षेप नहुने विश्वास समेत व्यक्त गर्नुभयो। राष्ट्रिय गौरव तथा प्राथमिकताका विकास आयोजनाहरूमा स्थानीय तहहरूले मनोमानी रूपमा उठाउँदै आएको दोहोरो र गैर कानूनी कर असुलीमा सर्वोच्च अदालतले अंकुश लगाएको छ। मुगलिन पोखरा सड़क स्थगितका क्रममा चिनिया निर्माण कम्पनी अन हुई कायु आन हाइवे एण्ड ब्रिजसँग शुक्लागण्डकी नगरपालिकाले असुल गरेको 82 लाख रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गर्न अदालतले ऐतिहासिक परमादेश जारी गरेको छ। न्यायाधीश सदय कुमार रेग्मी र श्रीकान्त पौडेलले संयुक्त इजलासले गत जेठ 22 गते फैसला गर्दै शुक्लागण्डकी नगरपालिकाले निर्माण सामग्री ढुवानी गर्दा उठाएको 82,19,818 रूपियाँ गैर कानूनी रहेको ठहर गरेको हो। सर्वोच्चले उक्त रकम निवेदक कम्पनीलाई तत्काल फिर्ता गर्न र अब उपरान्त सड़क निर्माणका सामग्री ढुवानीमा निकासी कर र अन्य कुनै पनि नाममा शुल्क नलगाउन सड़क विभाग र नगरपालिकाका नाममा आदेश दिएको छ। मुगलिन पोखरा सड़कको पश्चिम खण्ड स्थगित गरिरहेको उक्त चिनिया कम्पनीले क्रसर र क्याम्पमा भण्डारण गरी निर्माण स्थलसम्म निर्माण सामग्रीहरू ढुवानी गर्दा नगरपालिका र उसका ठेकादारहरू पास कन्स्ट्रक्सन तथा गाउँ शहर हेजल जेबीले पटक पटक गरी बैंक खाताबाट कर काटेको निवेदनमा उल्लेख थियो। निर्माण कम्पनीले कुनै व्यापार वा बिक्री नगरी केवल ठेक्का बमोजिमको पूर्वाधार विकास कार्यका लागि कच्चा पदार्थ प्रयोग गरेको अवस्थामा नगरपालिकाको आर्थिक ऐन देखाएर कर असुलिएको थियो। सर्वोच्च अदालतले नेपालको संविधानको धारा 236 व्याख्या गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तह वा प्रदेशमा हुने महासामानको आवाजावत र ढुवानीमा दोहोरो कर वा कुनै पनि किसिमको महसुल लगाउन नपाइने स्पष्ट पारेको छ। मन्त्री परिषदका अघिल्ला निर्णयहरू तथा ढुङ्गा गिटी बालुवा उत्खनन र व्यवस्थापन सम्बन्धी मापदण्ड निर्देशकले समेत एकपटक शुल्क तिरिसकेपछि पुनः ढाट राखेर दोहोरो एक निकासी कर लिन नपाइने व्यवस्था गरेको सर्वोच्चको ठहर छ। यो आदेशले विकास निर्माणका ठूला आयोजनाहरूमा स्थानीय तहहरूले असुली गर्दै आएको दोहोरो कर र कर आतंकलाई सधैँका लागि बन्द गरिदिने देखिएको छ। तनावमा आर्टिफिसियल इन्टेलिजेन्ट एआई प्रविधियुक्त एक्सरे मेसिनको प्रयोगले क्षयरोगका बिरामी पहिचानमा ठूलो सफलता मिलेको छ। आधुनिक प्रविधिको प्रयोग र नियमित स्वास्थ्य शिविरले गर्दा जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म पुगेर लुकेर रहेका क्षयरोगी पत्ता लगाउन सहज भएको हो। जिल्लाका विभिन्न 8 क्षेत्रमा सञ्चालन गरिएको एआई प्रविधियुक्त एक्सरे स्क्रिनिङ शिविर मार्फत 180 जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ। क्षयरोगी पहिचान अभियान अन्तर्गत गरिएको कार्यक्रममा सो संख्या फेला परेको प्रदेश स्वास्थ्य कार्यालय दनहुँले जनाएको छ। कार्यालयका अनुसार शिविरहरूमा कुल 3012 जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा व्यास नगरपालिकाको केशवप्रा स्वास्थ्य चौकी क्षेत्रमा 1445 जनाको जाँच गर्दा 100 बढी 96 जनामा क्षयरोग पत्ता लागेको छ। यस्तै भानुना स्वास्थ्य चौकीमा 339 जनाको परीक्षण गर्दा 43 जना, गिरिङको सुन्दरा स्वास्थ्य चौकीमा 548 जनाको परीक्षण गर्दा 23 जना र रिसिङ गाउँपालिकाको मौरी बासादरभूत स्वास्थ्य सेवा केन्द्रमा 326 जनाको स्वास्थ्य परीक्षण गर्दा 19 जनामा क्षयरोग पुष्टि भएको छ। यसै गरी देवघाटको कोटा र स्वास्थ्य चौकीमा 334 जनाको परीक्षण गर्दा 14 जना, देवघाट धर्मार्थ अस्पतालमा 341 जनाको जाँच गर्दा 6 जना, आम्बु खैरेनीको 1700 आधारभूत स्वास्थ्य केन्द्रमा 490 जनाको परीक्षण गर्दा 9 जना र मेरासको चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा 122 जनाको जाँच गर्दा 9 जना क्षयरोगीको संक्रमण देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीको अनुसार आधुनिक एआई प्रविधि र डिजिटल एक्सरेको प्रयोगले स्वास्थ्य शिविरमै तत्काल र सही तरिकाले क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने सम्भव भएको हो। दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी एआई युक्त पोर्टेबल एक्सरे मेसिनबाट स्क्रिनिङ गरेर लुकेर रहेका क्षयरोगीहरू सजिलै पत्ता लग्न थालेका छन्। प्रमुख दवाडीले भन्नुभयो, समयमा रोग पहिचान गरी औषधि उपचारको दायरामा ल्याउन सकिएमा क्षयरोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ। कार्यालयको स्थानीय तहहरू संघको समन्वयमा क्षयरोग खोजी तथा पहिचान कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउने र पहिचान भएका बिरामीहरूलाई नियमित औषधि सेवन गराई पूर्ण रूपमा निको पार्ने लक्ष्य लिएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति 78% पुगेको छ। आयोजनाको मुख्य 3 प्याकेजका निर्माण तीव्र गतिमा अघि बढेसँगै आयोजनाको प्रगतिमा पनि सुधार आएको हो। आयोजनाका प्रबन्धक संचालक छविलाल गैरेका अनुसार संरचना निर्माण लगायतमा लयमा फर्किएकाले तोकिएकै समयसीमाभित्र आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ। मुख्य बाँध निर्माण भूमिगत गृह विद्युत गृह र 220 केबी प्रसारण लाइन 3 गरी 3 प्याकेजको कामहरू उत्साहजनक रूपमा अघि बढ़ेको छ। उहाँले भन्नुभयो, बाँध स्थलको पूर्वाधार विकास तयार भएसँगै मुख्य बाँधको कंक्रिटिङ र ग्राउण्डिङ कार्य तीव्र पारिएको छ। गइरहेका अनुसार प्याकेज 1 हेडक्वार्टर तथा मुख्य बाँध तर्फको समग्र भौतिक प्रगति 62% पुगेको छ। यस प्याकेज अन्तर्गत 140 मिटर अग्लो मुख्य बाँध साउन 15 गतेसम्ममा कुल 4,73,761 घनमिटर कंक्रिटिङ ढलान सम्पन्न भइसकेको छ। हाल बाँध क्षेत्रमा कोर ड्रिलिङ कन्सोलिटेशन तथा कटेन ग्राउण्ड ढलान स्थिरीकरण तथा नदी किनार संरक्षणको काम जारी छ। चिनिय कम्पनी सिनो हाइड्रो कर्पोरेशनले निर्माण गरिरहेको प्याकेज 2 मुख्य सुरुङ विद्युत गृह भूमिगत विद्युत गृह तथा उपकरणको भौतिक प्रगति 79% पुगेको उहाँले बताउनुभयो। यस प्याकेज अन्तर्गत भूमिगत संरचना खन्ने कार्य 100% सम्पन्न भई अधिकांश सिभिल संरचनाहरू तयारी अवस्थामा रहेको बताउनुभयो। 1,418.75 मिटर लामो मुख्य सुरुङको कंक्रिट लाइनिङ 79.22%, 1,475.75 मिटर सकिएको छ भने विद्युत गृहमा टर्बाइन जेनेरेटर र मुख्य ट्रान्सफर्मर जडान लगायतका इलेक्ट्रोनिक मेकानिकल कार्य भइरहेका छन्। त्यस्तै भारतीय कम्पनी केइस इन्टरनेशनलको निर्माण गरिरहेको दमौली भरतपुर 220 केबी प्रसारण लाइन प्याकेज 3 निर्माण प्रगति 82% पुगेको छ। करिब 35 किलोमिटर लामो प्रसारण लाइनका कुल 94 टावर मध्ये 83 टावरको फाउन्डेशन र 76 टावर खडा गर्ने इलेक्सन कार्य सम्पन्न भइसकेको छ। कनौकोट नगरपालिकाले पंगत भएका व्यक्तिहरूको निर्माण तथा उत्पादन गरेका सामग्रीहरू प्राथमिकताका साथ खरिद गरी प्रयोग गरिदिन आग्रह गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै नगरवासी सम्पूर्ण सरकारवाला व्यक्ति तथा संघ संस्थाहरूलाई अपंगता भएका व्यक्तिहरूद्वारा उत्पादित सामग्रीहरूको प्रयोग गर्न अनुरोध गरेको छ। अपंगता भएका व्यक्तिहरूको अधिकार र प्रबन्धन रोजगारी तथा स्वरोजगारको अवसरलाई सुनिश्चित गर्ने उद्देश्यले मन्त्री स्तरीय निर्णय बमोजिम यस्ता सामग्रीहरू प्राथमिकताका साथ खरिद गरी प्रयोग गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा प्रदेश तथा स्थानीय तह समन्वय शाखा र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अपाङ्गता अधिकार प्रबन्धन शाखाको प्राप्त पत्रका आधारमा भीमा नगरपालिकाले सूचना प्रकाशित गरेको प्रमुख प्रशासक अधिकृत सुभाखर पोखरेलले जानकारी दिनुभयो। स्याङजा जिल्लामै पहिलोपटक कर्दन सुपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू गरिएको छ। करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विष्णु प्रसाद ढुङ्गाना र अर्जुन सुपारी गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत युवराज अर्यालले उपसम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकारले करदाता सेवा कार्यालयको संरचनालाई सँगै 11 स्थानीय तह रहेको स्याङजामा आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरेर अर्जुन सुपारी गाउँपालिकाबाट करदाता सेवा शुरू गरिएको हो। पालिकामा करदाता सेवा विस्तार भएसँगै यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट प्रदान हुँदै आएको सेवा अब अर्जुन चौपारी गाउँपालिकाबाटै नगरपालिका नागरिकहरूले प्राप्त गर्न थालेका छन्। सुकलागलकी नगरपालिका वडा नम्बर 1 र 11 सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रबन्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित भएका छन्। आयस्थ रेड क्रसको साझेदारीमा र नेपाल रेड क्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको परियोजना तेस्रो चरण कार्यक्रममा समीक्षा तथा सिकाइ आदान प्रदान प्रथम कार्यशालामा सो जानकारी दिएको दुलेगौडा भीमा बिहिबार आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देव नारायण पौडेलले प्रति परिवार 29,000 रूपियाँ पाउने जानकारी दिनुभयो। सो रकमले जलवायु अनुकूल खेती प्रबन्धन गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। दोस्रो वर्ष 150 परिवारलाई सो कार्यक्रम समावेश गराइने कार्यक्रम व्यवस्थापक अनुपमा कोइरालाले बताउनु भयो। परियोजना मार्फत सुन्तला कागती अदुवा केरा खेती बाख्रा भैँसी मौरी पालन कुखुरा टनेलमा खेती प्रविधिका लागि आर्थिक प्राविधिक सहयोग गरिएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरले उत्पादनमा आधारित अनुदान दिँदै आएको जानकारी दिँदै बजारीकरणमा पनि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। नगर उपप्रमुख कुमार देवीका राजुले परियोजना सम्पन्न पश्चात पनि दिगो हुने गरी सहजीकरण गर्न आग्रह गर्नुभयो। रेडक्रस तनहुँ शाखा अध्यक्ष डाक्टर कृष्ण प्रसाद गौतमको अध्यक्षमा भएको कार्यक्रममा रेडक्रसका निर्देशक पूजा कोइराला रेडक्रसका गण्डकी सचिव महासचिव रामदत्त पोखरेल वडा नम्बर 11 अध्यक्ष शालिग्रामबाट नेपाल रेडक्रस सोसाइटी ढोरफिर्दी युवा शाखाका सभापति जेजुराम पोखरेल लगायतले बोल्नुभएको थियो। यसअघि रेडक्रसले म्याग्दीको रगन गाउँपालिकामा पहिलो र दोस्रो चरणको परियोजना सञ्चालन गरेको थियो। धार्मिक स्थलमा जिल्ला शुक्ला गण्डकी जीवनधाममा शिवमय बोलवन धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्ष साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौ महिनामा गरिदिएको धामका अध्यक्ष अमरनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय समाचार मध्ये पूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल मन्देब जस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेको बेला चीनले युरोपसँग जोडिने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आइस सिल्क रोड नामक दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निम्बोबाट शुरू भएर रूसको नर्दन सी रूट हुँदै आर्कट क्षेत्र पार गर्दै बेलायतको फेलिस टोमा पुग्छ। चिनिया कम्पनीले सी लेजेन्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। सबैभन्दा ठूलो खेलकुद मेला 2000 खेलकुद मेला 20 एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आइजी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 असोज 3 गतेदेखि असोज 18 गतेसम्म एसियाको सबैभन्दा ठूलो बहु खेलकुद प्रतियोगिता 20 एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाइएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाड़ी र 6,000 भन्दा बढी पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसिया ओसीएले जनाएको छ। खबर समलाइन्जेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने श्रोतृन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98568 98461658।
6: भदौ 1 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी गीति नाटक
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञानमार्ग गुरुकुलको अवलोकन,
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
7: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ।
10: फाइदा त के छ के
11: तर महँगो होला नि
10: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिबिसीका झ्यालढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही एल्मुनियम अब युपिबिसीको साथमा
12: एल्मुनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बाराही युपिबिसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414411 मोबाइल 9855229238 र 9800282938
14: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी बैंक र दुलेगौडा पोलिक्लिनिक को बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109466 र 9840904540
15: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
16: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 9856044343
17: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860747580
18: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
19: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
18: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
19: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
18: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
19: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
18: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
19: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
18: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0164333585 मोबाइल 9856380385
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
21: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
21: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
21: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
11: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।
22: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065020209।
23: TVS साथ छ हाम्रो।
24: A complete call show. Hello, Shukla Gandaki. Hello, hello.
25: Come on everybody. Hello, Shukla Gandaki.
24: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
26: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.
27: Shukla Gandaki FM 97.6.
28: Shukla Gandaki FM 97.6.
29: हेलो, हाई, नमस्ते, गुड मर्निङ एभ्रीवान। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा, तपाईँको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज पनि हामी रहेका छौं शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 98472911967611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने होइन विभिन्न क्यारिकेचरहरू, कथा, कविता, मुक्त, कजल, गीत होइन गुनगुनाउन सक्नुहुनेछ। आज तपाईँहरूभित्र रहेको विभिन्न लुकेर रहेको प्रतिभाहरूलाई प्रस्तुटन गर्न दिनुभएको छ, फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले फोन गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ होइन, खाना पनि खाइसक्नुभयो होला पक्कै पनि, राम मेलापाततिर जाने तर्खरमा अथवा मेलापात जोगिसक्नु भएको छ किनभने 10:30 भइसकेको छ। मेलोमा होइन रमाइलो गर्दनुहुन्छ होला. धान गर्ने मौसम पनि छ यतिखेर होइन, सबैजना धान गर्ने बाटो बाँच छ होइन, हिँड्नमै छ सबैजनालाई. कतिपय साथीहरूले भ्याइसक्नु भयो भने कतिपय साथीहरूले चाहिँ गर्दै हुनुहुन्छ, किनभने अहिले चाहिँ धान रोपेर सकेको थियो अनि कोदो पनि छिटै रोपेर सकिसकेपछि त कोदो धान गर्न पनि छिटै हुन्छ नि त. त्यही भएर कतिपय ठाउँमा कामहरू सकिसक्नुभयो, कतिपय ठाउँमा गर्दै हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोला. स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पनि भन्न चाहन्छु. तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ भने हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि तपाईँहरूको घर घरमा रहेको रेडियोको माध्यमबाट पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. आज भने तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिनेछु, फोन गर्न सक्नुहुनेछ, लिनेछु है, फोन गर्नुहोला पनि भन्न चाहन्छु. कविता, कथा, मुक्तक, गजलहरू के छन् तपाईँहरूले के भन्न चाहनुहुन्छ आज होइन, क्यारिकेचर पनि गर्न सक्नुहुनेछ र गीत पनि गुनगुनाउन सक्नुहुनेछ. फोन गर्नुहोला, दुवै नम्बर खुला छन्. हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ. पोखरेन मोबाइल पसलले हेल्प स्टकमा रहेको छ. मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन्, नयाँ मोबाइलहरू खरिद गर्नु परेको छ र साथै इलेक्ट्रोनिक सामानहरू पनि तपाईँलाई चाहिएको छ भने पोखरेन मोबाइल पसलमा जानुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल. तपाईँहरू त्यहाँ गएर मजाले बुझ्न सक्नुहुनेछ, एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु. हेल्प स्टकमा रहेको छ, ठ्याक्कै तपाईँहरू बाहिर मेन रोडमै डिपार्टमेन्ट छ, टेल डिपार्टमेन्ट भित्र सुन्नुभयो भने राइट साइडमा रहेको छ र त्यहाँ गएर तपाईँहरूले मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान पनि गर्न सक्नुहुनेछ. र नयाँ नयाँ आजभोलि त एकदमै नयाँ फिचरिङ भएको होइन अपडेट भएको फोनहरू आइसकेका छन् बजारमा र नयाँ नयाँ मोडलका फोनहरू होइन आएका छन्. एकचोटि आउनुहोस्, बुझ्नुहोस् होइन, बुझेर चाहिँ मोबाइलहरू खरिद गर्न चाहिँ सक्नुहुनेछ भन्न चाहन्छु. आउनु होला, तपाईँहरूको समस्याको समाधान पोखरेन मोबाइल पसलमा हुन्छ, आएर एकचोटि बुझ्न चाहिँ सक्नुहुनेछ. तपाईँहरू फोन गर्दै गर्नुहोला. यति बेलाको क्रममा कार्यक्रममा पहिलो गीत स्वरूप तपाईँहरूको माझमा चाहिँ म यो मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु. जात्रा जात्रा मुहीबाट रहेको छ माया पिरिम भन्ने, अनि त्यसपछि आउनेछु. तपाईँ पनि फोन गर्दै गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्. हप्ताभरि फोन गर्ने होइन, आइतबारदेखि शुक्रबारसम्म फोन गर्ने साथीहरूमध्येबाट आज एकजना सक्का मेरो लक्की ड्र मार्फत विनर गराउँछु. फोन गर्नुहोला, हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्. एनटिसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत फोन गर्दै गर्नुहोला. यति बेलाको क्रममा पनि माया पिरिम भन्ने सुमधुर गीत स्वीकार्नुहोस्.

हजुर मिठो गीत म तपाईँको माझमा राखिसकेको छु. माया फेरि म दात्रा यात्रा मुहीबाट रहेको थियो. प्रोग्राममा पहिलो गीत स्वरूप मैले तपाईँको माझमा राखिसकेको छु. तपाईँहरू आउन सक्नुहुनेछ. तपाईँहरू अनुभव साथीहरू आज त एकदमै कम कम छ. कुनै काम विशेषले हो कि हो खै आज चाहिँ फोन गर्नुभएको छैन. फोन गर्दै गर्नुहोला भन्न चाहन्छु. है दुवै नम्बर खुल्ला रहेका छन्. एनटीसी एनसेल जुन नम्बर छ जुन छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले फोन गर्न सक्नुहुनेछ. यति बेलाको क्रममा फेरि पनि अर्को मिठो मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु. सुनकै चुरा नसकिनी भनिरहेको छ धर्कनमैबाट. यति बेला क्रममा स्वीकार्नुहोस् सुमधुर गीत.

0: हजुर मिठो गीत मन तपाईँको माझमा राखिसके धर्कमबाट रहेको थियो सुनकै चुरा नसकिने चाँदी बाला देउला हातैमा भनिरहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ आउँदै गर्नुहोला तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ हामी आज तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिनेछु गीत गाउन सक्नुहुनेछ कथा कविता मुक्त गजलहरू पनि बताउन होइन भन्न चाहिँ सक्नुहुनेछ र साथीहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ विशेष यो बसाईमा शुक्रबारको बसाई छ गुड फ्राइडे होइन के कस्तो छ तपाईँहरूकोतिर नयाँ नौला खबर बताउन सक्नुहुन्छ हाम्रोतिर चाहिँ मजाले घाम लागेर झलमल्ल भइसकेको छ आज रमाइलो रमाइलो भइसकेको छ तपाईँहरूकोतिर के कस्तो हुँदैछ भन्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला यति बेला खोरमा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु साङ्लुमीबाट रहेको छ चरीले काफल टिप्यो भनिरहेको छ यो सुमधुर गीत सुनौ अनि यो गीत पछि फेरि म तपाईँको माझमा आउने नै छु भन्दैछु ठ्याक्कै साथी आउनुभयो म चाहिँ साथीलाई लिन्छु कहाँबाटदेखिको हुनुहुन्छ हेलो नमस्कार हजुर हेलो नमस्कार
1: हेलो नमस्कार हजुर
0: नमस्कार हजुर सन्चयारामै हुनुहुन्छ के छ हाल खबर आजको
1: हजुर सन्चयारामा चाहिँ हाल खबर ठिकै नै छ हजुरको के कस्तो छ
0: हजुर मेरो नि एकदमै ठिकठाक सन्चयारामै छु अनि खाना खानुभयो
1: हजुर मेरो भयो हजुरको नि
0: हजुर मेरो नि भइसक्यो
1: हजुर
0: खानु पर्यो पर्यो ल अनि के छ त अरू नयाँ नौला हाम्रो आफू कसरीतिरको हाल खबर
1: खासै अरू केही छैन अब घाम लाग्छ
0: हजुर
1: ठिकै छ घाम पानी घाम पानी त भइरहेको छ कि किसानलाई त ठिकै छ घाम पानीले
0: हजुर
1: अब धान गोड्ने जस्तो छ
0: ल त्यसै छ धान गोड्ने मेसो छ यस्तै यस्तै भइराखेको छ होइन
1: धन शान्ति अघि सके भने अब चाहिँ तिज लगातै फेरि कोदो गोडिसकेपछि यो यसो अहिलेको दसैँमा चाहिँ काट्ने मेसो होला नि फेरि कार्तिकमा दसैँ भने चाहिँ धान काट्ने मेसो
0: हजुर असोजमै आखिरी आखिरी भएको होला अलिक ठिकै हुन्थ्यो होला अब अहिले त कार्तिकको पहिलो हप्तामै दसैँ छ अब ठ्याक्क धान पाक झन् धान पाक्ने मेसोमा दसैँ तिहार एकै महिना परेर धान काट्ने कि दसैँ तिहार मनाउने हो त नि अहिले साल
1: खेती स्याहारेर चाहिँ दसैँ मान्न पाए राम्रो दसैँ मारेर स्याहार्न पाए
0: हजुर सजिलो हुन्थ्यो के तर त अहिले त एक महिना एउटै महिनामा एक हप्ता अगाडि दसैँ एक हप्ता पछाडि तिहार परेर है बर्बादै हुनुभयो हजुर खेती पनि छिटै पाक्छ होला किनभने अहिले छिटै छिटै लागिसकेको छ नि त धानहरू पनि असोजकै महिनामा पाक्यो भने त धान स्याहारेर नै ठ्याक्क अलिक फुर्सदिलो भइन्छ दसैँ तिहार मनाउनको लागि हजुर हजुर कुन्यो लगाएर सक्नुहुन्छ होला नि त धानहरू राम्रो भइसकेको छ महिना चोखाइ छ होइन असोजको महिना चोखाइ छ अहिले चाहिँ त्यो छिनो खानु नगरौ ल ठिक छ आज हामीलाई के सुनाउनुहुन्छ त नि आज शुक्रबार हो गीत गाउन चाहनुहुन्छ कि कथा कविता मुक्त गजल के सुनाउन चाहनुहुन्छ
1: के गीत गाउने है अब एउटा ल म जानेन साले चाहिँ निकाल्छु
0: हस् हुन्छ
1: अब हुन्छ हुन्न मिल्छ कि मिल्दैन फेरि डर डर लाग्छ गीत गाउँदाखेरि
0: किन डर भन्नु र
1: ल है त एउटा
0: हुन्छ
1: कतिमा राम्रो ढुङ्गाको छानो नदीको दरबार नदीको दरबार गोरुले आलु पत्का भन्छन् लैजो दुई तिजे घर दुई तिजे घर उनीर माया हो खेलो होइन
0: हुन्छ एकदम धेरै धेरै धन्यवाद छ यति मिठो साह्रै जो भाका सुनाइदिनु भयो साथीहरूलाई सम्झिन सक्नुहुन्छ
1: तर्फबाट हरिना नै
0: हवस् हुन्छ धन्यवाद.
1: अब सुन्यो भने त नआउने तपाईँ कतै जाइ खानु भएको कि जस्तो माने मैले त
0: हजुर
1: आउनुहुन्न. अब
0: सुविधा भोलि शनिबार आउनुहुन्छ
1: ए जागिर खाएको
0: हजुर हजुर उहाँ जागिर खानु भएको
1: हो
0: थाइ भन्नाले पनि थाइ चाहिँ होइन
1: थाइ हुन्छ
0: अब बिस्तारै बिस्तारै थाहै पनि हुन सक्छ उहाँ हजुर गर्दा गर्दै हुने हो
1: हजुरलाई सुन्यो भनेदेखि सम्पूर्ण भाइमा पनि दर्मा बहिनी रतिका बहिनी तारबाबुजी नगेन्द्रजी बाबुजी र अरू सम्पूर्णलाई एकमुष्ट दर्शन गर्दै बिदा भयो हजुर.
0: हस् नमस्कार शुभ दिन.
1: नमस्कार
0: शुभ दिन भाइ. उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो ऋषिराम गाजे हुनुहुन्थ्यो अब कसरीदेखि एकदमै मिठो सालैजो भाका गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको आज तपाईँहरूसँग मुक्त कविता गजल होइन कथाहरू छन् कुनै क्यान्डिकेचरहरू पनि गर्न चाहनुहुन्छ होइन तपाईँहरू यदि चाहनुहुन्छ भने दुईजना भएरै गरौँ यस्तो विषयमा क्यान्डिकेचर भन्नुहुन्छ भने आउनुहोस् होइन विषयवस्तुहरू तपाईँले व्यक्त गर्नुहोस् अनि त्यही विषयवस्तुमा क्यारिकेचर पनि गर्नेछु म होइन पहिलोचोटि गर्ने चाहिँ त्यही पनि म चाहिँ प्रयासरत चाहिँ रहनेछु. फोन गर्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँहरू पनि फोन गर्दै गर्नुहोस्. यति बेलाको क्रममा भने साङलुमीबाट शरीरले काफल टियो भन्ने यो मिठो गीत सँगसँगै म छोटो व्यवसाय विश्राम विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँहरूको माझमा उपस्थित हुनेछु. तपाईँहरू भने सुन्दै गर्नुहोला.

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र

0: आजको आज कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0765707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567979।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नही।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
5: 98560 60268।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560 30982 र 97065 20209।
9: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।

0: get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.

0: यति बेला बिहानको ठिक 11 बज्यो।
1: हजुर, मिठो गीत सँगसँगै छोटो व्यवसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौ शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा भने तपाईँहरूको विभिन्न प्रतिभा र कार्यक्रम स्थान लिनेछु होइन, लिइराखेको पनि छु। गीत गाउन सक्नेछ, कविता कथा मुक्तक गजलहरू होइन क्यारिकेचरहरू पनि गर्न सक्नुहुनेछ। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एन्टी सेन्सियल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। 9842 9911 9663 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्जमा प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म तपाईँहरूको माझमा रहेको छु। र तपाईँलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र यति बेला क्रमको साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
2: हेलो, नमस्ते।
1: नमस्ते, के छ हालखबर? खाना खानुभयो?
2: झ्यालो
1: झर्ले खाना खानुभयो?
2: खाना खाइसके मैले हजुरले
1: हजुर मेरो नि भइसक्यो। ल ठिक छ, के छ अरू नयाँ नौलो हालखबर के छ हाम्रो सन्जवीरतिर?
2: नौलो त खासै केही छैन, पुरानो मात्रै हो। अब मौसम कुरा गरी अलिक भर्खर हल्का पानी पर्यो, अहिले फेरि घाम लाग्यो।
1: हजुर,
2: घाम पानी
1: यस्तै छ। ल ठिक छ, घाम पानी शीतल रमाइलो भएको छ। कतै कतै सेलको बिहा पनि हुँदैछ होला। ल आज हामीलाई के सुनाउनुहुन्छ त नि? ल हाँस हुन्छ, पर्यो नि, नहाँसेर त भएन नि फेरि।
2: हजुर, एउटा गाउँमा चाहिँ निकै साउ धनी मान्छे रहेछ क्या। आज भन्दा अलिक धेरै वर्ष कुरा हो है।
1: हजुर,
2: अनि त्यसपछि चाहिँ त्यो साउ चाहिँ गर्मीको महिना रहेछ, त्यो बरन्डामा झुल हालेर सुते रहेछ क्या।
1: हजुर,
2: राति सुतिरह रहेछ।
1: हजुर,
2: तपाईँको चाहिँ करिब करिब 12 बजेतिर एउटा फेरि मान्छे आएछ।
1: हजुर,
2: मान्छे आएछ र भनेछ, साउ उठ भनेछ है। अनि साउ चाहिँ झसङ्ग बिउजेछ
1: है,
2: झस बिउजेछ, बिउजेर चाहिँ है म यहाँ सुतेको मान्छेलाई उठ भने तकोस् भनेर भनेछ है।
1: हजुर,
2: अनि तले भनेछ म डाका हो, डाका चोर चोर डाका हुँ, तेरो धन कति के कति छ सबै भयो, घर चाहिँ सुन चाँदी चाहिँ नगद धन कति छ तेरो, यहाँ मलाई बुझा, एक दिए बुझाउनुहोस् भने तपाईँ हेरि यहाँ गोली छ, यहाँ गोली बन्दुक छ, यसैले हालेर तपाईँ है मारिदिन्छु भनेछ, तपाईँ मारिदिन्छु भनेछ है।
1: हजुर,
2: अनि त्यसपछि त त्यो साउले भनेछ, ओए मूर्ख, मेरो झुलबाट एउटा इत्रीको भुसीमा पनि छिर्न सक्दैन भने तेरो गोली कसरी छिर्छ लो, मलाई मार्छ लो, मारेर हेर त, तेरो गोली हानेर हेर त, तेरो मेरो झुलबाट तेरो गोली छिर्छ छिर्दो रहन्छ भनेको त, ओहो गोली छिर्दो रहन्छ क्या भन्ने थाहा छ क्या त्यसले। त्यो अब हल्ला हल्ला भने मेरो टाक पसिन्छ डाका त
1: कति लाटो भनेको बाटोहरूले।
2: अब भुसी त छिर्न सक्दैन, तेरो गोली कसरी छिर्छ भने त डराएछ अब हल्ला हल्ला भने म छिर्दो रहन्छ क्या भने त टाक पसे।
1: त्यही त नि है बिचार, अब भुसुना पो छिर्दैन, गोली त छिरिहाल्छ नि झुलबाट
2: छिर्थ्यो भने त डाकाले थाहा पाइन्छ चोरको बुद्धि हुन्न क्या एउटा।
1: हो त नि, ल के गर्नु, बुद्धि नभएपछि दुःख पाउनु भएछ होइन त। ल एकदम धेरै धेरै धन्यवाद, यति मिठो जोक सुनाइदिनु भएकोमा साथीहरू सम्झिन सक्नुहुन्छ। ऋषिरामजी मात्रै आउनुभएको?
2: र ऋषिराम लगायत सबै सबैलाई एक पुस्तामा सम्झिँदै आज प्र्याक्टिकली लोक छ कसैको नाम लिन सकिन्न
1: नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङजाविरदेखि एकदमै हाँसो लाग्ने जोक सुनाएर गइसक्नु भएको छ तपाईँ पनि हाँस्नुभयो होला म चाहिँ हाँसेँ है यति बेलाको फेरि पनि साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर
2: नजिक नजिक भित्रिने गरेको महिलाहरूको महान पर्व हरितालिका तिजको पावन अवसरको शुभकामनाका साथ छिमेकी नगरपालिका भानुबाट हजुरको साथमा म चेकु छेत्री
1: हस् नमस्कार एकदमै धेरै धेरै धन्यवाद छ हजुरलाई पनि अनि हजुरलाई पनि शुभकामना छ अब तिज भित्रै छ साथसाथै अब यो जनै पूर्णे अनि खुसी औँसी पनि आउँदैछ सबै सबैको एकदमै धेरै धेरै शुभकामना
2: हजुर सेन्टु नानी
1: हस् हुन्छ अनि सन्चै आरामै हुनुहुन्छ
2: हजुर नानी सन्चै आरामै र हजुरलाई र रेडियो हो रेडियोले पनि सन्चै र स्वस्थ व्यस्त कामना गर्न चाहन्छु
1: हस् हुन्छ धन्यवाद हामी पनि एकदमै स्वस्थ व्यस्त नै छौँ भन्नुपर्छ यतिखेरको समयमा चाहिँ हजुरहरू के गर्दै हुनुहुन्छ के कस्तो छ भानुतिरको नयाँ नौलो हाल खबर
2: अब नयाँ नौलो भन्नुपर्छ सब ठिकै ठिकै छ यतिखेर केही फुर्सदिलो अवस्था छ र प्रोग्राम सुन्दैको अवस्था जानकारी गराउँछ हजुरलाई
1: हस् हुन्छ ल अनि धान गरेर सकिसक्नु भयो र भानुतिर
2: हजुर नानी भ्याइयो भन्नुपर्छ है
1: हो कति साह्रै हो त नि भानुतिर एकदम छिटो छिटो हुने रहेछ भने चाहिँ कामहरू
2: अब लगाउने बेला ढिलो ढिलो हुन्छ काम गर्ने बेला छिटो छिटो हुन्छ हाम्रो यतातिर
1: त्यही त नि है ल ठिक छ एकदम छिटो छिटो बढ्ने भइसक्यो त सजिलो भइहाल्यो नि
2: हजुर
1: ल अनि आज हामीलाई के सुनाउनु हुन्छ त नि
2: एउटा छोटो कोसेली
1: हजुर
2: म त भानुको है त
1: हस् हुन्छ सुरु गर्नुहोस्
2: के यस्तो पहिरनी सम्झ माया दिनका दिन हैरानी म त भानुको अरूको त होइन मेरै सानोको के यस्तो पहिरनी सम्झ माया दिनका दिन हैरानी म त भानुको अरूको त होइन मेरै सानोको अरूको त होइन मेरै सानोको बरु माया घरमा है भात पकाऊ सम्झी सम्झी रुने काम नबनाऊ म त भानुको अरूको त होइन मेरै सानोको बरु माया घरमा है भात पकाऊ सम्झी सम्झी रुने काम नबनाऊ म त भानुको अरूको त होइन मेरै सानोको अरूको त होइन मेरै सानोको रहेछ माया चिटिकै गजले मर्छ क्यार मुख छ पाला जले म त भानुको अरूको त होइन मेरै सानोको रहेछ माया चिटिकै गजले मर्छ क्यार मुख छ पाला जले म त भानुको अरूको त होइन मेरै सानोको म त भानुको अरूको त होइन मेरै सानोको म त भानुको मेरै सानोको म त भानुको मेरै सानोको हजुर
1: हस् कति मिठो गीत सुनाइदिनु भयो नि त अन्त भानुको गीत सुन्न पाइयो हजुरको मुखबाट एकदम धेरै धेरै धन्यवाद छ है हस् ल साथीहरू सम्झिन सक्नुहुनेछ एकदमै धेरै समयपछि भन्दा पनि अलि दिनपछि नै कुराकानी भयो हजुरसँग चाहिँ
2: एक हप्ताको विश्रामपछि भयो भन्नुपर्छ
1: त्यही त नि है
2: सम्झनु पर्दा स्पेसलहरू भएकोलाई
1: हुन्छ धन्यवाद
2: हाम्रो प्रिय कार्यक्रम शुक्ल गण्डकी होलेनीलाई र केही साथीहरू भन्नुपर्दा तारावादुर थापा यस्तै हुनुहुन्छ रोसिका लम्सल नानी डलमाया ऋषि राम अघि भर्खर आउनुहुने चन्द्रबाट आउनुहुन्छ नरेन्द्र रिमाल त्यसै गरी अमित तुलाचन्द जति पनि साथीहरूले हाम्रो प्यारो प्रोग्राम सुन्नुहुन्छ सबै सबैलाई सम्झाउँदै छुटिन्छु जय गीत जय सङ्गीत नमस्कार भाई हाल गुट्टे
1: हस् नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो हाम्रो टेकुजी हुनुहुन्थ्यो भानुदेखि एकदमै मिठो होइन भानुको गीत सुनाएर गइसक्नु भएको छ म त भानुको भनी अब भने पालो तपाईँको रहेको छ आउन सक्नुहुनेछ होइन तपाईँलाई जे गर्न मन लाग्छ होइन कथा कविता गजल मुक्तक जे सुनाउन मन लाग्छ क्यारिकेचरहरू पनि गर्न सक्नुहुन्छ है यति बेला क्रममा फेरि पनि एकजना साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ भन्दै चाहिँ ठ्याक्कै मिस कल भयो। फेरि फोन गर्न सक्नुहुनेछ है, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। विशेष आज हामी तपाईँहरूभित्र रहेका विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिन्छौँ होइन। कुनै दिन गीत गाउने, कुनै दिन डबुसँग कुराकानी गर्ने, कुनै दिन अन्ताक्षरी खेल्ने होइन, कुनै दिन चाहिँ गाउँ खाने कथा खेल्ने गर्छौँ र कुनै दिन तपाईँहरूको रोजेमा रहेका गीतहरूलाई कार्यक्रममा स्थान दिने क्रम रहन्छ हाम्रो सातै दिन मध्ये। र आज भने शुक्रबारको बसैमा छौं, शुक्रबारको बसैमा भने तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिने गर्छु। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
3: नमस्ते नमस्ते
1: नमस्ते हजुर, सन्चै आरामै हुनुहुन्छ? के छ हाम्रो कास्कीकोटतिरको नयाँ नौलो हाल खबर?
3: बिल्कुल आराम छ, ठिकै छ, हाल खबर त्यसरी केही छैन।
1: किन पनि केही पनि नभएको, नयाँ नौलो त होला के रे नि? खेत गर्ने हाल खबर छ भनेपछि सकेको छैन हाम्रो कास्कीतिर?
3: हजुर,
1: हाम्रो कास्कीकोटतिर खेत गोडेर सकेको छैन? ल ल, गर्नु पर्यो, भर्खर त समय भएको छ हुन त है। अनि खाना खानुभयो?
3: हजुर,
1: खाना खानुभयो?
3: खाना खाएर बल्ल बसेको।
1: ल,
3: अनि रेडियो खोलेको, यहाँ त गायन प्रतिभा हो।
1: हजुर, आज गीत गाउन पनि सक्नुहुन्छ, कथा कविता गजल मुक्त जे छ हजुरसँग प्रतिभाहरू तिनै सुनाउन सक्नुहुन्छ।
3: गीत लिएर बसेछु
1: हजुर,
3: अब यो सुनाइहालो है।
1: सुन्छ, सुरु गर्नुहोस्।
3: अब यसको बोल छ, मेरो पनि 20 वर्षीय उमेर।
1: हजुर,
3: मेरो पनि 20 वर्षे उमेर, दिना दिनै आइपुग्यो घुमेर, दिना दिनै आइपुग्यो घुमेर, 20 वर्षे उमेर, दिना दिनै आइपुग्यो घुमेर, दिना दिनै आइपुग्यो घुमेर, उठ माथि सुनाकारे कि केटीहरू झिस्किन्छन् मदेखि, केटीहरू झिस्किन्छन् मदेखि, उठ माथि सुनाकारे कि केटीहरू झिस्किन्छन् मदेखि, केटीहरू झिस्किन्छन् मदेखि, अघि पछि लाग्दछन् तरुनी, यामा म कसो गरुनी, यामा म कसो गरुनी, अघि पछि लाग्दछन् तरुनी, यामा म कसो गरुनी, यामा म कसो गरुनी, घाट काट्छु खोलीमा खोजेर, एउटी ल्याउँछु दिदीमा रोजेर, एउटी ल्याउँछु दुईटीमा रोजेर, घाट काट्छु खोलीमा खोजेर, खोलीमा खोजेर, एउटी ल्याउँछु दुईटीमा रोजेर, एउटी ल्याउँछु दुईटीमा रोजेर, एउटी ल्याउँछु दुईटीमा रोजेर। नमस्ते।
1: हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद छ, यति मिठो गीत गुनगुनाइदिनु भयो, साथीहरू सम्झिन सक्नुहुन्छ। हस् हुन्छ, धन्यवाद
3: धन्यवाद। अघि पछि आउने दुईटा साथी, दुई तिनवटा साथीहरूलाई सम्झना गर्दै
1: हस् नमस्कार, शुभ दिन। हामीलाई फोन गर्नुभएको थियो कास्कीकोटदेखि हुनुहुन्थ्यो हाम्रो बलराम तिमल सिन्हाजी। एकदम मिठो गीत गाएर गइसक्नु भएको छ। पालो भने तपाईँको रहेको छ, फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
4: हजुर नमस्कार रिमाजी, सन्चै हुनुहुन्छ?
1: हजुर एकदमै सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ? हजुर के भन्नुभयो रे? अनि खाना खानुभयो?
4: हजुर खाना खानु भएको होला नि, बिहानै देखो हजुरको ड्युटी।
1: हजुर मेरो चाहिँ खाना भइसक्यो, खाना खाइरै हो आएको।
4: ल ल अब सक्दा सक्दा फेर कमाउनु पर्छ रिमाजी, भोलि पर्छ सक्दैन कमाउन।
1: कमाउने त अब त्यस्तै हो, हेर्नुहोस्
4: मेरो अघि 48 वर्षभित्र चाहिँ आफ्नो लाइफ सेटल गर्न सकेन भने अलिक गाह्रो हुन्छ अरे।
1: होला होला अब हेरौँ के हुन्छ। कमाउने भन्दा पनि होइन, कमाउनु त अब त्यस्तै हो, अब कहिले होला कहिले नहोला, तर पनि रमाइलो चाहिँ भइरहेको छ।
4: हजुर क्याम्पस हजुर चाहिँ राम्रो थियो, रमाइलो पनि भइरहेछ, कमाइ पनि सबै कुरो भइरहेछ, राम्रो छ
1: ल त खै कमाई कमाई त अब ठिकै नै हो, अब आफूलाई खाना लाउन पुगेछ भनौ।
4: हजुरको भाग्य चिन्न पाएको
1: ल, मेरो भाग्य त अब किन्नै पर्दैन नि, हजुरलाई चाहियो भने म दिइहाल्छु नि, आउनुहोस् न ल।
4: भाग्य त हजुरको मात्रै होइन, हजुरको डेडी मामीको पनि भाग्य हो, अब
1: ल ठिक छ। अनि खाना खाइसक्नु भयो, अब कता हुनुहुन्छ अहिले? घरमै हुनुहुन्छ कि काममा बाहिर हुनुहुन्छ कि?
4: हजुर घरमै हो, अब त्यहाँ त रोडमेल हो के रे, अब काम चाहिँ खासै छैन।
1: ए ल ठिक छ, त्यसो भए खासै काम छैन, आराम गरेर बसिराख्नु भएको छ। आज चाहिँ के सुनाउनुहुन्छ, गीतै सुनाउनुहुन्छ कि के?
4: हजुर आज चाहिँ कतातिर जाम होला त अब,
1: हजुर आज जता पनि हो, जता जता हजुरलाई मन लाग्छ उतै उतैतिर जाम ल। अब
4: कहिले हजुरलाई जोक सुनाए सुनाएन मैले चाहिँ,
1: एक दिन जोक सुनेको कि हामीले हिन्दी गीत सुन्यौँ, एक दिन त हिन्दी गीत सुनेको है,
4: जोक सुनाएको छैन कि आज चाहिँ जोक सुनायो कि हजुरलाई म एउटा
1: ल हुन्छ जोकतिर जाम न त, त्यसो भए हाँस्नु पर्यो, अब फेरि हाँस्नु स्वास्थ्यको लागि राम्रो भन्छ, हाँस्नु पर्यो नि।
4: होइन खासै हँसाउने खालको त होइन, अलिक व्यवहारिक खालको हो, हँसाउने खालको त होइन है सोरी, त्यसो
1: भए ल हँसाउने खालको भयो नि, व्यवहारिक खालको भए पनि सिक्न त पाइयो नि।
4: हजुर अलिक पहिलो जमानाको चाहिँ एउटा जोक सुनाउँछ है त हजुरलाई।
1: हुन्छ त।
4: एउटा बुढोको चाहिँ तिन भाइ छोरा रहेछ, हेर्नु
1: हजुर
4: अलिक गरिब पारा रहेछ बुढो मान्छे बिचरा, अब अलिक गरिब भएपछि अब त्यो छोराहरूलाई अब यस्तो दुःख सुख पालेर हुर्काएर बढाएर अनि एकता बसेको पैसा चाहिँ घर निस्केर अर्कासित एउटा ठुलो जग्गा दिएछ, ठुलै बारी दिएछ घर मुनि, भनेपछि खेत भए घर मुनि बारी होला, ठुलो गरा दिएछ, फेरि पनि छोराहरूलाई चाहिँ अब खर्च माग्ने, डेली चाहिँ पैसा माग्ने अरे, ऊ गर्ने खर्च उठाउने कराम, अनि त्यसो गर्दा गर्दा बाबुलाई चाहिँ अब फेरि पनि पैसा दिइरहेको थियो, फेरि पनि बाबुसित सोध्ने अरे, होइन भुर्काइ बढाउनुमा कति खर्च आयो, अब लाउन खान सबै दिन पर्यो होइन, अनि साह्रै नै अब सधैँ नै त्यसै सोद्धा सोद्धा त एक दिन त दिक्क भएर बुवाको पालो भनिदिएछ, र त्यो ठुलो घरमा हो मैले चाहिँ पैसा राखेको हालेको, त्यो पैसा चाहिँ कता अब कामको ध्यानमा मैले बिर्सियो, र त्यही चाहिँ हामीले त ल खोज त बाबु हो भनेर चाहिँ लगाइदिएछ क्या, अनि तिनीहरूले चाहिँ प्रेसर खनेछ, त्यो गाडी चाहिँ खन्ने पैसा पैसा ढुलै बोल पिक्चर परेछ, एकदम जग्गा चाहिँ एकदम राम्रो बनाएछ
1: हजुर.
4: अनि राम्रो बनाएपछि उनीहरूले पैसा त भेटेन हेर्न, अब पैसा नभेटेपछि यत्रो मिहिनेत गरेको हातमा ठेला पनि हो त्यो, अब के गर्ने हो त्यो, यत्रो मिहिनेत गर्यो भन्दा अब त्यहाँनिर उपाय गरेर त अब चाहिँ यो बारी त्यसै छोडेर भएन. यो तर चाहिँ अब यसमा चाहिँ काउली बन्दाहरू मुला प्याज लसुनहरू सबै लगाउनु पर्यो भने सब्जी तरकारी लगाएछ तिनीहरूले
1: हजुर.
4: अनि तरकारी लगाएपछि अब तरकारी लगाएपछि बेचेर अनि प्याज लसुन बेचेर सागसब्जी खुर्सानीहरू बेचेर चाहिँ पैसा आयो. पैसा आएपछि जब उनीहरूलाई पैसाको आवश्यकता छ यसो पैसा भाँच्ने चाहिँ अब आवश्यकता भएपछि पैसा त भाँच्ने आवश्यकता भएपछि पैसा त माछि नै भयो
1: हजुर.
4: अनि यस्तो आवश्यकतामा पनि पैसा भाँचेको छ चाहिँ हातको ठेला हेर्थ्यो अरे अनि हातमा उठेको थियो त्यसरी कनेको हात बल्ल तिनीहरूलाई थाहा पायो कि बाली चाहिँ कुन हिसाबले कमाइरहेछ भन्ने तिनीहरूलाई बल्ल थाहा भएछ कि
1: ल मेहनतको फल मिठो हुन्छ र आफूले कमाएको पैसा चाहिँ मास माया लाग्छ, अरूले कमाइदिएको पैसा चाहिँ एकदम छिटो महत्त्वै हुँदैन नि त, मासिहालिन्छ.
4: अर्काले दिएको पैसा त उसलाई चाहिँ के दुःख त ऊ त आएपछि बल्ल मान्छेको भने चाहिँ यो पुरा बुढापाका अब समय पनि गयो होला. अब एक पिस चाहिँ गीत चाहिँ हिन्दी सुन्ने कि नेपाली सुन्ने
1: ल आज हिन्दी सुनाउनुहोस् हजुर, सधैँ नेपाली नै गाउनुहुन्छ, आज हिन्दी सुनाइदिनुहोस् न त्यसो भए.
4: आज पनि हिन्दी नै हो
1: अनि हिन्दी सुनिन्छ नि, अब हजुर हिन्दी रोज उठाउनु भयो, हिन्दी कि नेपाली भन्नुहोस् त्यो हिन्दी भनेको नि त.
4: भनेपछि अस्ति गीत कता कति गाएको हजुरले अलिअलि मनले छोयो मेरो हिन्दी गीतले छोयो जस्तो लाग्यो त्यसो
1: भए. अरू दिन सधैँ नेपाली गीत गाउनु, आजको दिन हिन्दी गीत सुनौ फेरि
4: हजुर. भनेपछि हिन्दी गीत चाहिँ अब पुरानो पुरानो गीतहरू चाहिँ एकदम कता कता सुनेको थियो, एकदमै चाहिँ मन पर्यो कि एउटा त अझै आफ्नै पनि बनाएको तर चाहिँ त्यो मन पर्दैन होला. सानो म इन्डियातिर जाँदाखेरि म आफै चाहिँ यसो लय त अर्कै होला तर गीत अरू राम्रो त त्यो गीत चाहिँ सुनाउँ कि जस्तो लाग्यो
1: हजुरलाई. हुन्छ ल सुरु गर्नुहोस्.
4: लय त भएन भने चाहिँ क्यान्सल गरिदिनु है.
1: हुन्छ.
4: होइन कि होइन अब
1: एकदमै भयो. आज चाहिँ एकदम राम्रो गाइदिनु भयो, हामीले जोक्स पनि सुन्यौ, हिन्दी गीत पनि सुन्यौ. एकदम धेरै धेरै धन्यवाद छ. साथीहरूलाई सम्झिन सक्नुहुन्छ?
4: अब गीत त हिन्दी नेपाली गरम गरौँ फिल्मी फिल्मी कता कता दुःख सुखको सबै हुन्थ्यो. अब भाग्यले साथ दिँदैन. अब यो गाउँको पुस सात गते वार्षिक उत्सवमा चाहिँ धोजीकोटमा चाहिँ गीत आउने भनेर मेरो चाहिँ विनर भयो त भनेर सुमिनाले भनेको थियो. सुमिनाजीले भनेर तयारी हाम्रो गाउँकै गाडी रिजर्भ गर्छ भनेको फेरि हाम्रो मिना सरले या माथि मिन सरले होइन म मोटर ब्यागमा लैदिन्छ. म पनि रमाएर मनपर्छ हजुर. म किन गाडीमा खर्च गर्ने भनेर तयारी भएको मान्छे अब खुट्टा काटेर हातको खुट्टाको औँली काटेर नै मिलेन. हेर्नु म चाहिँ यस्तो छ मान्छे नराम्रो भए पनि म चाहिँ अलिक सुट सगल नलगाएर म यता बजारतिर झर्दैन
1: क्या.
4: सक्कल लगाएर त म चाहिँ बजार झर्दा मनै लाग्दैन कसैले.
1: ल ठिक छ, अब फुर्सद हुँदाखेरि यसो दुलेगौँडा आउँदाखेरि आउनुहोस् न, यही हाम्रो कार्यालयमा आएर भेटघाट गरे नै हुन्छ नि.
4: अब सेलेक्ट भयो अहिले साल पनि भयो भने त अहिले साल त अब कतै नहेरेर अब पुछताछ गरेर भनेर कतै नहेरे घरै ठुबुक्क भर पर्ला. नत्र यताउता हिँड्दा चोट नआयो भने गाह्रो भयो होइन. तर हुन त अब यसो हाटतिर अरू शरीरमा चोट लागेको भए त हुन्थ्यो कि. अब
1: ल ठिक छ, हुन्छ. अब साथीहरू सम्झिनुहोस् है.
4: हजुर सम्झिनलाई होइन, हो अरू त केही उपाय छैन. हजुर शिखरजीलाई
1: हुन्छ धन्यवाद.
4: अनि हजुरको ड्याडी मम्मी अरू भाइहरू दाईहरू परिवारलाई सम्पूर्ण परिवारलाई अनि हाम्रो सुमिनाजीलाई सपनाजी र सावित्रजी तिर्जना म्यामलाई
1: हजुर
4: अनि आयुक सर र राजन उपदेश सरलाई गण्डकी होल युनिट अनि हाम्रो मेरो मित्र भानुबाट आउनुहुन्छ टेकु छेत्रीजी आउनुभयो होला. अघि भर्खरै फोन गर्नुभएको छ मलाई, उहाँ आउनुभयो होला टेकु छेत्रीजी. मलाई त्यो विश्वास छ म चाहिँ एकदम सुन्न पाएको छैन भन्दै उहाँलाई नमस्कार सहित अनि अमृत कुमार धनजीलाई पनि एकदम उहाँले पनि धेरै सम्झना गर्नुहुन्छ
1: उहाँलाई.
4: हाम्रो नरेन्द्र रेमजीलाई झर्ले नमस्कार साई. त्यतै हाम्रो सलिना दिदी घेनाज्यूहरू बन्धुवासीहरू हुनुहुन्छ. धाको मित्र घुम्ने तर्फको भनेर गीत गाएर आउनुहुन्थ्यो सलिना दिदीले कता हुनुहुन्छ. अनि हाम्रो राजा राई अनि पूर्वे राई गीता राई अनि शान्ति साई र मोहम्मद मिया अनि यता ऋषि मधु बहिनीहरू अनि प्रतिमा बहिनी दरबार बहिनी चेतना बहिनी लक्ष्मी बहिनी यता हाम्रो रसिका बहिनी यता कविमा बहिनीहरू धेरै धेरै सम्झना छ है बहिनी भन्न छ है. अनि यस्तै अनि पाइनी यस्तै हाम्रो छविलाल थापा राजीव थापा सन्दीप राणा सर लगायत धेरैजना दाजु दिदी बहिनीहरू धेरै सुन्नुहुन्छ. अनि हाम्रो यता हुन सर्वजीले चाहिँ बेला बेला म बिर्सिराख्छु उहाँले चाहिँ धेरै धेरै सम्झना. अनि हाम्रो दृष्टिजीलाई टोकजीलाई चन्द्रजीलाई अनि सन्तोषजी आशिष भाइ लगायत सबैलाई र अनि गाउँवासीहरू जति पनि सबैलाई सुनिराख्ने हाम्रो बुवामा दाजु भाइ दिदी बहिनीहरू त्यस गरी खानीको बुवाहरू चाहिँ धेरै माया गर्नुहुन्छ. उहाँहरूप्रति आभारी छ भन्दै सम्पूर्ण गाउँवासी बुवामा दाजु भाइ
1: हस् नमस्कार शुभ दिन. उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि चुटकिला होइन जोक्स र हिन्दी गीत सुनाएर गइसक्नु भएको छ. अब नेपालमा तपाईँहरूको हु म चाहिँ ओडा नम्बर छ मूलबाट रहेको छ सुर्खे थैलिखै भन्ने मिठो गीत सँगसँगै छोटो व्यवसायिक विश्राम विश्राम पछि तपाईँहरूको माझमा आउनेछु. तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

0: al caramelo.
1: Shukla Gandaki FM 97.6.
2: एउटा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी
8: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, सेङ्गाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटानिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलगौडा ढोरफेदी मान्द्रे 26-60 हुँदै मुगम चिसा पानी आयोजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनु काठमाडौँको लोसी महलमा ठिक 8 बजे।
7: होटल टाइटानिक, गोमगोबु बसबार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235-5763।
9: दाई, एक बिहानी झोला बोकेर कति जान लागेको?
10: घरेसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0765-70052, मोबाइल 98560-28587।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
15: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओरपुर ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल, वाशिंग मशीन, फ्रिज, टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन।
15: सन्देश ट्रेडर्स सुप्रा गंडकी पीलेगुंडा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौडेल। संपर्क 0665706676। मोबाइल 9855602676।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050। मोबाइल 9843823811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 9855633398 र 9845610950। इमेल robin98560@gmail.com। टिकटक @thevillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: हजुर, विश्रामपछि फेरि पनि पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौं फ्राइडेको एपिसोडमा। हामी तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842 9196 9066 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको हो। पोखरी मोबाइल पसलले हेल्प पोस्टकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन्, नयाँ मोबाइलहरू खरिद गर्नु परेको छ र साथै इलेक्ट्रोनिक सम्बन्धी सम्पूर्ण सामग्रीहरू पनि चाहिएको छ भने तपाईँ पोखरी मोबाइल पसलमा गएर एकचोटि बुझ्न चाहिँ सक्नुहुनेछ। यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्ते दिदी, सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो? ल हुन्छ, त्यसो भए अनि अरू के छ हाम्रो पुलचोकतिरको नयाँ नौला हालखबर? ल ठिक छ, त्यसो भए राज हामीलाई के सुनाउनुहुन्छ त? ल हुन्छ त नि, सुनौ
1: के भन्छ अरे, होटेलमा के
0: हजुर
1: दुईजना साथी साथी भेट भइछ
0: हजुर,
1: अनि एकदमै भाग्दै गएर एसाउने तिन कक्षिया बनाउनुहोस् त भन्छ अरे
0: हजुर,
1: अनि त्यो दुईजनाले एकुन कक्षिया खाए अरे, अनि एक कप के गरे होला?
0: ल के गर्यो होला त त्यसो भए, दुईजनाले आधी आधी खायो कि फेरि अर्को साथी अर्को साथी नै थियो होला नि त त्यसो भए?
1: दुईजना साथीमा एकदमै भनेको एकदमै दौडेको भनेको एउटा दमै थियो अरे
0: के अनि त्यही भएर तिनजना साथी भयो नि त है। ल एकदमै धेरै धेरै धन्यवाद, कस्तो राम्रो हो त नि यसो पनि हाँसौँ कि बिना खियाउने पर्ने पो रहेछ हजुरको जोक त। ल एकदम धेरै धेरै धन्यवाद, यति मिठो होइन बुझ्ने खोज्ने सोच्ने ओला जोक सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद छ। साथीहरूलाई सम्झिन सक्नुहुन्छ?
1: हजुरको लागि
0: हुन्छ धन्यवाद।
1: अनि भानुबारी आउने टेकु छेत्री दाइले साह्रै राम्रो गीत गाउनुहुन्छ उहाँ दाईको लागि अनि चारबहादुर दाईको लागि
0: हजुर,
1: अनि साथीहरू के अरे खगीमाया साथीको लागि भन्दै दिन्छु।
0: हस् नमस्कार, शुभ दिन हुनुहुन्थ्यो। हामीलाई फोन गर्नुभएको थियो हाम्रो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, एकदमै मिठो जोक सुनाएर गइसक्नु भएको छ होइन, दिमाग खियाउने के प्रश्न सोध्नु भयो नि त जोक्सबाट, उहाँले हामीलाई प्रश्न सोध्नु भएको थियो र एकदम धेरै धेरै धन्यवाद छ मिठो जोक्सको लागि। र अब भने म भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म अब सुन्नुहुने साथीहरू होइन फोन गर्ने साथीहरू हुनुहुन्छ, गीत राखौं कि के गरौं होइन, एउटा मिठो छोटो मिठो गीत राख्छु। अनि आज हामीलाई फोन गर्नुभएको थियो ऋषिराम काजी, नरेन्द्र रिमालजी, डेकु छेत्री जी, बलराम तिमल सिन्हाजी, तारा थापाजी, राम्रो दलमाया दिदी हुनुहुन्थ्यो, उहाँहरू मध्येबाट चाहिँ मैले हप्ताभरि फोन गर्नुभएको छ साथीहरू, उहाँहरू मध्येबाट पनि एकजना साथीलाई चाहिँ मैले विनर घोषणा गर्छु। र मिठो गीत सुन्दै गर्नुहोस्, अनि त्यसपछि म तपाईँको माझ आउनेछु विनरलाई लिएर, झम्के माया भनेर आएको छ, यदि सुन्दै गर्नुहोस् म त्यसपछि विनरलाई लिएर चाहिँ उपस्थित भइहाल्नेछु।
2: यो हजुरको लागि

हजुर यो झमकी माया झमझमा पछाडि ब्याकग्राउण्डमा बस्दैछौ। आज भने मैले हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ एकजना साथीलाई विनर घोषणा गरी लिएर आएको छु, होइन घोषणा गर्छु। र आज भने मैले विनर लिएर आएको छु हाम्रो दलमाया दिदी हुनुहुन्छ पुलचोकदेखि, उहाँलाई एकदमै धेरै धेरै बधाई छ। तपाईँले रुसाईको रिचार्ज पाउनु भएको छ र तपाईँ अहिले हाम्रो कार्यक्रम सकेपछि होइन फोन गर्न सक्नुहुन्छ यदि सुन्दै हुनुहुन्छ भन्ने। तपाईँलाई हामी कुन चाहिँ नम्बरमा तपाईँको नम्बरमा रिचार्ज गर्ने हो भनेर सोध्नुपर्ने हुन्छ, होइन यही नम्बरमा हो भन्यो भने ठिकै छ, होइन अर्को नम्बरमा हो भने पनि हामी चाहिँ तपाईँको नम्बर टिपाउनु पर्ने हुन्छ। हाम्रो दिदीलाई एकदमै धेरै धेरै बधाई चाहिँ म व्यक्त गर्न चाहन्छु। र आज फोन गर्नुहुने तपाईँ सम्पूर्ण पनि एकदमै धेरै धेरै धन्यवाद। ऋषिराम गाहाजी हुनुहुन्थ्यो आफू कसरीदेखि, नरहरीमाझी हुनुहुन्थ्यो साङ्ग्रा बिरुवादेखि, टेकु छेत्रीदी हुनुहुन्थ्यो भानुदेखि, बलराम तिमल सिन्हाजी हुनुहुन्थ्यो कास्कीकोटदेखि, तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि, र हाम्रो दलमा दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, उहाँहरू सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद। र यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हप्ताभरि फोन गरेर साथ दिनुहुने साथीहरू मध्ये एकजना साथीहरू चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरी मल पसललाई पनि एकदम धेरै धेरै धन्यवाद छ। र जसको सञ्चालक हुनुहुन्छ विनोद पोखरेलज्यू, उहाँलाई एकदमै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा यही झम्के माया झमझमा भन्ने ब्याकग्राउण्डमा बजिरहेको छु यो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाईबाट भने म कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको बाँकी वर्ष भने सुखद बितोस्, तपाईँ पनि सुन्दै गर्नुहोला सुख लागण्डकी एफएम 97.10।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्ती गरे, म तिमी लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे क्या दिपा।
5: ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौलाई।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9896061268,
7: 9856062268।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
10: टिचर। मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, ग्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राभा स्टेसनरी स्टोर, शुक्ला गण्डकी चार दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856067988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग

0: थप जानकारीको लागि सम्पर्क 06-5414-377 र 98-5604-343। तनहु सेवा हस्पिटल, सुग्रा गण्डकी नगरपालिका 4 बीपी चोक।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
7: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 06-4120-4160 र 98-460-7822।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न। पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रीनस्पान अगाडि र दिपेन्द्र सिंह एरी टी20 अलराउण्डर वरियताको तेस्रो स्थानमा। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्ला तथा आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेको छ। विशेष गरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्र, डुबान भइरहने बस्ती र नदी किनार आसपासका नागरिकलाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट र आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको छ। महाशाखाले कर्णाली नदीको बेनीघाट अछाम जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरिसकेको र अझै बढ़दो क्रममा रहेको जनाएको छ।

0: सतह निरन्तर बढ़िरहेको अवस्थामा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा विगतमा डुबान हुने गरेका ठाउँमा पानी पस्ने जोखिम बढ़न सक्ने भएकाले आसपास तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आज विशेष गरी पहाड़ी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम छ। यस्तै बाजुराको गहुमूल गाउँपालिका तीन कटी गाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो दिउँसोको लगातारको वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पुणी मल बोहरा र 38 वर्षीय बुधी बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईका अनुसार दुवै घरभित्रका सामान पनि पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 3,300 रूपियाँले बढ़ेको छ। आज सुन 3,16,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 9,300 रूपियाँले बढ़ेको थियो। अस्ति बुधबार सुनको भाव तोलामा 2,700 रूपियाँले बढ़्यो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव 3,600 रूपियाँले र सोमबार 1,600 रूपियाँले बढ़ेको थियो। मंगलबार चाहिँ सुनको भाव सोमबार जस्तै तोलाको 3,06,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 130 रूपियाँले बढ़ेर 4,985 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 260 रूपियाँले बढ़ेर 4,855 रूपियाँमा कारोबार भएको थियो। नेपाल दूरसंचार प्राधिकरणले एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक गरेको छ। दूरसंचार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकास अनुसार यस क्षेत्रलाई समय सापेक्ष प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार पारिएको छ। मस्यौदामा सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्याण्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव गरिएको छ। यस्तै स्याटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 कार्यान्वयनलाई समेत सफल र प्रभावकारी बनाउने लक्ष्य छ। विगतका नीतिले निर्धारण गरेका केही लक्ष्य हासिल भइसकेकाले नयाँ लक्ष्य तकेर नीतिलाई समय सापेक्ष बनाउने मस्यौदा तयार पारिएको छ। नवीनतम प्रविधिबाट सृजित अवसरलाई आम उपभोक्तासम्म पुर्याउन नयाँ नीति आवश्यक रहेको प्राधिकरणले जनाएको छ। मस्यौदाको दूरसंचार प्रविधिको प्रयोगबाट नेपालको डिजिटल रूपान्तरणलाई विस्तार गर्ने, दैनिक जीवन सहज बनाउने, समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने तथा सबै नागरिकलाई डिजिटल अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य छ। प्रस्तावित नीति अनुसार आउँदो 5 वर्षमा न्यूनतम 50 MBPS क्षमताको ब्रोडब्याण्ड सहितको दूरसंचार सेवाको पहुँच 80% भन्दा बढ़ी जनसंख्यामा पुर्याउने लक्ष्य छ। आउँदो 10 वर्षमा यस्तो पहुँच 98% जनसंख्यामा पुर्याउने लक्ष्य प्रस्ताव गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 5 वर्षमा पर्वतीय पर्यटनमा उल्लेख्य प्रगति, झापामा जापानिज इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको संख्या 6 पुग्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम, आज पनि सुन चाँदीको भाव बढ़्यो, एकीकृत दूरसंचार नीतिको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपालको पर्वतीय पर्यटन कोरोना महामारीपछि फेरि पुरानै लयमा फर्किएको छ। सगरमाथा सहित विश्वका अग्ला हिम श्रृंखला र सयौं आरोहण योग्य हिमालका कारण पर्वतीय पर्यटन विदेशी मुद्रा आर्जन, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् 2021 28,600 विदेशी पर्यटकले ट्रेकिङ तथा पर्वतारोहण गरेका थिए। यो संख्या बढ़ेर सन् 2025 165,056 जना पुगेको छ। अर्थात 5 वर्षमा पर्वतीय पर्यटकको संख्या 5.8 गुणाले बढ़ेको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ़दै गएको छ। झापाको मेचीनगर नगरपालिका 68 वर्षीय एक महिलाको ज्यान गएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या 6 जना पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गएको हप्ता ती महिलाको ज्यान गएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या पनि 11 पुगेको छ। अहिलेसम्म 4 महिला र 2 पुरूषको ज्यान गइसकेको छ। विभिन्न ठाउँमा त्यसको परीक्षणलाई बढ़ाउनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल आउँदो डिसेम्बर 31 सकिँदैछ। त्यसअघि उहाँको उत्तराधिकारी बन्ने दौड़मा रहेको
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international
6: Shukla Ganda KFM 97.6
7: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एण्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220

0: TVS साथ छ हाम्रो।
1: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न,
1: भन न किचनको सामान किन्नु कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
7: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
9: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563338, 98416568।
10: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
11: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
10: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
11: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
10: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
11: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है?
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
4: मोबाइल 9856055770।
13: मेरिया मैनी, कस्तो राम्रो गहना!
14: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गरगहना,
16: शुद्ध सुन तथा चाँदीका गरगहना,
15: छापावाला सुनचाँदीका गरगहना,
16: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807625229।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको यता हेर्ने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेम त
18: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
17: सपिङका लागि भनेर दुलेगौड़ा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने
18: ल तिमी ढुक्क हौ न दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
17: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौड़ा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811396902
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 9855309625020209
20: TVS साथ छ हाम्रो
21: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
22: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
21: धार्मिक महोत्सवका आकर्षणहरू
22: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
23: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
21: कथा सहितको झाँकी गीति नाटक
22: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
21: सन्ध्याकालीन श्रृंगारिक महाआरती
22: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
21: आयोजक मुक्तिनाथ शुक्लागण्डकी चिवन धाम शुक्लागण्डकी दुई गाछे पानी तनहुँ
24: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्यान चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
8: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिथाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु। फोन 0654143777, मोबाइल 9560443443।
10: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
10: प्रोप्राइटर रोशनी श्रेष्ठ।
11: मोबाइल नम्बर 9827109066 र 9840694530।
12: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: चलिरहेको देखिनु भन्यो।
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचा पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 98562938 र 98028222938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98560535921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
16: TVS साथ छ हाम्रो।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000।
0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेंट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
0: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज, फर एम्पावरिंग द फ्यूचर।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
8: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
0: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: जीवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू
12: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
13: कथा सहितको झाँकी गीती नाटक
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
15: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
15: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
18: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
19: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
20: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
21: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
21: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
21: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
21: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
22: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
17: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
22: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
17: है, ब्रिजेश ज्वेलर्स।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागंध की एफएम 97.6
1: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहुँ सेवा हस्पिटल, सुग्ला गण्डकी नगरपालिका 4 BP चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमपी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468064145।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्।
7: गर्नुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634881 र 9840747580।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
10: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुनसान दीपस्थलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9956268699।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर शोरूम दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268
10: 9857062068।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
12: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9956680385।
14: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
15: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है मध्यम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
17: होटल टाइटेनिक गंगबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
20: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह

0: Let's stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: विस्तृत जानकारीको लागि फोन नम्बर 98560 5834 छ
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्तरण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206030
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
12: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
13: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
12: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पढ्न फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
13: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
12: फोन नम्बर 0614510000
13: 0614510002 मोबाइल नम्बर 9856084466
12: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
14: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
16: सम्पर्क 0654142121 मोबाइल 98560353921
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
19: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
20: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
21: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
20: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
25: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
24: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
25: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
24: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
25: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
24: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
26: हजुर, दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
28: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
27: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705625209
3: TVS को साथ छ हाम्रो।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856608385।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउँ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265795। चार मोबाइल नंबर 9840761268
10: 9850602068
14: कता हिँडेको आइफोन हातमा लिएर
15: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
14: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843232811
16: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
17: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
16: कथा सहितको झाँकी गीति नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती
17: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ
19: नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
20: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
19: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
20: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
19: होम डेलिभरीको पनि व्यवस्था छ
21: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9850600778
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

0: قبول ہے مجھے بھی
1: شکلا گندہ کی ایف ایم 97.6
2: یا بڑا 20 برس دیکھی کو اس تو پرانو ٹی وی کتی ہرنے بنے کو کے وائی فائی ر موبائل بٹ کنیکشن گرے ٹی وی چلاؤن سکنے جمنا آئی سکو
3: کرو تو ٹھیک ہو بڑی چھوڑو لے پنی نیا ٹی وی بنے حیران پارے اہل کنو پیسہ چھائن
2: لو پیسے کو ٹینشن مان پڑے نی منیشا الیکٹرونک پسل خیرنی ٹار میں کستا بندی میں الیکٹرونک سامان پائن کستا بندی میں پاؤنے بھائی پچی باقی پیسہ مہینے مہینہ میں تیرولا
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840-26617 र 9811-38981।
5: ल छोरी हामीलाई ज्वाइँसाप साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-2414-160 र 9840-78-022।
7: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
8: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654-14-377 मोबाइल 9850-44-343।
9: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
10: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रस्तु बेबी ल्यान्ड शुक्ला गण्डकी सार दुले गौडा
8: मोबाइल 9850-55577।
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
11: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
12: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
11: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
12: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
11: बाराही सामुदायिक सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111
12: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511
11: तुलसी शाह दुलेगौडा रु 10,505
12: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
11: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005 ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000
11: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000
12: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511
11: परशुराम शर्मा भण्डारी कवासी रु 31,005
12: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100
11: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111
12: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511
11: तुलसी शाह दुलेगौडा रु 10,505
12: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
11: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005
12: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
11: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151

0: रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
0: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल 98564443।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from...
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान। र टप एन्ड टी20 श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै, भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाण्डको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल केन्द्रित गर्ने कार्यसूची छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएको छैन। उहाँ स्थलमार्ग हुँदै पोखरा लाग्नु भएको छ। पोखरा भ्रमणको क्रममा उहाँ आज माछापुछ्री गाउँपालिका 6 रहेको एक रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ। उहाँ मुस्ताङ पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज आर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको

0: जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली उपहार सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरी स्टेशनरी छपाई तथा फर्निचर सम्बन्धी वस्तु निर्माण सामग्री मेसिनरी तथा उपकरण कृषि तथा पशुजन्य उत्पादन खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी बीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। आउँदो हिउँदमा सुपर एलनिनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एलनिनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदमा 4 महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एलनिनोको उच्च प्रभाव नेपालको विद्युत आयात गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँले बताउनुभयो। मन्त्रालयले चालेका कदमहरूबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ। अब विदेशको खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि कारागार पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई सिफा इन्टरनेशनल अस्पतालमा नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएका बीबीसीले जनाएको छ। स्वास्थ्य सम्बन्धी गुनासो आएपछि सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। सन् 2023 भ्रष्टाचारको आरोपमा जेल परे यता 73 वर्षीय खानले अदालतबाट पाउनु भएको यो सबैभन्दा ठूलो राहत थियो। उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित रहेका दावी गर्दै आउनु भएको छ। आजदेखि शुरू भएको टप एण्ड टी20 श्रृंखलामा अहिले नेपालको ए टोली र नर्दन टेरिटोरी स्ट्राइक बीचको खेल चलिरहेको छ। डार्विनमा टस हारेर ब्याटिङ गरिरहेको नेपाल एले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 66 रन बनाएको छ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली गएको भदौ 1 गते अस्ट्रेलिया गएको थियो। यो टोलीको कप्तान अनिल कुमार शाह रहेका छन्। खेलकै अर्को खबरमा बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गरेका छन्। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो, तर पछि यसलाई आउँदो सेप्टेम्बरसम्म सारिएको छ। इण्डियन प्रिमियर लीग आईपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाड़ी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि दुई बोर्ड बीचको सम्बन्ध छिसिएको थियो। त्यसपछि अमिनुल इस्लामको नेतृत्वमा रहेको बीसीबीले भारतको सहआयोजनामा भएको टी20 विश्वकपका लागि टोली पठाउन अस्वीकार गरेको थियो। यसै महिनाको शुरूआतमा बीसीबीका नयाँ अध्यक्ष तामिम इकबालले भारतको भ्रमण गर्दा र प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र, पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न, पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान, र टप एन्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
6: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
13: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
14: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
14: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9964975056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
22: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
23: TVS साथ छ हाम्रो।
24: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागन्ध केएफएम 97.6
1: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोमगुबु बसपार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273
4: प्रसन्न होमवर्क देखाउ त
5: हस टीचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टीचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर शुक्लागण्डकी 4 दुलेगौड़ा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीडी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
6: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 98560 23128 र 98462014726
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक
12: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

मेरो सासमा मायाको मधु मासमा लागोस् न बारुदकी कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया बस्छ नि।

चप्पै अहोय जपन मलाई चप्पै अहोय जपन मलाई चप्पै कसैको थाली माया पखाली छपन मलाई छप्पै अहोय छपन मलाई छप्पै अहोय छपन मलाई छप्पै अंगुली नापी अंकुशे थापी चपन मलाई चप्पै अहोय जपन मलाई।

फुल बुटे चोली माथि झिला झिला सितारा आ, आ, ओ, ओ। केटी हेर्दै मक्क

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा,
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
14: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
14: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
14: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-246-98-0-58-00-8।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
18: चिया त पिएर जाऊ,
17: अहिले हतार छ पछि आउँदै गरौलाई।
19: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
21: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
19: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265।

0: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
1: चेस्का बाजे चाँच पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
2: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिन प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुचारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
14: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
18: TVS साथ छ हाम्रो।
19: शुक्ला गण्डकी FM 97.6।

0: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121 मोबाइल 98565391921।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 5 43।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, सेरिङ्गाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
9: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680 98235527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ल गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563439952 र 98

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुच्छ्री गाउँपालिका 6 अस्थाममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्टमा पुग्नु भएको छ। उहाँ आज मात्रै सड़क मार्ग आउँदै पोखरा पुग्नु भएको थियो। प्रधानमन्त्रीको आजको रात सोही रिसोर्टमा बित्नेछ। प्रधानमन्त्रीका निम्ति यसअघि नै रिसोर्टका सबै कोठाहरू बुकिङ गरिएका थिए। रिसोर्टका संचालक विश्वराज अधिकारीका अनुसार 60 जनाको क्षमता रहेकोमा सबै आजका लागि बुकिङ गरिएको छ। अन्य व्यक्तिलाई प्रवेश गर्न नदिएको रिसोर्टमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको छ। प्रधानमन्त्रीको यो निजी भ्रमण रहेको र भ्रमणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उहाँ सपरिवार पोखरा आउनु भएको हो। शनिबार भने उहाँ मुस्ताङ जाने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बताएको छ। मुस्ताङको कार्यतालिका सार्वजनिक नगरिए पनि पितृ कार्यका लागि जान लागेको स्रोतको भनाइ छ। पोखरा उद्योग वाणी संघको आगामी 36 महाधिवेशनका लागि शोभा गौतमले आफ्नो प्यानल घोषणा गर्नुभएको छ। उहाँले आज बिहान पोखरामा पत्रकार भेटघाटको आयोजना गरी उम्मेद्वारी सार्वजनिक गर्नुभयो। गौतम हाल संघको महासचिवको जिम्मेवारीमा हुनुहुन्छ। संघको नयाँ नेतृत्वको लागि आगामी भदौ 20 र 21 गते निर्वाचन हुँदैछ। गौतमको नेतृत्वमा समावेशी टीम, जुझारू नेतृत्व, सबल संघ, समृद्ध पोखरा भन्ने मुख्य नारा तय गरिएको छ। उहाँको टीमबाट वरिष्ठ उपाध्यक्षीय पदमा टीकाराम सुवेदीले उम्मेद्वारी दिनुभएको छ। उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतम चुनावी मैदानमा उत्रिनु भएको छ। प्यानलको महासचिवमा तारनाथ ढुङ्गाना र कोषाध्यक्षमा बालकृष्ण कोइराला रहनु भएको छ। उपमहासचिव पदमा यादव पोखरेला उम्मेद्वार बनाइएको जनाइएको छ। पत्रकार भेटघाटमा

0: अध्यक्षका उम्मेद्वार गौतमले एकताबद्ध भएर निर्वाचनमा प्रतिस्पर्धा गर्न प्यानल बनाएको बताउनुभयो। उहाँले सबैको सहमति र सहकार्यका आधारमा उम्मेद्वारी घोषणा गरेको जानकारी दिनुभयो। पोखरा उद्योग वाणी संघले विगत 7 दशकदेखि पोखराको सामाजिक र आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। संघले व्यवसायको हकित संरक्षण र व्यवसायी मैत्री वातावरण निर्माणमा काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। गौतमले संस्थाको गौरवपूर्ण इतिहास र निजी क्षेत्रप्रतिको जिम्मेवारीलाई आत्मसात गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले संघलाई अझ सबल, साझा, गतिशील र पारदर्शी बनाउने उद्देश्य राख्नु भएको छ। गौतमको प्यानलमा अनुभव र ऊर्जाको संयोजन रहेको दावी गरिएको छ। टीममा उद्योग, व्यापार, पर्यटन र महिला उद्यमशीलताको प्रतिनिधित्व रहेको उहाँले बताउनुभयो। युवा व्यवसाय र विभिन्न क्षेत्रका पुस्तालाई समेट्दै संघलाई नयाँ दिशा दिने उहाँको योजना छ। बढ़दो आर्थिक परिवेश र प्रविधिको विकास अनुसार नयाँ चुनौती सामना गर्न सक्षम नेतृत्व चाहिने उहाँले उल्लेख गर्नुभयो। व्यवसायले भोगिरहेका समस्या समाधान गर्न आफ्नो टीम सक्रिय र परिणाममुखी हुने उहाँको दावी छ। गौतमको प्यानलले स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने एजेण्डा अगाडि सारेको छ। उनीहरूले उद्योगी र व्यवसायका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका छन्। युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्धन गर्ने कार्यक्रम उनीहरूको प्राथमिकतामा छ। लगानी मैत्री वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग प्रभावकारी सहकार्य गरिने उनीहरूले बताएका छन्। पोखराको पर्यटन र आर्थिक सम्भावनालाई उद्योग व्यवसायसँग जोड्ने योजना उनीहरूले सुनाएका छन्। संघलाई प्रविधि मैत्री, आधुनिक र पारदर्शी संस्थाको रूपमा विकास गर्ने लक्ष्य लिएको छ। शुक्लागण्डकी नगरपालिकाको आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। शुक्लागण्डक नगरपालिकाको आयोजना तथा शुक्लागण्डक पत्रकार मंचको समन्वयमा नगरसभामा आयोजित सार्वजनिक सुनवाईमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौतिक पूर्वाधारको प्रगति, नगरपालिकाले हासिल गरेको उपलब्धिबारे जानकारी गराइएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले आर्थिक वर्ष 82-83 वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूले नगरपालिकामा बढ़दै गएको बेरोजीबारे गम्भीर चासो व्यक्त गरे। नागरिक समाज शुक्लागण्डकी अध्यक्ष उमानाथ पाठक, स्थानीय मणि पौडेल, मोतीराज गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डक सभापति हरि खड्का लगायतले बेरोजी न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न गरेका थिए। यस्तै स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लाल पूजा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत प्रश्न गरेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कारण हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरे। कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख माधवेकर राजु लगायतले सहभागी नागरिकहरूले उठाएको प्रश्नको जवाब दिनुभएको थियो। शुक्लागण्डकी पत्रकार मंचका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताएका छन्। कास्कीको पोखरा महानगरपालिकामा पर्ने सेती नदीको खोजबाट एक पुरूषलाई आज सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका 9 स्थित शान्ति वन नजिक सेती नदीको भीरबाट आज बिहान करिब 30 मिटर तल खस्नुभएका 28 वर्षीय अनिल परियारलाई सकुशल उद्धार गरिएको हो। रूपन्देहीको बुटुल उपमहानगरपालिका 9 घर भइहाल पोखराको प्रतिचोकमा बस्ने परियार भीरबाट खसेर अड्किनु भएको थियो। थाहा पाएपछि खटीको प्रहरी टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। सामान्य उपचारपछि परियार बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। पोखरा महानगर क्षेत्रमा सेती नदी भूमिगत भई बगेकाले त्यहाँको भीर र धरती फाटामा बारम्बार दुर्घटना हुने गरेको छ। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले 104 विशेषज्ञ सेवा शुरू गरेको छ। अस्पतालले नाक, कान तथा घाँटी, ईएनटी, छालारोग, मानसिक स्वास्थ्य र प्रयोगशाला सम्बन्धी प्याथोलोजी सेवा शुरू गरेको हो। नाक, कान, घाँटी विशेषज्ञ डाक्टर मनिष नेउपाने, छालारोग विशेषज्ञ डाक्टर सुबी रिजाल, मनोरोग विशेषज्ञ डाक्टर इला थापा र प्याथोलोजिस्ट विशेषज्ञ डाक्टर कविता घिमिरेले अब अस्पतालमा नियमित रूपमा विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्नुहुने धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किरण तिवारीले जानकारी दिनुभयो। बागलुङको जयमिनी नगरपालिका 1 कुसमिसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ। निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेबीको ढिलासुस्ती कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो। तेस्रो पटक थपिएको म्यादमा समेत काम सम्पन्न नभएपछि चौथो पटक म्याद थपिएको छ। जैविनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पछिल्लो पटक चार महिनाका लागि म्याद थप गरिएको हो। गत साल 15 गते म्याद सकिएको थियो तर काम सम्पन्न भएको छैन। उहाँले भन्नुभयो कार्यपालिकाको बैठकले चौथो पटक चार महिनाका लागि म्याद थप गरेको छ। उहाँका अनुसार अब भवन निर्माण सम्पन्न गर्ने म्याद 2083 कार्तिक 15 गतेसम्म थपिएको छ। समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाडामा खर्च गर्दै आएको जनाइएको छ। अवस्था हामीलाई आइतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8 27 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल यतिका लागि पनि किन पोखरा जानु,
8: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
5: मोबाइल 98 5 60 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
12: पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850700778।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
14: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840708022।

0: 97.6 Shuklagandha KFM 97.6
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुनसादी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक।
9: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98562124.

0: तातो पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङगुबु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसबार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235 52763

0: सासिनामा सासिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 9856033878, 9841656858।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
5: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाई साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0065412001160 र 9840078022।
8: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: होइन हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98 60 61 268
3: 98 60 60 268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98 460 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660 86 925, 98560 34 881 र 98460 47 580।

कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: With the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: निर्देशन डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठायो।
7: प्रशासन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
6: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो र टप इन द T20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
11: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 056-421-261, 596-617, मोबाइल 98550-607-68, 98511-62594, 98510-54224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचिवालय विस्तार गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाण्डुमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा

0: नेपाली, इन्दिरा राणामगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेउपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, सह प्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ। भएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आज बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएन।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुछ्रे गाउँपालिका 6 स्थानमा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अरियालले शाहको भ्रमण निजी भएको बताउनुभयो।
0: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक, बैंकिङ, वित्तीय, तथ्याङ्क शास्त्र, सार्वजनिक प्रशासन, वाणिज्य व्यवस्थापन, वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस तरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयको प्रधान अध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गवर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द नहोस् भन्नको लागि कुलिङ पीरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गवर्नरको अधिकार र संचालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुंग्याउने जानकारी दिएको छ।
1: सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरियालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अरियालले बताउनुभयो। यो केन्द्रमा 1 जना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
0: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसीको घिउ दुवै पठाउन थालेको बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एनबीएल अटो लोन,
7: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
6: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
9: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
6: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा नेउपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6-सदस्यीय समिति गठन, निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराइएको प्रवक्ता आर्यले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ।
0: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुवैमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठाएको हो। डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुवै निर्यात गरिएको छ। दुवैमा मातृभूमि प्राइभेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनीबीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुवैमा आज पहिलो पटक पठाएको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो। अहिले डीडीसीको घिउ दुवै पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं।
10: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादनहरू गइरहेको थियो, बजार पनि घुम्तिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गरे भने अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गर्यौँ हामीले र अरू प्रडक्टहरू लैरहने निर्यातकर्तासँग हामीले समन्वय गर्यौँ। क्वालिटीको, गुणस्तरको, त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले एप्रुभल लिनुपर्ने छ। त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्यौँ भने अहिले सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ। त्यो भनेको 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
1: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ, यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ?
10: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौ। अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता पक्कै पनि बढाउनु पर्छ। हामीले त्यो उत्पादन क्षमता मात्र होइन हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ, त्यो पनि हामी सँगसँगै कामहरू गरिरहेका छौँ।
1: यो निर्यातबाट डीडीसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
10: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ, अब कम्ती पनि यो बजार विस्तार भयो, नेपालमा मात्र बाहिर जान थाल्यो भने यसले उत्साहित किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खास गरी दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भनिसकिसकेपछि उहाँले दुध उत्पादन वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय संकलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट नै आएको हुनाले मन लाग्छ यसले डेरी सेक्टरलाई उचाइमा पुर्याउन थप यसले मद्दत गर्छ भन्ने।
1: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
10: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीपन, राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मन लाग्छ हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुराहरू हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुरा आउँछ।
1: घिउ बाहेक अरू डीडीसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
10: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई सम्भव भएको, पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयमा पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मन लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्फ लाइफ बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान, साउथ कोरियाहरूमा पनि हाम्रो कुराहरू भइरहेको छ। मन लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चीजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
1: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदका चार महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एल निनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाइ छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
11: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दात जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दात निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सकबाट।
2: दात सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचना सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
4: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्का चर्की भयो। संचार मन्त्री विक्रम तिमी सिन्हाले काठमाडौँ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बंचरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्का चर्की भयो। तामाङले बंचरी डाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नु भएको थियो।
5: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अंकले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालू फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सासँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 अर्ब करोड़को कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता शेयर 4.16 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा संचालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
5: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालनमा ल्याएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। भनका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक, ट्राफिक लाइट र पैदल यात्री बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। भनले चिनिया साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मुद्रिकाले बताउनु भएको छ। अहिले यो सेवा जाग्रेबको झण्डै 100 वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताहरूले भनको आफ्नै मोबाइल एप वा उबर एप मार्फत यो रोबो ट्याक्सी सेवा लिन सक्नेछन्। यो शुरूआतलाई यूरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इण्ड टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 123 रनको सामान्य लक्ष्य नर्दन टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दन टेरिटोरीका डाउडजी होगेन बुजिमले अभिजित 50 र जोर्डन सिल्कले 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल ए टोलीका पवन सराफले 41 रन बनाए। नर्दन टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने,
4: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन,
5: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादन लाई प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो,
4: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो,
5: र टप इण्ड टी20 श्रृंखलामा नेपाल ए नर्दन टेरिटोरीसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942538888 98 0 12 35 8888।
5: सीधा कुरा, प्रश्न विचार,
6: उज्यालो रेडियो नेटवर्क।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4, पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार, तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी पिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TNT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
9: यस तल सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
10: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 065414377, मोबाइल 98560443।
11: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि, मोबाइल नम्बर 98560309082 र 97065720।

टीवीएस साथ छ हाम्रो। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
3: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98575619 र 98694-5756।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654-14-050, मोबाइल 98463-23811।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू:
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीति नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट प्रधानमन्त्री शाह कास्कीको माछा पुछे गाउँपालिका छ अस्थाममा भोलि मुस्ताङ जाने सरकार र जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाको आरोप। रासोपा संगठन विभाग प्रमुखमा प्रमोद नेपाने, प्रवक्तामा जगदीश खरेल, महाधिवेशन रोक्न देउवा समूहले लगेको रिट दर्ता भएन, सर्वोच्चले अध्ययन गर्ने। एन नियम तर्जुमाका लागि 7 लाख रूपियाँ विनियोजन, विनियोजित रकम अपुग भएमा बजेट थपिने आश्वासन, अन्यलमा नपर्न सांसदहरूलाई अर्थमन्त्री वाग्लेको आग्रह। शुक्ला गण्डकीमा सार्वजनिक सुनाई, बढ्दो बेरुजू र लाल पूर्जाको विषयमा नागरिकको प्रश्न। कड़ा प्रतिबन्ध मार्फत इरानलाई धराशायी बनाउने अमेरिकी अर्थमन्त्रीको उद्घोष र नेपाल ए टोली नर्दर्न टेरिटोरीसँग 8 विकेटले पराजित।

अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुछे गाउँपालिका छ अस्थाममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्ट पुग्नु भएको छ। उहाँ आजै मात्र सड़क मार्ग हुँदै पोखरा आउनु भएको हो। प्रधानमन्त्रीको आजको रात सोही रिसोर्टमा बित्नेछ। प्रधानमन्त्रीका निमित्त यस अघि नै रिसोर्टका सबै कोटाहरू बुकिङ गरिएका थिए। रिसोर्टका संचालक विश्वराज अधिकारीका अनुसार 60 जनाको क्षमता रहेकोमा सबै आजका लागि बुकिङ गरिएको छ। अन्य व्यक्तिलाई प्रवेश गर्न नदिएको रिसोर्टमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको छ। प्रधानमन्त्रीको यो निजी भ्रमण रहेको र भ्रमणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उहाँ सहपरिवार पोखरा आउनु भएको हो। शनिबार भने उहाँ मुस्ताङ जाने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बताएको छ। मुस्ताङको कार्यतालिका सार्वजनिक नगरिए पनि पितृ कार्यका लागि जान लागेको स्रोतको भनाइ छ। राजसफर संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले न्यौपानेलाई प्रमुख संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो। बैठकले सहमहामन्त्रीमा पुरूषोत्तम यादवको सदस्यमा मनोहर प्रधानको सहको सदस्यमा वसुमाया तामाङ प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुख डाक्टर तोसीमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई मनोनयन गरिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग

0: त्यही आगामी आर्थिक वर्ष 2083/84 बजेटमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका यही नियम कार्यविधि निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा 7,00,000 रूपियाँ विनियोजन गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै अर्थमन्त्री वाक्लले मन्त्रालय तथा अन्तर्गतका आयोग विभाग कार्यालय र समितिहरूका लागि उक्त रकम विनियोजन गरिएको स्पष्ट पार्नुभएको हो। उहाँले यो प्रारम्भिक विनियोजन मात्र भएको उल्लेख गर्दै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने सुविधा रहेको जानकारी दिनुभयो। अर्थमन्त्री वाक्लेले बजेट विनियोजनको प्राविधिक पक्षको बारेमा स्पष्ट पार्दै कतिपय अवस्थामा शीर्षक र उपशीर्षक नखुलाए अवण्डा शीर्षकमा पनि बजेट विनियोजन गरिने प्रचलन रहेको बताउनु भएको छ। दुई मन्त्रालय बीचको समन्वय र पत्रचारका आधारमा हाललाई 7,00,000 रूपियाँ तय गरिएको बताउनुभयो। अर्थमन्त्री वाक्लेले बजेट पुस्तकमा उल्लेखित प्राविधिक विवरण भन्दा पनि सरकारको प्रतिबद्धतालाई मुख्य मान्न आग्रह गर्नुभएको छ। विनियोजित रकम अपुग भएमा बजेट थपिने सुनिश्चितता दिँदै उहाँले यस विषयमा अन्योलमा नपर्न समेत सांसदहरूलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जन अपेक्षा पूरा गर्न पूर्णत असफल भएको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले शास्ति मात्र पाएको दावी गर्नुभएको छ। उहाँले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू केवल प्रचारबाजीमा सीमित भएको टिप्पणी गर्नुभयो। सांसद विश्वकर्माले सरकार कार्यकालमा मानव अधिकार र संविधानको उल्लंघनका घटनाहरू बढ़ेको उल्लेख गर्नुभएको छ। सांसद विश्वकर्माले 11 जना सुकुम्बासीहरूको मृत्यु, 5 जना युवाको आत्मदाह र जनताको उठीवासी हुनुलाई नयाँ सुशासनको संज्ञा दिँदै व्यङ्ग्य गर्नुभयो। उहाँले देशको अर्थतन्त्र धराशायी बनेको र मुख्य सूचक मानिने शेयर बजारको अवस्था निकै चिन्ताजनक रहेको बताउनु भएको छ। लगानीकर्तामा विश्वास जगाउन नसक्दा पूँजी पलायन शुरू भएको र यसले रोजगारी तथा राजस्व गम्भीर धक्का पुग्ने उहाँको भनाई थियो। सांसद विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै देश प्रधानमन्त्री र उहाँको सचिवालयको सामाजिक सञ्जाल स्टाटसको भरमा चलेको टिप्पणी गर्नुभएको छ। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्ने कुनै निश्चित प्रभुप्रति उत्तरदायी देखिएको उहाँले आरोप लगाउनुभयो। प्रधानमन्त्री शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार नभएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं असफल फल भइसकेको दावी गर्नुभएको छ। आगामी असोजका लागि तय भएको कांग्रेसको 15 महाधिवेशन विरूद्धको देउवा समूहको रिट निवेदन सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र वर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता स्वर्ण कुमार श्रेष्ठले दिएको रिट सर्वोच्चले दर्ता नगरी अध्ययनका लागि राखेको छ। उक्त समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुरानो को निवेदन दिएको थियो। सर्वोच्चले उक्त मुद्दामा पुराना अवलोकन गर्ने निर्णय गरिसकेको छ। भन्सरी डाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधि बीच चर्काचर्की भएको छ। संचार मन्त्री विक्रम तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित प्रभावित क्षेत्रका जनप्रतिनिधि बीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बन्सरी डाँडाको विषयलाई लिएर उहाँहरू बीच चर्काचर्की भएको हो। तामाङले बन्सरी डाँडामा फोहोर रैजान नदिने चेतावनी सहित छलफल छाडेर हिँड्नु भएको थियो। पोखरा उद्योग वाणिज्य संघको आगामी 36 महाधिवेशनको लागि शोभा गौतमले आफ्नो प्यानल घोषणा गर्नुभएको छ। उहाँले शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गरी उम्मेद्वारी सार्वजनिक गर्नुभएको हो। गौतम हाल संघको महासचिवको जिम्मेवारीमा हुनुहुन्छ। संघको नयाँ नेतृत्वका लागि आगामी भदौ 20-21 गते निर्वाचन हुँदैछ। गौतमको नेतृत्वमा समावेशी टीम जुझारू नेतृत्व सबल संघ समृद्ध पोखरा भन्ने मुख्य नारा तय गरिएको छ। उहाँका टीमबाट पार्टीबाट वरिष्ठ उपाध्यक्ष पदमा टीकाराम सुवेदीले उम्मेद्वारी दिनुभएको छ। उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतम चुनावी मैदानमा उत्रिनु भएको छ। प्यानलको महासचिवमा तारानाथ ढुंगाना र कोषअध्यक्षमा बालकृष्ण कोइराला रहनु भएको छ। उपमहासचिव पदमा यादव पोखरेललाई उम्मेद्वार बनाइएको छ। पत्रकार भेटघाटमा अध्यक्षकी उम्मेद्वार गौतमले एकताबद्ध भएर निर्वाचनमा प्रतिस्पर्धा गर्न प्यानल बनाएको बताउनुभयो। उहाँले सबैको सहमति र सहकार्यका आधारमा उम्मेद्वारी घोषणा गरिएको जानकारी दिनुभयो। पोखरा उद्योग वाणिज्य संघले विगत 7 दशकदेखि पोखराको सामाजिक र आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। संघले व्यवसायहरूको हकी संरक्षण र व्यवसाय मैत्री वातावरण निर्माणमा काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। गौतमले संस्थाको गौरवपूर्ण इतिहास र निजी क्षेत्रप्रतिको जिम्मेवारीलाई आत्मसात गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले संघलाई अझ सबल, साझा, गतिशील र पारदर्शी बनाउने उद्देश्य राख्नु भएको छ। गौतमको प्यानलमा अनुभव र ऊर्जाको संयोजन रहेको दावी गरिएको छ। टीममा उद्योग, व्यापार, पर्यटन र महिला उद्यमशीलताको प्रतिनिधित्व रहेको उहाँले बताउनुभयो। युवा व्यवसायी र विभिन्न क्षेत्रका पुस्तालाई समेट्दै संघलाई नयाँ दिशा दिने उहाँको योजना छ। बदलिदो आर्थिक परिवेश र प्रविधिको विकास अनुसार नयाँ चुनौती सामना गर्न सक्षम नेतृत्व चाहिने उहाँले उल्लेख गर्नुभयो। व्यवसायीले भोगिरहेको समस्या समाधान गर्न आफ्नो टीम सक्रिय र परिणाममुखी हुने उहाँको दावी छ। गौतमको प्यानलले स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने एजेण्डा अगाडि सारेको छ। उहाँहरूले उद्योगी र व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्धन गर्ने कार्यक्रम उहाँहरूको प्राथमिकतामा छ। लगानी मैत्री वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग प्रभावकारी सहकार्य गरिने उहाँहरूले बताउनु भएको छ। पोखराको पर्यटन र आर्थिक सम्भावनालाई उद्योग व्यवसायसँग जोड्ने योजना उहाँहरूले बनाएको सुनाउनुभयो। संघलाई प्रविधि मन्त्री आधुनिक र पारदर्शी संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। काशीको पोखरा महानगरपालिकामा पर्ने सेती नदीको खोजबाट एक पुरूषलाई शुक्रबार सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका 9 स्थित शान्ति वन नजिक सेती नदीको भीरबाट शुक्रबार बिहान करिब 30 मिटर तल खस्नुभएका 28 वर्षीय अनिल परियारलाई सकुशल उद्धार गरिएको हो। रूपन्देहीको गुटाबोल्पा महानगरपालिका 9 घर भई हाल पोखराको पृथ्वी चोकमा बस्ने परियार भीरबाट खसेर अड्कनु भएको थियो। थाहा पाएपछि खटिएको प्रहरी टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्र अस्पताल लगेको जिल्ला प्रहरीकारले कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। सामान्य उपचारपछि परियार बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। पोखरा महानगर क्षेत्रमा सेती नदी भूमिगत भई बगेकाले त्यहाँको वीर र धरती फाटामा बारम्बार दुर्घटना हुने गरेको छ। माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका धन बहादुर बोटे 7 दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्। कावस्ती 11 लौगाई निवासी 35 वर्षीय बोटे गत शनिबार दिउँसो माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। घटना लगतै शस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार सामग्री सहित नदीमा खोजी गरे पनि उहाँलाई फेला पार्न नसकिएको जिल्ला प्रहरीकारले सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। शस्त्र प्रहरीको टोली घटनास्थलमा शनिबार दिउँसो नै पुगेर खोजी कार्य थालेको थियो। जिल्ला प्रहरी कार्यालयबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो। बेपत्ता बोटेको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासीले नारायणी नदी किनार आसपासका सम्भावित क्षेत्र तथा नदीको बहाव अनुसार विभिन्न स्थानमा खोजी गरिरहेको पण्डितले बताउनुभयो। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: शुक्ला गण्डकी एफएम 97.6
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856620630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरे मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
15: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
18: सम्पर्क 0654142121, मोबाइल 9856035921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्तरण दिनुहोस् स्टिल टिएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
20: मोबाइल 9856043952 र 9806656586।
22: हजुर, दान गरौं।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
25: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, शुक्ला गण्डकी नगरपालिकाको आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। शुक्ला गण्डकी नगरपालिकाको आयोजना तथा शुक्ला गण्डकी पत्रकार मञ्चको समन्वयमा नगरसभा हलमा आयोजित सार्वजनिक सुनवाईमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौगोलिक पूर्वाधारको प्रगति र नगरपालिकाले हासिल गरेका उपलब्धिबारे जानकारी गराइएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनवाईमा सहभागी नागरिकहरूले भने नगरपालिकामा बढ़दै गएको बेरोजगारीबारे गम्भीर चासो व्यक्त गरेका छन्। नागरिक समाज शुक्ला गण्डकीका अध्यक्ष उमानाथ पाठक, स्थानीय मणि पौडेल, मोतीराज गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका सभापति हरि खड्का लगायतले बेरोजगार न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न गर्नुभएको थियो। यस्तै स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लाल पूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेको थियो। सहभागीहरूले विशेष गरी कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या तथा अनियमिततालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख कुम्बहादुर विकास राजु लगायतले सहभागी नागरिकहरूले उठाएका प्रश्नको जवाब दिनुभएको थियो। शुक्ला गण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अघि बढ़ने जनाएका छन्। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले 1-7-4 विशेष सेवा शुरू गरेको छ। अस्पतालले नाक, कान तथा घाँटी, ईएनटी, छाला रोग, मानसिक स्वास्थ्य र प्रयोगशाला सम्बन्धी प्याथोलोजी सेवा शुरू गरेको हो। नाक, कान, घाँटी विशेषज्ञ डाक्टर मनिष नेपाने, छाला रोग विशेषज्ञ डाक्टर रूबी रिजाल, मनोरोग विशेषज्ञ डाक्टर इला थापा र प्याथोलोजिस्ट विशेषज्ञ डाक्टर कविता घिमिरेले अब अस्पतालमा नियमित रूपमा विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्नुहुने धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर किरण तिवारीले जानकारी दिनुभयो। डाक्टर तिवारीले भन्नुभयो, अस्पतालमा विस्तारित विशेषज्ञ सेवाले स्थानीय तहमै सर्वसाधारण बिरामीहरूलाई उपचारमा राहत हुनेछ। अन्य अस्पतालमा धानुपर्ने बाध्यता अन्त्य हुनेछ। अस्पतालले छात्रवृत्तिका डाक्टरहरूबाट विशेषज्ञ सेवा शुरू गरेको हो। डाक्टर तिवारीले अस्पतालमा कार्यरत डाक्टर सरुवा भएपछि छ महिनादेखि रोकिएका नाक कान घाँटी छाला रोग तथा प्रयोगशाला प्याथोलोजी सम्बन्धी विशेषज्ञ सेवा पुनः शुरू गरिएको जानकारी दिनुभयो। मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा भने अस्पतालले पहिलो पटक शुरू गरेको हो। त्यसै गरी अस्पतालले गर्भवतीलाई एक पटक निशुल्क भिडियो एक्सरे सेवा दिने पनि जनाएको छ। डाक्टर तिवारीले भन्नुभयो, गर्भवतीलाई नियमित प्रोटोकल पूरा गर्न लगाउने र भिडियो एक्सरे गरेर शिशुको अवस्था जानकारी लिन निशुल्क सेवा दिन थालेका छौं उहाँले भन्नुभयो। बागलुङको जयमनी नगरपालिका एक कुस्मेसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ। निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेबीले ढिला सुस्तीका कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो। तेस्रो पटक थपिएको म्यादमा समेत काम सम्पन्न नभएपछि चौथो पटक म्याद थपिएको छ। जयमनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पछिल्लो पटक चार महिनाका लागि म्याद थप गरिएको हो। गत असार 15 गते म्याद सकिएको थियो तर काम सम्पन्न भयो छैन। उहाँले भन्नुभयो, कार्यपालिकाको बैठकले चौथो पटक चार महिनाका लागि म्याद थप गरेको छ। उहाँका अनुसार अब भवन निर्माण सम्पन्न गर्ने म्याद 2083 कार्तिक 15 गतेसम्म थपिएको छ। समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाड़ामा खर्च गर्दै आएको छ। नगरपालिकाले वार्षिक करिब 19,30,000 रूपियाँ घर भाड़ामा खर्च गर्दै आएको छ। 2078 फागुन 20 गते तत्कालीन नगर प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरिएको भवन तीन भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार 2081 पुष 16 गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक 6 महिनाका लागि म्याद थप गरिएको थियो। हप्ताको अन्तिम कारोबारका दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज शुक्रबार 10.67 अंकले घटेर 2,618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार का दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकहरू घटेको छ। आज 198 कम्पनीहरूको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज धौलागिरी लघुवित्त लक्ष्मी भ्यालू फण्ड 2 र सूर्यकुण्ड हाइटो इलेक्ट्रोनिक्सको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 अर्ब करोड़को कारोबार भएकोमा आज 344 कम्पनीको 1,22,00,000 किता शेयर 4.16 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकाले इरानी सरकारलाई आर्थिक रूपमा धराशायी बनाउने उद्देश्यले इतिहासकै कड़ा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकाले चीनसहित अन्तर्राष्ट्रिय समुदायलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले टेलिभिजन च्यानल सीएनबीसीसँगको अन्तर्वार्तामा इरान विरूद्ध घेराबन्दी तथा अभूतपूर्व आर्थिक प्रतिबन्धको रणनीति ल्याउन लागि जानकारी दिएका छन्। आगामी सोमबार सार्वजनिक गरिने लक्षित प्रतिबन्धहरूले इरानलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने उहाँले बताउनुभयो। त्यसबाट थप सैन्य कार्यवाहीको आवश्यकता घटाउन सकिने उहाँको भनाई छ। अर्थमन्त्री बेसेन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो दिनको भनाई दोहोर्याउँदै यस अभियानलाई विश्व इतिहासकै सबैभन्दा ठूलो एकीकृत आर्थिक नाकाबन्दीका रूपमा चित्रण गरेका छन्। ट्रम्पले इरान विरूद्ध हालसम्मकै सबैभन्दा विनाशकारी आर्थिक कार्यवाही गरेको जनाएका छन्। इरानसँग व्यापार जारी राख्ने जुनसुकै देशले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। खेल समाचार, अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इन्ड टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपालीले दिएको 123 रनको लक्ष्य नर्दर्न टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दर्न टेरिटोरीका डाउजी
1: खोगे बुझेले नक आउट, 50 जोर्डन सिल्कले नक आउट 42 रन बनाए। नेपालीका पवन सरफले दुई विकेट लिए। यसअघि डार्बिनमा टस हालेर ब्याटिङ गरेको नेपालीले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल एका पवन सरफले 41 रन बनायो। नर्दन टेरिटोरीका हमीस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई फर्मेन्स सँग भदौ 8 गते होबाट हरिकेन्स एकेडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किङ्स मेन एकेडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11 सँग खेल्ने तालिका छ। नेपाल क्रिकेट संज्ञानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ए ले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाह कास्कीको मासापुछे गाउँपालिका 6 अस्तामा भोलि मुस्ताङ जाने, सरकार जनअपेक्षा पूरा गर्न पूर्ण रूपमा सफल भएको नेकपाको आरोप, राजसभा संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने, प्रवक्तामा जगदीश खरेल, पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कार्यवाही गर्ने कांग्रेसको चेतावनी, एन नियम तर्जुमाका लागि 7 लाख रूपियाँ विनियोजन, विनियोजित रकम अपुग भएमा बजेट थपिने आश्वासन, अन्यलमा नपर्न सांसदहरूलाई अर्थमन्त्री वागलेको आग्रह, सुगरा गण्डकीमा सार्वजनिक सुनाई, बढ़दो बेरुजु र लाल पूर्जाको विषयमा नागरिकको प्रश्न, कड़ा प्रतिबन्ध मार्फत इरानलाई धराशायी बनाउने अमेरिकी अर्थ मन्त्रीको उद्घोष, र नेपाल ए टोली नर्दन टेरिटोरीसँग 8 विकेटले पराजित।

0: हवस् हामीलाई तिनजेलसम्म समय साथ दिनुभयो तपाई सम्पूर्णलाई धन्यवाद। राति 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 एल्मुनियम अब यूपीबीसीको साथमा।
12: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562928938 र 98028922938।
14: कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4th वार्षिक साधारण सभा तथा 3rd अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
15: ला, टायरमा कट लाग्यो,
11: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 98560055।

0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860747580।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी, गीती नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
11: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841080829, दमौली शाखाको लागि सम्पर्क 9807613425।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
16: TVS साथ छ हाम्रो।
17: सूचना यस तरह सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में यही भदौ 6 गते शनिवार लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल 98560443।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 8 बज्यो
5: नोटेटाङ जिमिठो जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार भोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी सात पेटा अनुरुद्ध सुभया मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृंखलामा तपाईहरू सबैलाई धेरै धेरै स्वागत छ।
3: ठोजी आज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकारी यहाँले डकाउ ख ठो कार्यक्रम सकने शुक्रबार भोनी च्याउ बजे शुक्ला गण्डकी एफएम गुनेको 0.5 MHz प्रसारण ज्या चुन्ना।
5: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी सँग सहकार्य गरेर तयार गरिएको हो। यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 MHz मा प्रसारण हुन्छ।
3: रेडी ध्वनि तरंग नपाङ शुक्ला गण्डकी एफएम .com जिमी पात्र नेपाली पात्रो एफसी वालिन जीवुण्ड विश्व डाङ्गालाङ्गिन फिन रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेगु थुप्ला खु मेगा हज र शुक्ला गण्डकी च्वाटी युट्युब च्यानल आङ न छिबुसी मालुबेलाई ठोज्याज निने फिन ठोज्याज।

0: कपडा हो। यहाँ विभिन्न फेन्सी कपडा सुपथ मूल्यमा पाइन्छ।
1: भाषा संस्कृति संरक्षण र प्रवर्धन एउटा आदिवासी जनजाति महासंघ सुकलाङ्गनी नपाङ सहकार्यालयले ठोस यात्रा डकाउ ख
0: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाइएको हो।
1: ठोस्या छको हप्ता नपाजालय छिपुङ आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद ए आयोजना ए साउन निप्यौ गति जिउ स्विङ्यौ आदिवासी दिवस गठन सञ्चालन ज्यौ ख आदिवासी ढाउ छुख ढ्याउ सम्बन्धी आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ल गण्डकी ए नायक कुल कुमार कुमार र सल्लाहकार संयोजक खिम बहादुर कुमार नपाङ ए खा यहाँ डिल।
0: यसभन्दा अघिल्लो हप्ताको कार्यक्रममा तपाईहरूले साउन 24 गते मनाइएको 32 जनजाति दिवस मनाउनको लागि भएको तयारी, आदिवासी जनजातिको परिचय, दिवस मनाउने क्रममा आइपर्ने चुनौती सम्बन्धीका कुरा आदिवासी जनजाति नगर समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमार र महासंघका सल्लाहकार संयोजक श्री खिम बहादुर कुमारज्यूसँगको कुराकानी सुनेर साथ दिनुभयो।
1: घण्डकर्ण चतुर्दशी ए सम्बन्धी खाँटेटा जेगाचाङ्यान
0: आज तपाईहरू समक्ष गथामङ्ग गठेमङ्गल घण्टा कर्ण चतुर्दशी सम्बन्धी कुरा राख्न लागेका छौ। सुनेर साथ दिनुहुन अनुरोध छ।
1: कथामङ्ग घण्डकर्ण सांस्कृतिक अध्ययन नेपाल देश सुनिपिङ विविध समुदाय मध्ये छको प्रमुख समुदाय नेवा समुदाय ख नेवा समुदाय नेपाल देश आदिवासी जनजातीय गणना ज्यौ समुदाय ख ठो नपाङ परापूर्व काल नसिंह व्यापार व्यवसाय सिलसिला काठमाडौँ उपत्यका बाहेक नेपाल सकमठा बसाई सरजली थपिने अस्तित्व डकेटा सफल जिजी वाइचुण्ड खसाना नेवा समुदाय नेपा डाङ्गा फैले जिसाना नेवा समुदाय मनाउ नखा चखा तथा चालचलन ए काठमाडौँ उपत्यका यहाँ जिल्ला र छगु निगु जिल्ला डक्क ड वर्ण भक्तपुर डक्क छगु ड आना नेवा समुदाय प्राचीन तथा मध्यकाल नसिंह साङ्गाटु मानाटु जात्रा नखा चखा चालचलन र संस्कृति नपा गङ्गे डोख अङ्गेटुङ वा समय अनुसार तथा समय परिवर्तन याली मक्काटु ड तर आधुनिक विज्ञान युगै नुगु पुस्ता नेवा समुदाय सांस्कृतिक पक्षे चासो भैचा टड्काटु ड नुगु पुस्ताङ नेवा समुदाय सांस्कृतिक पक्ष चासो भैचा टड्काटु ए नपाए पुस्ताङ सांस्कृतिक पक्ष ए चासो कम टल नपाए पुस्ता नपाङ सांस्कृतिक ज्ञान पुस्ता हस्तान्तरण मायाटु कारण टान्टा जिकाचुन र नपाए पुस्ताङ सांस्कृतिक ज्ञान पुस्ता हस्तान्तरण मया कारण टान्टा जिकाचु पक्का ख यगु अवस्था ए खसान आए बेलाए अस्तित्व डौ धार्मिक तथा सांस्कृतिक पक्षटा डक्क महकाली टार्के खस्ताकिन अब वेउ भावी पुस्ता त उपहार स्वरूप बेफेन।
0: गथामङ्ग घण्टा कर्ण एक सांस्कृतिक अध्ययन नेपालमा बसोबास गर्ने विविध समुदाय मध्येको एक प्रमुख समुदाय नेवार समुदाय हो। नेवार समुदाय नेपालको आदिवासी जनजातिमा गणना हुने समुदाय हो, जुन पूर्व मध्यकालदेखि नै व्यापार व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यका बाहेक पनि नेपालको प्राय सम्पूर्ण भूभागमा बसाइसरी आफ्नो अस्तित्व स्थापना गर्न सफल रहँदै आएको छ। तर नेवार समुदाय नेपालभरि फैलिए पनि नेवार समुदायमा मनाउने पर्व तथा चालचलनको अस्तित्व काठमाडौँ उपत्यका जिल्लाहरूमा र अन्य केही जिल्लाहरूमा मात्र जीवित रहेको देखिन्छ। त्यसमा पनि भक्तपुर नै एकमात्र स्थान रहेको छ जहाँ नेवार समुदायले प्राचीन तथा मध्यकालदेखि चलाउँदै मनाउँदै आएको जात्रा पर्व चालचलन एवं संस्कृतिहरू जस्ताका तस्तै तथा समय सापेक्ष परिवर्तन गरी जीवित राख्दै आएको छ। तर आधुनिक विज्ञानको युगमा नयाँ पुस्ताले भने नेवार समुदायको सांस्कृतिक पक्षमा चासो कम राखेको र अग्रज पुस्ताद्वारा सांस्कृतिक ज्ञान पुस्ता हस्तान्तरण नगरिएको कारण हराउन थालेको भने पक्कै हो। जे जस्ता अवस्था भए पनि वर्तमान समयमा अस्तित्वमा रहेका धार्मिक तथा सांस्कृतिक

0: प्रत्येक पक्षलाई मात्रै पनि जोगाई राख्न सकेको खण्डमा आउने भावी पुस्तालाई उपहार स्वरूप प्रदान गर्न सकिन्छ।
1: नेवा समुदायका धार्मिक रूपमा हिन्दू नेवा समुदाय र बौद्ध नेवा समुदाय यहाँले धार्मिक समुदाय न्यू समुदाय सिक्के फिना र ठो न्यगुटु धर्मावलम्बी पिने ठौ ठौ टुङ उल्लेखनीय सांस्कृतिक पक्ष पुङ्ट हिन्दू तथा बौद्ध धर्मावलम्बी न्यगु समुदाय बिना संकोच तथा बिना विभेद दासा कलङ वेव जात्रा तथा पर्व पुङ मनाएलु चुना मनाउ तरिका रास्ता विस्काम विस्काम जे फ धार्मिक संस्कृति अनुपम नमूना ख नेवा समुदाय मनायु विभिन्न जात्रा पर्व पुङ मध्ये गथामुङ्ग न छग प्रमुख नखा ख दिनटा नेवा समुदाय गथामुङ्ग गथामङ्गल चाहे गथामङ्ग गथामङ्ग चाहे घण्टा कर्ण चतुर्दशी ठिङे नाम सिकेफिना गामी डिखे भूत छेउ दिन ढैली सिकेफिना।
0: नेवार समुदायलाई धार्मिक रूपले हिन्दू नेवार समुदाय र बौद्ध नेवार समुदाय गरी दुई धार्मिक समुदायमा चिन्न सकिन्छ र यी दुवै धर्मावलम्बीहरूको आफ्नै उल्लेखनीय सांस्कृतिक पक्षहरू रहेका छन्। हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवै समुदायले बिना संकोच तथा बिना विभेद वर्षभरि आउने जात्रा तथा पर्व भने मनाएका हुन्छन्। तर मनाउने तरिकामा भने फरक हुन सक्छ, जुन धार्मिक सहिष्णुताको अनुपम नमूना हुन्। नेवार समुदायमा मनाउने विभिन्न जात्रा पर्वहरू मध्ये गथा मंगल पनि एक प्रमुख चाड हो। यो दिनलाई नेवार समुदायमा गथा मंगल चहे घण्टा कर्ण चतुर्दशी जस्ता नामले चिनिने गरिन्छ भने गाउँघरतिर लुतो फाल्ने दिनको रूपमा चिन्न सकिन्छ।
1: भक्तपुराए नर्तक तथा छाली सोगो टुटिए मनुन कदय आकृति डकाली मुख्य चोक या सहर पिने खुसिलाका छ परम्परा र
0: भक्तपुरमा भने नर्कत तथा छालीको त्रिखुट्टे मानव कदको आकृति निर्माण गरी सहरको मुख्य चोक तथा सहर बाहिर खोला छेउ लगी जलाइन्छ।
1: खटलाङ सुसले छेउ अनिष्ट तथा फेउ भूत प्रेतात्मा तथा नकारात्मक शक्ति नष्ट या विश्वास र रोग व्याध मौमा नकारात्मक शक्ति छट्टिन असरया मफिना र विशेष यहाँले रुन्चे रोग मसरेमा ढ्याली मस्तपिण्ड छ्याटो गथामुङ्ग खरानी वो कुं डोने माम्बारे सहायताङ नागाटा ल्याउ चलन र
0: यसरी जलाइसकेपछि घरमा आउने अनिष्ट वा आउन सक्ने भूत प्रेत आत्मा तथा नकारात्मक शक्तिलाई नष्ट गर्ने विश्वास छ। रोग व्याधमा नकारात्मक शक्ति कति पनि असर गर्न नसकोस् र विशेष गरी रुन्चे रोग नसरोस् भनेर बच्चा बच्चीहरूलाई जलाएको गथामुङ्गको खरानीको धुवालाई बच्चाको आमा बुबाको सहायताले नाग्न लगाइन्छ।
1: गथामुङ्ग पर्वटा सफाई यहाँले मनाउ छौ पर्व रूपमा मानव चलन र किसान पुङ असार महिना लसी लागा रोपाई खेतीपाती यहाँले अति व्यस्त जेउ ज्याली छेने सिन्यो अव्यवस्थित जेउ ज्याली सरसफाई या मलाक्का छुन्ना खेतीपाती या व्यस्त जीवले छे वरिपरि फोहोर ज्याली लाङखुट्टे भुसुना हानिकारक परजीवी ठेङ्गे किपुङ सोन्यौ ठ्या डक्यौ ज्ञा पुजेना ठोइ जिउलिङ ठो पर्व खुनु वा नपा खुनु टुङ सरसफाई यहाँले छेलाङ प्याउ फोहोर वा मबाल्लाउ ऊर्जा सक्कने हान्छेउ यौ याना।
0: गथामुङ्ग पर्वलाई सरसफाई गरेर मनाउने एक पर्वको रूपमा पनि लिने गरिन्छ। किसानहरू असार महिनाभरि रोपाई खेतीपाती गरेर अति व्यस्त हुने भएकोले घर सरसफाई गर्न नभ्याएर घर अव्यवस्थित हुने घर वरिपरि माकुराले जालो लगाउने हानिकारक परजीवी किराहरूले घर बनाउने जस्ता डर हुन्छ। यति भएर गठेमङ्ग भन्दा छ दिन अगाडिदेखि घर सरसफाई गरी निस्केका फोहोर वस्तु नराम्रो ऊर्जा सबै फाल्ने जलाउने गरिने चलन छ।
1: परिचय मसिका गथामुङ्ग वा गथामुङ्ग सुख गथामुङ्ग र घण्डाकर्ण छमाटुङ ख श्रावण चतुर्दशी चय खुनु दिन ठो खा मनाउना ठपुङ जिज्ञासा अध्ययन यो क्षेत्र महत्वपूर्ण प्रश्न रूपमा वाइचुन्ट।
0: परिचय गथामङ्ग वा गथामङ्ग को हुन् गथामङ्ग र घण्टा कर्ण दुवै एकै हुन् श्रावण चतुर्दशीको दिन यो पर्व किन मनाइन्छ यी जिज्ञासा अध्ययनको क्षेत्रमा महत्वपूर्ण प्रश्नको रूपमा उब्जिएको छ
1: नेवार समुदाय गथामङ्ग वा गथामङ्गल गथामङ्ग तय नाम प्रचलित ज्याचुङ ठो दिनटा गैर नेवा समुदाय घण्टा कर्ण चतुर्दशी नामङ मसिक्यो प्रचलन र नेवा समुदाय गथामङ्ग पात्रटा राक्षस ख्या वा दैत्य टैली समाज कल्याण याटा वो ख्याए तरङ ज्ञापुस्वरोटकारी सहरे शोक चौबाट वा सहरपिनी खुशी किनार वा बस्ती लाङ टापा यङ्गाली छेउ अन्तिम संस्कार यान ठङ्कने गथामङ्ग ढासान घण्टकर्ण ढासान न्यौ नामटान दैत्य वा राक्षस नपाङ जो गणाली गथामङ्ग सय सम्पन्न याउस प्रचलन परापूर्व काल नपाली सिंह कथन अनुसार गथामङ्ग छौ प्रकारे दैत्य ख वङ मनोपिन्टा असाध्य दुःख बिउ जाली सक्कनी मनपुङ मिले जाली वो गथामङ्गटा सजाय बिउ र बेइजत यहाँले सहरे चौबाट वा सहर पिने बस्ती नसिंह टापा ताना ताना यहाँले अन्तिम दाह संस्कार सम्पन्न यहाँले ठौ ठौ छिं वानेउ चलन्ड
0: नेवार समुदायमा गथामङ्ग वा गथामङ्गल गथामङ्ग चहे नामले प्रचलित रहेको यो दिनलाई गैर नेवार समुदायमा घण्टा कर्ण चतुर्दशीले नामले चिनिने प्रचलन छ नेवार समुदायमा गथामङ्ग पात्रलाई राक्षस वा दैत्य मानेर समाज कल्याणको लागि उक्त पात्रको ठूलो मानव कद बनाई शहरको मुख्य चौबाटोमा वा शहर बाहिर नदी किनार वा बस्तीबाट टाढा लगेर जलाई अन्तिम संस्कार गरिन्छ वर्तमान समयमा गथामङ्ग भने पनि घण्टा कर्ण भने पनि दुवै नामलाई दैत्य वा राक्षससँग जोडेर गथामङ्ग चहे सम्पन्न गर्ने प्रचलन छ परापूर्वकालको कथन अनुसार गथामङ्ग एकै प्रकारको दैत्य हो जसले मानिसलाई अति नै दुःख दिन थालेको सबै मान्छेलाई मिलेर उक्त गथामङ्गलाई सजाय दिने र बेइज्जत गरी शहरको चौबाटो वा शहर बाहिर बस्तीबाट टाढा तानातान गरी अन्तिम दाह संस्कार सम्पन्न गरी आफ्नै घर फर्किने प्रचलनमा रही आएको छ गथामङ्ग चहे घण्टा कर्ण चतुर्दशी चहे अर्थात चतुर्दशी नेपाली चन्द्रमास पात्र अनुसार डाँची डाङ्गा बाल चहे सिलास हे शिवरात्री पिचास चहे पिचास चतुर्दशी र गथामङ्ग चहे घण्टा कर्ण चतुर्दशी यही पेउ चहे नखा चहे खुनो मनाओ नखा पुङ
1: चहे अर्थात चतुर्दशी नेपाली चतुर्मास पात्र अनुसार वर्षभरिका बाला चतुर्दशी शिला चहे शिवचात्री पिसा चहे पिसा चतुर्दशी र गथामङ्ग चहे घण्टाकर्ण चतुर्दशी गरेर चार चतुर्थी पर्वको रूपमा मनाउने चाड हुन् गथामङ्ग चहे तथा घण्टाकर्ण चतुर्दशी या प्रमुख पात्र गथामङ्ग ख र नेवा परम्परा वा गथामङ्गटा राक्षस ख्याए रूपए चित्रण याले मानव कदय आकृति डकाले छेउ यान छिछि वो प्रेता आत्मा ख्यात तथा नकारात्मक शक्तिटा ठो चाहे हुनु हान्छेउ मान्न ढाउ उद्देश्यसँग छिछि सरसफाई याले पूजाविधि याउ ज्याली न गथामङ्ग चाहे नेवा खल पुचाए विशेष मानव चलन र नेवा खल ए गथामङ्ग ए ज्या लिपा बुहनी तान्त्रिक विधि पूजा सम्पन्न याउ चलन र नेवा वैद्य तथा तान्त्रिक सटाले छेचुङ छौ कुणाचुङ चा पिकाली वो चाटा देव मानाले डुकुचा वा ह्याए बोली ब्याली छिनी ख्या भूत ख्याउ विधि याउ चलन र गुलिङ गुलिङ ठ्याए जाए मुर्ति डकाली ध्वजा पतक्का ट्याली ह्याए खि र मकाटु हिले गाटा भोग ब्यालिन पूजा या सुजित्यो चलन र
0: गथामङ्ग तथा घण्टा कर्ण चतुर्दशीका प्रमुख पात्र गथामङ्ग वा घण्टा कर्ण हुन् नेवार परम्परा अनुसार गथामङ्गलाई राक्षस ख्याकको रूपमा चित्रण गरेर मानव कदको आकृति बनाएर जलाउने गरिन्छ घर घरमा आउने भूत प्रेत आत्मा तथा नकारात्मक शक्तिलाई यो चतुर्दशीको दिन फाल्नु पर्छ भन्ने उद्देश्यले घर घरमा सरसफाई गरी पूजा विधि गरेर गर्ने भएर पनि गत मंगल साउन कृष्ण चतुर्दशी नेवार समुदायले विशेष मान्ने चलन छ। नेवार समुदायमा गत मंगलको कार्यपछि बेलुकी तान्त्रिकले तन्त्र विधा अनुसार पूजा सम्पन्न गर्ने चलन पनि छ। नेवार वैद्य तथा तान्त्रिक बोलाएर घरको कुनाको माटो निकालेर माटोलाई देउता मानि पाठा वा हाँस बलि दिएर पनि घरको भूत प्रेत भगाउने चलन पनि छ। कुनै कुनै ठाउँमा माटाको मूर्ति बनाएर ध्वजा पत्का राखी हाँस कुखुराको अण्डा वा जिउँदो हिले माछा भोग बलि दिएर पूजा विधि सक्ने चलन पनि छ।
1: गथामङ्ग वा गथामङ्ग सुख गथामङ्ग र घण्टगढ छमाटुङ ख श्रावण चतुर्दशी चाहे खुनु ठु नखा मान्यौ छ्यायना ठौ प्रतिक्रिया र सुझाव ब्याटिस शिवसुङ सकस्ता आपा आपा सुभाय।
0: अहिलेसम्म तपाईहरूले गथा मंगल गठे मंगल घण्टा कर्ण चतुर्दशी सम्बन्धी कुरा सुनेर साथ दिनुभयो। यस सम्बन्धी आफ्नो प्रतिक्रिया दिनुहुन अनुरोध छ। तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता यस्तै कार्यक्रम लिएर
1: आउनेछौ।
0: निवार भाषा बोल्न जागा हौ। शुभ धन्यवाद।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: पङ्खा चलिरहेको देखिनु पनि हो,
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
15: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
15: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
16: त्यसो नहुने मरी, म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33878, 98461 56958।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087 69 70 142।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
20: पुराना गर गहनासँग नयाँ साथ फेर,
15: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
22: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
23: त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर स्वरूप, त्यहीबाट ल्याएको।
22: ए त्यसो भए त म गइहाले,
23: चिया त पिएर जाऊ।
22: अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
2: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9840161268
2: 9850602068।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
25: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9850700778।
26: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
27: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143377 र 9855।

0: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
1: TVS साथ छ हाम्रो
2: 97.6
3: शुक्ला गण्डकी FM 97.6

0: Shukla Gandaki FM 97.6.
1: हरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ्न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो। तर एलनिनियो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 बीचमा लेखिएका सत्य, अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
3: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
2: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
3: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केही सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
2: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
3: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
2: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
4: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोड्यो, एउटा त अब कानूनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानूनी रूपमा पनि गगनजीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति दुई पक्ष बीच सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानूनी रूपमा त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौं, राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिनुहोस् किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
2: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानौ एक दुई वर्षसम्म फैसला गरिदिएन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने गरी
4: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक दल एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने हामीले चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एकताको अधिवेशन हुन्थ्यो नि।
2: चौधौं महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने
4: होइन। सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानूनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो भने त त्यो बाटो थियो नि त।
2: ल ठिक छ, तपाईँको त्यो तर्क भयो तर
4: बाटोमा त हिँड्नै भएन नि उहाँहरू।
2: तर अब तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानूनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
4: कानूनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
2: हो, मैले त्यही भनेको तपाईँहरूले
4: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त
2: होइन, मिलाउँछु सहमति गरौँ अब संयन्त्र
4: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेको छ यसरी मिलाउँ भनेर
2: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
4: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
2: उनी थिए कांग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्
5: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा भने शुरूआती दिनमा हामीले राइट टू रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, र ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टु रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
6: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
5: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि, होइन। हाम्रो ध्येय भनेको यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेस हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
6: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
5: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्। हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ, होइन। त्यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बियोन्डको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्वपूर्ण होला। त्यो चाहिँ महिनाउँ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
6: अहिलेसम्म सकिएला त त्यो
5: आज भर्खर त म संयोजक भएको छु, होइन। केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ हामी।
6: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ?
5: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ, होइन। अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेका छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट बन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल फेज डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी बनाउँछौँ।
2: उनी थिए रासोपा महामन्त्री विपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
1: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढेको बताएका छन्।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला रातिको ठिक 9 बज्यो.

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बस पार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङ्गुबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905511।
8: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि, जाउँ हिँड्ने त।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
14: TVS को साथ छ हाम्रो। मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
15: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
16: ओमकार
15: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
16: ओमकार
15: अनि घरमा पूजा सामग्री पनि छैन भने
16: ओमकार
15: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
16: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
15: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
17: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
18: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
17: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ
18: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
17: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
18: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
17: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9468064145
19: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
20: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
21: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
19: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
17: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
18: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
17: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
18: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
17: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
18: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
17: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
18: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
17: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0164333385 मोबाइल 9856080385
22: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
23: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
22: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
24: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
25: एउटै छाना मुनि बच्चादेखि
0: देखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउस को आड़ेमा।
0: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 98560231128 र 98462014726।
4: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
5: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू
5: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
6: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी गीति नाटक
5: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
5: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
14: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
15: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिथाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनाव सेवा हस्पिटल शुक्लागण्डकी

0: ग्राइन्डर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303324।
1: कमलघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति।

0: अनि है आज त
1: आफूलाई मन परेको साइलीसँग भेट हुने दिन आयो त हौ। आज त साइलीसँग गाउने हौ।

0: र 98 5 60 14 150
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ला टायर मा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।

0: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
1: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
0: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
1: प्रोप्राइटर रोशनी श्रेष्ठ।
0: मोबाइल नम्बर 9827109066 र 9840609543।
2: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
4: ओमकार।
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार।
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052, मोबाइल 9856285587।
12: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।
17: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
18: TVS साथ छ हाम्रो।
19: शुक्ला गण्डकी FM 97.6।
20: घटना, दुर्घटना,
21: कला, संस्कृति,
20: स्थानीय, राष्ट्रिय,
22: अन्तर्राष्ट्रिय, खेलकुद,
23: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
24: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल भदौ महिनाको 6 गते शनिबार श्रवण शुक्ल पक्षको दशमी तिथि अंग्रेजी मिति अनुसार अगस्त 22 तारीख सन् 2026 नेपाल सम्मत 1146 सूर्योदय बिहान 5:37 हुनेछ भने सूर्यास्त साँझ 6:37 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

प्रधानमन्त्री शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका संस्थानमा आज मुस्ताङ जाने सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाको आरोप। रासोपा संगठन विभागीय प्रमुखमा प्रमोद नेपाने, प्रवक्तामा जगदीश खरेल। पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कार्यवाही गर्ने कांग्रेसको चेतावनी। एन नियम तर्जुमाका लागि 7 लाख रूपियाँ विनियोजन, विनियोजित रकम अपुग भएमा बजेट थपिने आश्वासन। अन्यलमा नपर्न सांसदहरूलाई अर्थमन्त्री विभागलेको आग्रह। शुक्ला गण्डकीमा सार्वजनिक सुनाई, बढ़दो बेरुजू र लाल पूर्जाको विषयमा नागरिकको प्रश्न। कड़ा प्रतिबन्ध मार्फत इरानलाई धराशायी बनाउने अमेरिकी अर्थमन्त्रीको उद्घोष। र नेपाल ए टोली नर्दर्न टेरिटोरीसँग 8 विकेटले पराजित।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्चा कास्कीको माछापुछे गाउँपालिका चौस्ताममा रहेको अन्नपूर्णको भिलेज रिसोर्टमा पुग्नु भएको छ। उहाँ हिजो मात्र सड़क मार्ग हुँदै पोखरा आउनु भएको हो। प्रधानमन्त्रीको हिजोको रात सोही रिसोर्टमा बास बस्नु भएको छ। प्रधानमन्त्रीका निमित्त यसअघि नै रिसोर्टका सबै कोठाहरू बुकिङ गरिएको थियो। रिसोर्टका संचालक विश्वराज अधिकारीका अनुसार 60 जनाको क्षमता रहेकोमा सबै हिजोका लागि बुकिङ गरिएको थियो। अन्य व्यक्तिहरूलाई प्रवेश गर्न नदिएको रिसोर्टमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको छ। प्रधानमन्त्रीको यो निजी भ्रमण रहेको र भ्रमणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उहाँ सपरिवार पोखरा आउनु भएको हो। शनिबार भने उहाँ मुस्ताङ जाने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बताएको छ। मुस्ताङको कार्यतालिका सार्वजनिक नगरिए पनि पितृ कार्यका लागि जान लागेको स्रोतहरूको भनाई छ। राष्ट्रपति संगठन विभाग प्रमुख प्रमोद न्यौपाने मनोनित भएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकै न्यौपानेलाई प्रमुख संगठन विभाग प्रमुखमा मनोनयन गरेको छ। बैठकले सह महामन्त्रीमा पुरूषोत्तम यादवको सदस्यमा मनोहर प्रधान, सहको सदस्यमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विकास विभाग प्रमुखमा निशा डागी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई मनोनित गरिएको छ। अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट भूमि व्यवस्था सहकारी संघीयमा मिलन तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका ऐन नियम कार्यविधि निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा 7 लाख रूपियाँ विनियोजन गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले मन्त्रालय तथा अन्तर्गतका आयोग विभाग कार्यालय र समितिहरूका लागि उक्त रकम विनियोजन गरिएको स्पष्ट पार्नुभएको हो। उहाँले यो प्रारम्भिक नियोजन मात्र भएको उल्लेख गर्दै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने सुविधा रहेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले बजेट विनियोजनको प्राविधिक पक्षको बारेमा स्पष्ट पार्दै कतिपय अवस्थामा शीर्षक र उपशीर्षक नखुलाई अवण्डा शीर्षकमा पनि बजेट विनियोजन गर्ने प्रचलन रहेको बताउनु भएको छ। दुई मन्त्रालय बीचको समन्वय र पत्रचारका आधारमा हाललाई 7 लाख रूपियाँ तय गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले बजेट पुस्तिकामा उल्लेखित प्राविधिक विवरण भन्दा पनि सरकारले प्रतिबद्धतालाई मुख्य मान्न आग्रह गरिएको छ। विनियोजित रकम अबुक भएमा बजेट थपिने सुनिश्चितता दिँदै उहाँले यस विषयमा अन्यमा नपर्न समेत सांसदहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले शास्ति मात्र पाएको दावी गर्नुभएको हो। उहाँले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरू केवल प्रचारबाजीमा सीमित भएको टिप्पणी गर्नुभयो। सांसद विश्वकर्माले सरकारको कार्यकालमा मानव अधिकार र संविधानको उल्लंघनका घटना बढ़ेको उल्लेख गर्नुभएको छ। सांसद विश्वकर्माले 11 जना सुकुमवासीहरूको मृत्यु, 5 जना युवाहरूको आत्मदाह र जनता कोटीवासी हुनुलाई नयाँ सुशासनको संज्ञा दिँदै व्यङ्ग्य गर्नुभयो। उहाँले देशको अर्थतन्त्र धराशायी बनेको र मुख्य सूचक मानिने शेयर बजारको अवस्था निकै चिन्ताजनक रहेको बताउनु भएको छ। लगानीकर्ताहरूमा विश्वास जनाउन नसक्दा पूँजी पलायन शुरू भएको र यसले रोजगारी तथा राजस्वमा गम्भीर धक्का पुग्ने उहाँको भनाई थियो। सांसद विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै देश प्रधानमन्त्री र उहाँको सचिवालयको सामाजिक सञ्जाल स्टेटसको भरमा चलेको टिप्पणी गर्नुभएको छ। सरकार सदन जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै निश्चित प्रभुप्रति उत्तरदायी देखिएको उहाँले आरोप लगाउनुभयो। प्रधानमन्त्री शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार नभएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं असफल भइसकेको दावी समेत गर्नुभएको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरूङले पार्टीको मरादर रवि रिमिजने जो कोहीलाई विधान विपरीत कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको हो। संयोजक गुरूङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट 754 उजुरी प्राप्त भएका छन्। समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र अधिकांश उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरूङले पार्टीको 15 महाधिवेशनको प्रक्रिया शुरू हुन अघि नै सबै उजुरीहरूको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको बताउनु भएको छ। समितिले हालैका लागि केही गतिविधिहरूमाथि पनि गम्भीर ध्यानकर्षण भएको जनाएको छ। विशेष गरी डाक्टर शशांक कोइरालाको संयोजकतामा भएको भनेको एक बेला र त्यहाँ पूर्व सभापति शेरबहादुर देवाललाई सभापतिको नेम लिस्ट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको हो। संयोजक गुरूङले गगन थापा नेतृत्वको कार्य समिति अधिकारी रहेको अवस्थामा नक्कली लेटर प्याडको प्रयोग र मर्यादा विपदका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। अनुशासन समितिले आफूहरूलाई विशेष महाधिवेशन निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दावी गर्दै विधानको धारा 17 दुई बमोजिम काम गरिरहेको जनाएको छ। पार्टी हितका लागि गरिने बेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकै विरूद्ध हुने गतिविधिमाथि पनि कड़ा निगरानी राख्ने समितिले स्पष्ट पारेको छ। भन्सारी डाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न हिजो सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ। संचार मन्त्री विक्रम तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित विभिन्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबीच छलफल आयोजना गरिएको थियो। यो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। भन्सारी डाँडाको विषयलाई लिएर उहाँबीच चर्काचर्की भएको हो। पार्टीले भन्सारी डाँडामा फोहोर लैजान नदिने चेतावनी पछि छलफल छाडेर तामाङले बन्सरी डाँडामा फोहोरलाई जान नदिने चेतावनी सहित छलफल छाडेर हिँड्नु भएको थियो। पोखरा उद्योग वाणिज्य संघको आगामी 36 महाधिवेशनका लागि शोभा गौतमले आफ्नो प्यानल सहित घोषणा गर्नुभएको छ। उहाँले शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गरी उम्मेद्वारी सार्वजनिक गर्नुभएको हो। गौतम हाल संघको महासचिवको जिम्मेवारीमा हुनुहुन्छ। संघको नयाँ नेतृत्वका लागि आगामी भदौ 20 र 21 गते निर्वाचन हुँदैछ। गौतमको नेतृत्वमा स्वामीसी टीम जुझारू नेतृत्व सबल संघ समृद्ध पोखरा भन्ने नारा तय गरिएको छ। उहाँको टीमबाट वरिष्ठ उपाध्यक्ष पदमा टीकाराम सुवेदीले उम्मेद्वारी दिएका छन्। उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतम चुनावी मैदानमा उत्रिएका छन्। प्यानलको महासचिवमा तारानाथ ढुंगाना र कोषाध्यक्षमा बालकृष्ण कोइराला रहेका छन्। उपमहासचिव पदमा यादव पोखरेललाई उम्मेद्वारी बनाइएको छ। पत्रकार भेटघाटमा अध्यक्षकी उम्मेद्वार गौतमले एकताबद्ध भएर निर्वाचनमा प्रतिस्पर्धा गर्न प्यानल बनाएको बताउनुभयो। उहाँले सबैको सम्मति र सहकार्यका आधारमा उम्मेदवारी घोषणा गरिएको जानकारी दिनुभयो। पोखरा उद्योग वाणिज्य संघले विगत 7 दशकदेखि पोखराको सामाजिक र आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। संघले व्यवसायको हक हित संरक्षण र व्यवसाय मन्त्री वातावरण निर्माणमा काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। गौतमले संस्थाको गौरवपूर्ण इतिहास र निजी क्षेत्रप्रतिको जिम्मेवारीलाई आत्मसात गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले संघलाई अझ सबल साझा गतिशील र पारदर्शी बनाउने उद्देश्य राख्नु भएको छ। गौतमको प्यानलमा अनुभव र ऊर्जाको संयोजक रहेको दावी गरिएको छ। टीममा उद्योग व्यापार पर्यटन र महिला उद्यमशीलता को प्रतिनिधित्व रहेको उहाँले बताउनुभयो। युवा व्यवसायी र विभिन्न क्षेत्रको पुस्ताहरूलाई समेट्दै संघलाई नयाँ दिशा दिने उहाँको योजना छ। बग्निदो आर्थिक परिवेश र प्रविधिको विकास अनुसार नयाँ चुनौती सामना गर्न सक्षम नेतृत्व चाहिने उहाँले उल्लेख गर्नुभयो। व्यवसायहरूले भोगिरहेको समस्या समाधान गर्न आफ्नो टीम सक्रिय र परिणाममुखी हुने उहाँको दावी छ। गौतमको प्यानलले स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने एजेण्डा अगाडि सारेको छ। उनीहरूले उद्योग र व्यवसायका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका छन्। युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्धन गर्ने कार्यक्रम उनीहरूको प्राथमिकतामा छ। लगानी मैत्री वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग प्रभावकारी कार्य सहकार्य गरिने उनीहरूले बताएका छन्। पोखराको पर्यटन र आर्थिक सम्भावनालाई उद्योग व्यापारसँग जोड्ने योजना उनीहरूले रहेको सुनाएका छन्। संघलाई प्रविधि मन्त्री आधुनिक र पारदर्शी संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। काफीको पोखरा महानगरपालिकामा पर्ने सेती नदीको खोजबाट एकजना पुरूषलाई शुक्रबार सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका नौ स्थित शान्तिवन नजिक सेती नदीको भीरबाट शुक्रबार बिहान करिब 30 मिटर तल खस्नुभएका 28 वर्षीय अनिल परियारलाई सकुशल उद्धार गरिएको रूपन्देहीको बुटाबल्ब उपमहानगरपालिका नौ घर भई हाल पोखराको पृथ्वी चोकमा बस्ने परियार भीरबाट खसेर अड्कनु भएको थियो। थाहा पाएपछि खटिएको प्रहरी टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काफीका प्रवक्ता प्रहरी नायकको परिचय वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। सामान्य उपचारपछि परियार बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। पोखरा महानगर क्षेत्रमा सेती नदी र भूमिगत भई बगेकाले त्यहाँको भीर र धरती फाटामा बारम्बार दुर्घटना हुने गरेको छ। सामान्य क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका धन्दाधुर बोटे 7 दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्। कालसती 11 लौगाई निवासी 35 वर्षीय बोटे गत शनिबार दिउँसोमा सामान्य क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। घटना लगतै सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय बासीहरूले उद्धार सामग्री सहित नदीमा खोजी गरे पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब गुरेचेक अनिल पाण्डेले जानकारी दिनुभयो। सशस्त्र प्रहरीको टोली घटनास्थलमा शनिबार दिउँसो नै पुगेर खोजी कार्य थालेको थियो। जिल्ला प्रहरी कार्यालयबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो। बेपत्ता पोटेको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासीहरूले नारायणी नदी किनार आसपासका सम्भावित क्षेत्र तथा नदीको बहाव अनुसार विभिन्न स्थानमा खोजी गरिरहेको पण्डितले बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाको आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनाई कार्यक्रम हिजो सम्पन्न भएको छ। शुक्ला गण्डकी नगरपालिकाको आयोजना तथा शुक्ला गण्डकी पत्रकार मञ्चको समन्वयमा नगर सभा हलमा आयोजित सार्वजनिक सुनाईमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौतिक पूर्वाधारको प्रगति र नगरपालिकाले हासिल गरेका उपलब्धिबारे जानकारी गराइएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील पौडेले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनाईमा सहभागी नागरिकहरूले भने नगरपालिकामा बढ़दै गएको बेरोजगारी गम्भीर चासो व्यक्त गरेका छन्। नागरिक सम्मान शुक्ला गण्डकीका अध्यक्ष भनाथ पाठक, स्थानीय मरि पौडेल, मोतीराज गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका सभापति हरि खड्गा लगायतले बेरेज न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न गर्नुभएको थियो। यस्तै स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लाल पूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए। सहभागीहरूले विशेष गरी कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तथा अनियमिततालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्ने जोड़ दिनुभएको छ। कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख माधवी गराजु लगायतले सहभागी नागरिकहरूले उठाएका प्रश्नहरूको जवाब दिनुभएको थियो। शुक्ला गण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अघि बढ़ने जनाएका छन्। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले एक साथ 4 विशेषज्ञ सेवाहरू शुरू गरेको छ। अस्पतालले नाक कान घाँटी, ईएनटी, छाला रोग, मानसिक स्वास्थ्य र प्रयोगशाला सम्बन्धी प्याथोलोजी सेवा शुरू गरेको हो। नाक कान घाँटी विशेषज्ञ डाक्टर मनिष नेपानी, छालासँग रोग विशेषज्ञ डाक्टर सुबी रिजाल, मनोरोग विशेषज्ञ डाक्टर इला थापा र प्याथोलोजी विशेषज्ञ डाक्टर कविता घिमिरेले अब अस्पतालमा नियमित रूपमा विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्नुहुने धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर किरण तिवारीले जानकारी दिनुभयो। डाक्टर तिवारीले भन्नुभयो, अस्पतालमा विस्तारित विशेषज्ञ सेवाहरूको स्थानीय तहमै सर्वसाधारण बिरामी उपचारको राहत हुनेछ। अन्य अस्पतालमा धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। अस्पतालले छात्रवृत्तिका डाक्टरहरूलाई विशेषज्ञ सेवा शुरू गरेको हो। डाक्टर तिवारी अस्पतालमा कार्यरत डाक्टर सरुवा भएपछि 6 महिनादेखि रोकिएका नाक कान घाँटी, छाला रोग र प्रयोगशाला प्याथोलोजी सम्बन्धी विशेषज्ञ सेवा पुनः शुरू गरिएको जानकारी दिनुभयो। मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा भने अस्पतालले पहिलो पटक शुरू गरेको छ। त्यसै गरी अस्पतालले गर्भवतीलाई एक पटक निशुल्क भिडियो एक्सरे दिने पनि जनाएको छ। डाक्टर तिवारीले भन्नुभयो, गर्भवतीलाई नियमित प्रोटोकल पूरा गर्न लगाउने र भिडियो एक्सरे गरेर शिशुको अवस्था जानकारी लिन निशुल्क सेवा दिन थालेका छौं, उहाँले भन्नुभयो। बागलुङको जयमानी नगरपालिका एक कुष्मय सेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ। निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेबीको ढिला सुस्तीका कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो। तेस्रो पटक थपिएको म्याद समेत काम सम्पन्न नभएपछि चौथो पटक म्याद थप गरिएको छ। जयमानी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पछिल्लो पटक चार महिनाका लागि म्याद थप गरिएको हो। गत असार 15 गते म्याद सकिएको थियो, तर काम सम्पन्न भएको छैन। उहाँले भन्नुभयो, कार्यपालिकाको बैठक चौथो पटक चार महिनाका लागि म्याद थप गरेको छ। उहाँका अनुसार अब भवन निर्माण सम्पन्न गर्ने म्याद 2083 कार्तिक 15 गतेसम्म थप गरिएको छ। समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाडामा खर्च गर्दै आएको छ। नगरपालिकाले वार्षिक करिब 19,20,000 रूपियाँ घर भाडा खर्च गर्दै आएको छ। 2078 फागुन 20 गते तत्कालीन नगर प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार 2081 पुस 16 गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक 6 महिनाका लागि म्याद थप गरिएको हो। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्, अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0765707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
20: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानी सरकारलाई आर्थिक रूपमा धराशायी बनाउने उद्देश्यले इतिहासकै कड़ा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकाले चीन सहित अन्तर्राष्ट्रिय समुदायलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले टेलिभिजन च्यानल सीएनबीसीसँगको अन्तर्वार्तामा इरान विरूद्ध घेराबन्दी तथा अभूतपूर्व आर्थिक प्रतिबन्धको रणनीति ल्याउन लागेको जानकारी दिएका छन्। आगामी सोमबार सार्वजनिक गरिने लक्षित प्रतिबन्धहरूलाई इरानलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने उहाँले बताउनुभयो। त्यसबाट थप सैनिक कार्यवाहीको आवश्यकता घटाउन सकिने उहाँको भनाइ छ। अर्थमन्त्री बेसेन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो दिनको भनाइलाई दोहोर्याउँदै यस अभियानलाई विश्व इतिहासकै सबैभन्दा ठूलो एकीकृत आर्थिक नाकाबन्दीको रूपमा चित्रण गरेका छन्। ट्रम्पले इरान विरूद्ध हालसम्मकै सबैभन्दा विनाशकारी आर्थिक कार्यवाही गरेको जनाएका छन्। इरानसँग व्यापार जारी राख्ने जुनसुकै देशले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। अस्ट्रेलियामा हिजोदेखि शुरू भएको टप इण्ड टी ट्वेन्टी श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दर टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल ए ले दिएको 123 रनको लक्ष्य नर्दर टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दर टेरी ए टोरीका डाउन जी होगेन बुजेनले नट आउट 50, जोर्डन सिल्कले नट आउट 42 रन बनाए। नेपाल ए का पवन शरीफले 2 विकेट लिए। यसअघि ड्राइभिनमा टस हारेर ब्याटिङ गरेको नेपाल ए ले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनायो। नेपाल